प्रिय श्रोता साथीहरूलाई हार्दिक नमस्कार। आजको शुभ एवं रमाइलो बिहानीमा एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानको 6:25 अनि 29 सेकेन्ड भइरहेछ। श्रोता, आज हो बुधबार, विक्रम सम्वत 2083 जेठ 20 गते, साथै सन् 2026 तीन तारिक जुन महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छ मधकोशीका प्रतिमा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ FM 102.2 मेगा साथै न्युज एपमा पनि सुन्न सक्नुहुनेछ।

प्रार्थना केही माग्नुको लागि होइन, तर ईश्वरले जे पनि दिनुभयो त्यसमा आभार व्यक्त गर्नुको निम्ति हुनुपर्दछ। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी हरि लामा ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ कृतज्ञता एक आध्यात्मिक चिन्तन। त श्रोता सुनौ यस चिन्तन।

सबैमा नमस्कार। आजको मेरो विषय छ कृतज्ञता र कृतज्ञता विषयको परिभाषा भन्नुपर्दा कृतज्ञताको अर्थ हुन्छ कसैले गरेको उपकारको निम्ति आभारी बन्नु। कृतज्ञ शब्दका प्रयोग कसैलाई आभार जताउनु साथै आभार ग्रहण गर्नप्रति आफू पनि आभारी बन्नुहुन्छ। यसरी कृतज्ञ शब्दको अर्थ आभारी, धन्यवादी, अनुग्रहित आदि हुन्छ। कुनै एक अन्य व्यक्तिको असल व्यवहार दयालुताको निम्ति प्राप्त गर्ने व्यक्तिले त्यसको सराहना गर्नु कसैले गरेको उपकार वा कृपाप्रति आभार अथवा श्रद्धासँग स्वीकार गर्नु। तिमीले जीवनमा जो चाहन्छौ त्यो तिमीलाई तब मात्र प्राप्त हुन्छ जब तिमी उसको योगदानलाई सम्झेर

व्यक्तिको निम्ति कृतज्ञता त्यो गुण हो जो तिम्रो निम्ति कसैले गरेको दयालुताको याद दिलाउँछ, महसुस गराउँछ अनि तिमीलाई उक्त एहसान वापस गर्नुको निम्ति आग्रह पनि गर्छ। यस्तो भावनात्मक अथवा लालच अन्य केही नभएर कृतज्ञता हो। यो केवल आभार हो जो तिमीलाई धन्यवाद भन्नेलाई मजबुर गराउँदछ। यसरी सांसारिक प्राणीहरू सँगसँगै ईश्वर अनि प्रकृतिप्रति पनि कृतज्ञता व्यक्त गर्न सकिन्छ। हामी प्रकृतिप्रति पनि कृतज्ञ व्यक्त गर्न सक्छौँ ताकि हामीलाई धेरै धेरै आवश्यक वस्तुहरू उपलब्ध हुन सकोस्, जस्तै पानी, वायु, भोजन आदि।

कृतज्ञताको महत्व। कृतज्ञता मानव समुदायको निम्ति, मानव जीवनको निम्ति एक विशेष गुण हो भन्दा कुनै भूल नहोला। आफ्नो जीवनलाई सवार्ने मार्गमा कृतज्ञताले एउटा सामाजिक सद्भावना स्थापित गराउँदछ, साथै एक स्वास्थ्य एवं सुन्दर वातावरण सृजित गर्नमा सहयोग पुर्याउँदछ, जहाँ एक अर्कामा हिंसा नभएर आभारी साथै कृतार्थको भावना जगाउँदछ, साथै असल कार्यहरूमा सहयोग बढाउँदछ। यसरी कृतज्ञताले हाम्रो व्यक्तित्वमा सुधार ल्याउनमा सहयोग गर्छ अनि परिवार साथै साथी सङ्गीहरूसँग हाम्रो सम्बन्ध प्रगाढ भएर जान्छ। जुन परिवारमा हर कोही एक अर्काप्रति कृतज्ञ बन्न जान्दछन् त्यहाँ काफी भावनात्मक लगाउ बन्दछ। समाज सुधारको मार्गमा समाजको एक एक व्यक्ति असल बन्न आवश्यक छ। यसरी मानव जीवनमा मोक्ष मार्गको निम्ति ईश्वरीय भक्तिलाई राजमार्ग भनिन्छ। जन्म मरणको चक्रदेखि बाँच्नलाई साथै सम्पूर्ण सांसारिक एवं व्यक्तिगत समस्याहरूदेखि पार पाउनु हो भने दिव्य औषधि नै भक्ति हो भनिन्छ। भगवान विषय पनि चर्चा

गरौँ। भगवान्लाई शब्द ब्रह्ममयी, चराचरमयी, ज्योतिर्मयी, वाङ्मयी, नित्यानन्दमयी, परात्परमयी, मायामयी अनि श्रीमयी भनेर जान्ने गर्छ। त्यसो त हामीले भगवान्लाई किन पुकार्ने, किन प्रार्थना चढाउने? यसरी कृतज्ञता प्रकट गर्ने, जताउने कुरामा के हाम्रो यो कर्तव्य बन्दैन होला र? जसले सारा सृष्टि रचना गर्नुभयो, साथै उनीहरूको निम्ति सबै व्यवस्थाहरू मिलाइदिनु भयो,

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कृतज्ञता विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी हरि लामा ज्यूले।

कसैको रूमाल भुइँमा खसे हामी उठाएर दिने गर्छौँ। सट्टामा उहाँले धन्यवाद भनेर आफ्नो आभार प्रकट गर्दछन्। यसरी एउटा सानो कुराको निम्ति तिमी आफ्नो मित्रलाई धन्यवाद दिन सक्छौ भने तिमीलाई सबै कुरा दिनुहुने भगवान्लाई धन्यवाद दिन सक्दैनौ। यसरी ईश्वरलाई कृतज्ञता प्रकट गर्ने पद्धतिलाई हामी प्रार्थनाको रूपमा लिन सक्छौँ। प्रार्थनाले तिम्रो चैतन्य अथवा दिव्यतालाई जगाउँदछ। कोसिस गर्यौँ भने यस्ता गुणहरू मानवमा पर्याप्त मात्रामा पाउन सकिन्छ। उपनिषद्हरूमा एक ठाउँमा उल्लेख रहेछ, उत्थिष्ट जाग्रत प्राप्य भरणी बोधत, मानिसहरू हो उठ जाग, भला ज्ञानी मानिसहरू भएतिर जाऊ अनि उनीहरू मार्फत दिव्यता प्राप्त गर्ने कोसिस गर। यसरी हामी साँचो मनले ईश्वरप्रति कृतज्ञ रहन कहिले भुल्नु भएन। यसरी हामीले जब कसैलाई सहृदय केही दिँदछौँ तब हामीले बदलामा केही पाउनेछौँ, अधिकार पनि राख्दछौँ।

प्राद्योगिक प्रयोगहरू बढेको समय, प्राकृतिक नियम कानुनहरूलाई ताकमा राखेर बढिरहेको समय, कृत्रिमताले ढाकेको आजको संसारमा मानिसहरू कुन दिशातिर दौडिरहेका छन्? यहाँ खानपानदेखि लिएर सबै कुरोहरू कृत्रिम। टक्राउको विचारधाराहरूले भरेका मानिसहरू, टक्राउको विचारधाराले भरिएका जाति समाज, यहाँ मानव मूल्य, नैतिक मूल्यहरू न्यून भइसकेका छन्। दया, प्रेम, सहृदयता, सहिष्णुता, कृतज्ञता जस्ता मानवीय गुणहरूले व्यवहारमा स्थान पाएको हुनुपर्छ। डिजिटल वर्ल्डको संसारमा तालमेल राख्नलाई पनि मानव मूल्य, नैतिक मूल्यहरूले पर्याप्त स्थान पाएको हुनुपर्छ, कारण अधुरो ज्ञान सधैँ हानिकारक हुन्छ। यसरी अन्तमा भन्नपर्दा, कृतज्ञता समाज, प्रकृति, ईश्वर, साथी सङ्गी, सगा सम्बन्धी सबैसँग साथै हजारौँ राम्रा कामहरूका लागि आभार व्यक्त गर्ने एक असल उपाय हो, एउटा तरिका हो। यसरी हामी कृतज्ञता ज्ञापन गर्ने, कृतज्ञ बन्ने अभ्यासहरूलाई आफ्नो जीवनमा प्रयोगमा ल्याएर हामी सबैप्रति कृतज्ञ बन्न सक्छौँ। यसले तिमीमा नभएको कुराहरूप्रति ध्यान नगराएर आफूमा भएको कुराहरूमा ध्यान सीमित रहन्छ। फलत कृतज्ञ रहने स्वभावले हामीमा खुसी बढाउँछ, तनावहरू कम भएर जान्छ, यसरी सम्बन्धहरूमा पनि सुधार आउँदछ। नमस्कार।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा आज हजुरहरूले सुन्नुभयो कृतज्ञता विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी हरि लामा च्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त, नमस्ते।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा पुनः स्वागत गरे यहाँहरू सबैलाई म प्रतिमाले त केसन आनन्द लिनेछौँ भजन सुनेर विमल राईको स्वरणी सङ्गीतमा रहेको

0: श्रोता, अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। आदिवासी मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा एकीकृत आदिवासी विकास एजेन्सीहरू र परियोजनाहरूलाई सुदृढ पार्ने उद्देश्यले आयोजित राष्ट्रिय सम्मेलनमा राष्ट्रपति द्रौपदी मुर्मूले सम्बोधन गर्नुहुनेछ। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आजदेखि भारतको चार दिने भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा देशले सबैको साथ सबैको सहयोग सबैको विकास सबैको विश्वास र सबैको प्रयासको मन्त्रबाट निर्देशित उल्लेखनीय प्रगति हासिल गरेको छ। सरकारले थोक मूल्य सूचकाङ्क WPI विस्तारै हटाउने र यसलाई अझ व्यापक उत्पादक मूल्य सूचकाङ्क PPI प्रणाली लागू गर्ने निर्णय गरेको छ। अनि जर्मनी हुँदै हवाई यात्रा गर्ने भारतीय नागरिकहरूको लागि ट्रान्जिट भिजाको आवश्यकता आजदेखि हटाएको छ। भारतले यो निर्णयको स्वागत गरेको छ। आदिवासी मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा एकीकृत आदिवासी विकास एजेन्सीहरू र परियोजनाहरूलाई सुदृढ पार्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मूले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 तत्वावधानमा आयोजना भइरहेको छ। राष्ट्रपतिले भारतीय विज्ञान संस्थान बेंगलुरूको नानो विज्ञान र इन्जिनियरिङ केन्द्रमा एक प्रशिक्षण केन्द्रको वर्चुअल रूपमा उद्घाटन गर्नुहुनेछ। उहाँले देशका विभिन्न भागहरूमा अवस्थित एकलव्य मोडल आवासीय विद्यालयहरूमा स्थापित 75 अन्तरिक्ष प्रयोगशालाहरूको पनि उद्घाटन गर्नुहुनेछ। सम्मेलनमा 26 राज्य र 4 केन्द्र शासित केन्द्रका प्रतिनिधिहरूले भाग लिनेछन्। भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आजदेखि भारतको चार दिने भ्रमणमा आउँदै हुनुहुन्छ। उहाँको साथमा उच्चस्तरीय प्रतिनिधिमण्डल पनि रहनेछन्। भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै पक्षले व्यापार लगानी ऊर्जा स्वास्थ्य र औषधि उद्योगका क्षेत्रमा सहयोग बढाउने बारेमा छलफल गर्नेछन्। विदेश मन्त्रालयका अनुसार भारतका सार्वजनिक क्षेत्रका उपक्रमहरूले भेनेजुएलाको ऊर्जा क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ। यो भ्रमणले भारत र भेनेजुएला बीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले हिज सुरतमा भएको दुर्घटनामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सुरतको बाडोला शहर नजिकै महाराष्ट्र राज्य सडक यातायात निगमका दुई बस ठुक्किँदा 8 जनाको मृत्यु भएको छ भने 15 भन्दा बढी घाइते भएका छन्। राष्ट्रपति मुर्मूले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उपराष्ट्रपति राधाकृष्णनले शोकसन्तप्त परिवारलाई शक्ति र साहस प्रदान गर्न

लिए सूचकांक श्रृंखला में समावेश गरिएका वस्तुहरूको संख्या 697 बाट बढेर 957 पुगेको छ, जसले गर्दा आर्थिक गतिविधिको व्यापक प्रतिनिधित्व प्रदान गर्दछ। जम्मू कश्मीर में पंचायत र जिल्ला विकास परिषद को चुनाव को तैयारी को समीक्षा गर्न राज्य चुनाव आयोग को दुई दिने उच्चस्तरीय बैठक आज जम्मू र कश्मीर में शुरू हुनेछ। बैठक को अध्यक्षता राज्य चुनाव आयुक्त शांत मानुले गर्नुहुनेछ। पंचायतहरूको लागि मतदाता सूची पुनरीक्षण गर्ने प्रक्रिया हालै सम्पन्न भएको छ। यस अभ्यासपछि मतदाताहरूको कुल संख्या 72,24,000 पुगेको छ। मतदाता सूचीमा जम्मा 3,39,384 नयाँ मतदाताहरू थपिएका छन्। जर्मनी हुँदै हवाई यात्रा गर्ने भारतीय नागरिकहरूको लागि ट्रान्जिट भिजाको आवश्यकता आजदेखि हटाएको छ। भारतले यो निर्णयको स्वागत गरेको छ। सामाजिक सञ्जालको एक पोस्टमा विशेष मन्त्रालयले यो नयाँ व्यवस्थाले भारत र जर्मनी बीचका मानिसहरूको सम्बन्ध र आपसी सम्बन्धलाई बलियो बनाउने बताएको छ। यस वर्षको जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फेडरिक मर्जले पछिल्लोको भारत भ्रमणको क्रममा यस विषयमा घोषणा गरिएको थियो। सरकारले प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि नामाङ्कन आमन्त्रित गरेको छ। नामाङ्कनहरू बुझाउने अन्तिम मिति 31 जुलाई हो। यो प्रतिष्ठित पुरस्कार राष्ट्रपतिद्वारा बहादुरी, समाजसेवा, पर्यावरण संरक्षण, खेलकुद, कला तथा संस्कृति र विकास, विज्ञान तथा प्रविधिको क्षेत्रमा असाधारण उपलब्धि हासिल गर्ने बाल बालिकाहरूलाई प्रदान गरिनेछ। महिला तथा बाल विकास मन्त्रालयले राष्ट्रिय पुरस्कार पोर्टल award.gov.in मार्फत मात्र नामाङ्कनहरू स्वीकार गरिने बताएको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। आदिवासी मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा एकीकृत आदिवासी विकास एजेन्सीहरू र परियोजनाहरूलाई सुदृढ पार्ने उद्देश्यले आयोजित राष्ट्रिय सम्मेलनमा राष्ट्रपति द्रौपदी मुर्मूले सम्बोधन गर्नुहुनेछ। भेनेजुलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेज आजदेखि भारतको 4 दिने भ्रमणमा आउँदै हुनुहुन्छ। भ्रमणको क्रममा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा देशले सबैको साथ, सबैको सहयोग, सबैको विकास, सबैको विश्वास र सबैको प्रयासको मन्त्रबाट निर्देशित उल्लेखनीय प्रगति हासिल गरेको छ। अनि जर्मनी हुँदै हवाई यात्रा गर्ने भारतीय नागरिकहरूको लागि ट्रान्जिट भिजाको आवश्यकता आजदेखि हटाएको छ। भारतले यो निर्णयको स्वागत गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा समेश बेला बिहानको 7:35 भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ सङ्गीत प्रवाहको। श्रोता, सङ्गीत मानव सभ्यताको अमूल्य सम्पत्ति हो। यसले मानिसलाई मनोरञ्जन प्रदान गर्नुको साथै संस्कृति र परम्पराको संरक्षण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ। सङ्गीत बिना जीवन अधुरो जस्तै लाग्छ किनकि यसले मानव हृदयलाई आनन्द, शान्ति र प्रेरणा प्रदान गर्दछ। यसैले सङ्गीतलाई भावनाको भाषा पनि भनिन्छ। त प्रथम प्रस्तुति राखिरहेछौँ प्रणय गुरुङको स्वरमा शब्द अनि सङ्गीत रहेको छ प्रदीप छेत्रीको।

त श्रोताले सुन्नुभयो सङ्गीत प्रभाको अन्तिम प्रस्तुति गौतम मोक्तानको स्वरमा, जसमा सङ्गीत रहेको थियो अरुण देवानको भनी शब्द उमेश कार्की डोलीको।

कहिलेकाहीँ संसार परिवर्तन गर्ने मानिसहरू भिडबाट अलग्गै देखिँदैन। उनीहरू चुपचाप आफ्नै संसारमा डुबिरहेका हुन्छन्। किताबका पानाहरूमा, कठिन प्रश्नहरूमा र असम्भव देखिने सपनाहरूमा एक यस्ता व्यक्ति जसले संसारलाई नयाँ अर्थ दिए, जसले गणितलाई केवल हिसाब होइन एउटा कला बनाइदिए, उनी हुन् महान जापानी गणितज्ञ मासाकी काशीवारा, जसको प्रेरणादायी सफलताको कथालाई लिएर आएका छौँ कार्यक्रम कथा सफलतामा। प्रिय श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म प्रतिमाको। जापानको शान्त वातावरणमा जन्मिएका मासाकी काशीवारा सानैदेखि भिन्नै स्वभावका थिए। अरू नानीहरू खेलकुदमा रमाइरहेका बेला उनी भने अङ्क र समस्यामा हराइरहन्थे। उनलाई एउटै कुरा निकै मन पर्थ्यो, किन कसरी, किन यो नियम काम गर्छ, किन यो सूत्र यस्तै हुन्छ, किन गणित यति गाह्रो छ। उनका शिक्षकहरू पनि चकित पर्थे, किनभने उनी केवल उत्तर खोज्दैनथे, उत्तरको पछाडि सत्य खोज्थे। प्रतिभा हुनु मात्रै सफलता होइन, प्रतिभालाई निरन्तर मेहनतले चम्काउनु पर्छ। मासाकीले गणितको संसारमा यस्तो खोज गरे जसले आधुनिक गणितलाई नै नयाँ दिशा दियो। मासाकी काशीवाराको जन्म सन् 1947 30 जनवरीमा जापानको इबाराकी प्रिफेक्चरको युकी नामक सहरमा भएको थियो। सानै उमेरदेखि उहाँलाई अध्ययनमा निकै रुचि थियो। विशेष गरी तर्क, समस्या समाधान र संख्याको दुनियाँ उहाँलाई अत्यन्तै मन पर्थ्यो। समय बित्दै जाँदा उहाँको रुचि गणिततर्फ अझ बलियो हुँदै गयो। त्यसपछि उहाँले जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालयमा अध्ययन गरे। विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा उहाँको भेट प्रसिद्ध गणितज्ञ मिकियो साटोसँग भयो। यो भेट उहाँको जीवनको ठूलो मोड़ साबित भयो, अर्थात् भनौ यो भेटले काशीवाराको जीवन बदलिदियो। मिकियो साटो सामान्य शिक्षक मात्र होइन, आधुनिक एल्जेब्रिक एनालिसिसका संस्थापक थिए। उहाँ नयाँ तरिकाले गणित सोच्न सिकाउँथे। साटोले काशीवारा भित्रको प्रतिभा तुरुन्तै चिनिहाले। उहाँले काशीवारालाई कठिन र गहिरो गणितीय समस्यामा काम गर्न प्रेरित गरे। उहाँको जीवन बाहिरबाट हेर्दा शान्त देखिन्थ्यो, तर भित्र निरन्तर सङ्घर्ष चलिरहेको थियो। गणितमा नयाँ कुरा पत्ता लगाउनु सजिलो हुँदैन। कहिलेकाहीँ एउटा समस्याको समाधान खोज्न महिनौ लाग्थ्यो।

उहाँले निन्द्रा त्यागेर अनुसन्धान गरे। उहाँका सहकर्मीहरू भन्थे, जब काशीवाला कुनै समस्यामा काम गर्छ तब संसारको सबै कुरा बिर्सन्छ। यही समर्पणले उहाँलाई महान बनायो। काशीवाला दिनरात अध्ययन गर्थे। धेरै जसो मानिसले बुझ्न नसक्ने जटिल सिद्धान्तहरूमा उनी समय बिताउँथे। कहिलेकाहीँ उनी घन्टौँ एउटै समस्यामा अड्किन्थे, तर उनले हार मानेनन्, किनकि उनलाई विश्वास थियो हरेक कठिन प्रश्नभित्र नयाँ संसार लुकेको हुन्छ। उनको यही धैर्यले उनलाई क्याटो युनिभर्सिटीसम्म पुर्यायो। विश्वविद्यालयमा अध्ययन गर्दै उनले एउटा यस्तो सिद्धान्त विकास गर्न थाले जसले आधुनिक गणितको दिशा नै बदलिदियो। त्यो थियो डी मोडल थ्योरी। यो केवल एउटा नयाँ फर्मुला थिएन, यो गणितलाई हेर्ने नयाँ तरिका थियो। त्यो समय धेरै मानिसहरूले यसको महत्त्व बुझेनन्। कतिपयले त यसलाई अत्यन्तै कठिन र अनावश्यक सम्झे। तर काशीवाराले आफ्नो अनुसन्धान रोकेनन्। उनी चुपचाप काम गरिरहे दिन महिना वर्ष, र बिस्तारै संसारले बुझ्न थाल्यो उनी साधारण गणितज्ञ होइनन्। काशीवाराको नाम अन्तर्राष्ट्रिय गणित जगतमा फैलिन थाल्यो। उनको विचारले गणित, भौतिक शास्त्र र विज्ञानका धेरै क्षेत्रमा नयाँ ढोका खोलिदियो। जीवनमा सबैले तुरन्तै प्रशंसा पाउँदैनन्। महान खोजहरू सुरुमा धेरैलाई बुझ्न गाह्रो हुन्छ। काशीवाराले पनि यही अनुभव गरे। उनका केही अनुसन्धानहरू वर्षौंसम्म सीमित घेराभित्रै मात्र चर्चित भए, तर समयसँगै विश्वभरिका वैज्ञानिकहरूले स्वीकार्न थाले। उनको काम असाधारण थियो। उनले कठिन विषयलाई नयाँ तरिकाले बुझाए, जटिल सिद्धान्तलाई व्यवस्थित बनाए, साथै आधुनिक गणितको आदरलाई पनि बलियो बनाए। पछि मासाकीले अर्को महान खोज गरे, क्रिस्टल भेसेस थ्योरी। यो क्वान्टम ग्रुप्समा बुझ्ने नयाँ तरिका थियो। त्यति बेला क्वान्टम फिजिक्स र म्याथमेटिक्समा दुवै क्षेत्रमा जटिल समस्याहरू थिए। काशीवाराको सिद्धान्तले ती समस्याहरूलाई धेरै सरल बनाइदियो। यस खोजपछि उहाँको प्रतिष्ठा अझ धेरै बढेर गयो। विश्वभरिका वैज्ञानिकहरूले उहाँको अनुसन्धान पढ्न थाले। अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशका विश्वविद्यालयहरूले उहाँलाई व्याख्यानका लागि निमन्त्रणा दिन थाले। काशीवारा केवल महान वैज्ञानिक मात्र होइनन्, उत्कृष्ट शिक्षक पनि थिए। उहाँले क्याटो युनिभर्सिटीमा शिक्षकको काम गरे। उहाँका विद्यार्थीहरू उहाँलाई अत्यन्तै सम्मान गर्थे। उहाँले कहिले घमण्ड गरेन। विश्व प्रसिद्ध गणितज्ञ भए पनि उहाँ साधारण मानिस जस्तै व्यवहार गर्थे। कुनै विद्यार्थीले प्रश्न सोध्यो भने उहाँले धैर्यपूर्वक बुझाउँथे, र उहाँले भन्थे, ज्ञान बढ्दा अझ ज्ञान बढ्छ। समयसँगै उहाँ संसारकै शीर्ष गणितज्ञ मध्ये गनिन थाले। काशीवाराले धेरै प्रतिष्ठित पुरस्कार प्राप्त गरे। सन् 2018 उहाँलाई क्याटो प्राइज प्रदान गरियो। यो पुरस्कार विज्ञान र मानवताको क्षेत्रमा ठूलो योगदान दिने व्यक्तिलाई दिइन्छ। तर उहाँको जीवनको सबैभन्दा ऐतिहासिक क्षण आयो सन् 2025। उहाँलाई एबल प्राइज प्रदान गरियो। यो पुरस्कार गणितको नोबल पुरस्कार जस्तै मानिन्छ। यो सम्मान पाउने उहाँ पहिलो जापानी गणितज्ञ हुन्। त्यो दिन केवल उहाँको लागि मात्र होइन, सम्पूर्ण जापानको लागि गर्वको क्षण थियो। यो केवल एउटा पुरस्कार थिएन, यो थियो उनको धैर्य, समर्पण र ज्ञान प्रतिको प्रेमको सम्मान। काशीवाराको कथाले हामीलाई एउटा गहिरो शिक्षा दिन्छ। सफलता रातारात आउँदैन। ठुलो बन्नका लागि ठुलो सपना मात्र होइन, ठुलो धैर्य पनि चाहिन्छ। जब अरूले तपाईँलाई बुझ्दैनन्, त्यो बेला पनि आफ्नो यात्रामा टिकिरहनु नै असली साहस हो। उहाँ कहिले चर्चाको पछि लागेन, उहाँ ज्ञानको पछि लागे। उनले विभिन्न गणितीय शाखाहरूलाई जोड्ने नयाँ बाटो देखाए। उनको कामले आधुनिक विज्ञान, भौतिक शास्त्र र अनुसन्धानमा गहिरो प्रभाव पार्यो। विश्वभरिका विश्वविद्यालयहरूले उनको कामको चर्चा गर्न थाले। मासाकी काशीवारा प्रसिद्ध भए, सम्मान पाए, तर उहाँ सधैँ विनम्र नै रहे। उहाँको लागि गणित केवल पेसा थिएन, यो सत्य खोज्ने माध्यम थियो। उहाँले भन्थे, गणितमा सुन्दरता हुन्छ जब तपाईँ कुनै गहिरो सत्य भेट्नुहुन्छ

ला जस्तै सुन्दर लाग्छ। आज मासकी काशीवारालाई आधुनिक गणितका सबैभन्दा प्रभावशाली वैज्ञानिक मध्ये एक मानिन्छ। उहाँका अनुसन्धानले विज्ञान र गणितको भविष्यलाई नयाँ दिशा दिएको छ। एक सामान्य जापानी बालकबाट विश्व प्रसिद्ध गणितज्ञ बन्ने उहाँको यात्रा वास्तवमा प्रेरणादायी छ। उहाँको जीवनले हामीलाई के सिकाउँछ भने, यदि कुनै कामप्रति सच्चा लगाउ र निरन्तर मेहनत छ भने संसारकै कठिन क्षेत्रमा पनि ठूलो सफलता हासिल गर्न सकिन्छ। हरेक महान व्यक्तिको कथा शान्त सङ्घर्षबाट सुरु हुन्छ। मासाकी काशीवाराको सङ्घर्षमय सफलताको कथा सुनेपछि हामीले यही शिक्षा पाउँछौँ कि यदि

0: सम्भव बन्छ। आजको सङ्घर्षमय प्रेरणादायी कथा सुनेर यहाँले अवश्य नै आनन्द लिनुभएको छ भन्ने मलाई लागेको छ। र अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तोता लेखनाथ राय अनि म प्रतिमालाई पनि आज्ञा दिनुहोस्। नमस्ते।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 97333000090।

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 21 सेकेन्ड भइरहेछ र अघिल्लो हाम्रो प्रस्तुति रहेको छ सन्दर्भ साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू। आजको सन्दर्भको विषय रहेको छ क्लिन एन्ड पल्युसन फ्री इन्डिया अर्थात् स्वच्छ र प्रदूषण मुक्त भारत। तर त्यसअघि हामी यस गीतलाई सुनेर आनन्द लिनेछौँ जो रहेको छ किशोर कुमार अनि लता मङ्गेशकरको युगल शर्मा राही बदल गए चलचित्रबाट, शब्द गुलशन बाउराक छ अनि सङ्गीत आरडी बर्मनको।

स्वच्छ र प्रदूषण मुक्त भारत भनेको यस्तो देशको परिकल्पना हो जहाँ हावा पानी र जमिन सफा हुन्छन् र मानिसहरूको स्वास्थ्यमा कुनै हानिकारक असर पार्ने प्रदूषण हुँदैन। भारत जस्तो ठूलो र जनसङ्ख्या धेरै भएको देशका लागि यो लक्ष्य अत्यन्तै महत्त्वपूर्ण छ। प्रदूषणका मुख्य कारणहरू भारतमा प्रदूषणका धेरै कारणहरू छन्। तीमध्ये प्रमुख कारणहरू

0: श्वास प्रश्वास सम्बन्धी रोग जस्तै दम फोक्सोको समस्या, पानी प्रदूषित भएर रोग फैलिनु, तापक्रम वृद्धि र जलवायु परिवर्तन, वन्यजन्तु र प्राकृतिक सन्तुलनमा असर र समाधानका उपायहरू, स्वच्छ भारत निर्माण गर्नका लागि सबैको सहभागिता आवश्यक छ, सार्वजनिक यातायातको प्रयोग बढाउने, वृक्षरोपण कार्यक्रम प्लास्टिकको प्रयोग कम गर्ने, फोहोरलाई छुटाएर व्यवस्थापन गर्ने, स्वच्छ भारत अभियानलाई प्रभावकारी बनाउने, उद्योगहरूमा प्रदूषण नियन्त्रण प्रविधि प्रयोग गर्ने। स्वच्छ र प्रदूषण मुक्त भारत केवल सरकारको जिम्मेवारी मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य पनि हो। यदि हामी सबैले सानो सानो प्रयास गर्यौँ भने भारतलाई सफा, हरियाली युक्त र स्वस्थ देश बनाउन सकिन्छ। स्वच्छ र प्रदूषण मुक्त भारत प्रत्येक नागरिकको सपना हो। स्वच्छ वातावरणले मानिसको स्वस्थ जीवनस्तर र देशको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँछ। जब सडक नदी वन तथा सार्वजनिक स्थलहरू सफा हुन्छन् तब देशको सौन्दर्य मात्र बढ्दैनन्, नागरिकहरूको स्वास्थ्य पनि सुरक्षित रहन्छ।
1: क्यूआर कोड स्क्यान करो, 5,000 का कैशबैक पाओ। वाह, दिल बन गया।
2: यूपीआई पिन एंट्रिंग सिर्फ पैसे भेजने के लिए है।
3: आरबीआई कहता है
2: जानकार बनिए, सतर्क रहिए।
0: त दोस्रो प्रस्तुति स्वीकार्न श्रोता, दो लफ्जो की हे कहानी गीतको बोल

0: अब सुन्नुहोस् 9 बजेको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको समाचारको साथमा म सबिना गिरी। आदिवासी मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा एकीकृत आदिवासी विकास एजेन्सीहरू र परियोजनाहरूलाई सुदृढ पार्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 तत्वावधानमा आयोजना भइरहेको छ। राष्ट्रपतिले भारतीय विज्ञान संस्थान बेंगलुरूको न्यानो विज्ञान र इन्जिनियरिङ केन्द्रमा एक प्रशिक्षण केन्द्रको वर्चुअल रूपमा उद्घाटन गर्नुहुनेछ। उहाँले देशका विभिन्न भागहरूमा अवस्थित एकलव्य मोडल आवासीय विद्यालयहरूमा स्थापित 75 अन्तरिक्ष प्रयोगशालाहरूको पनि उद्घाटन गर्नुहुनेछ। सम्मेलनमा 26 राज्य र 4 केन्द्रशासित प्रदेशका प्रतिनिधिहरूले भाग लिनेछन्। भारतको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण कार्यदलको पहिलो प्रत्यक्ष प्राविधिक बैठक आज ओडिसाको पुरीमा शुरू हुँदैछ। यस 3 दिने बैठकमा ब्रिक्स सदस्य र साझेदार राष्ट्रहरूका प्रतिनिधिहरू, नीति निर्माताहरू र विपद व्यवस्थापन विज्ञहरूले भाग लिनेछन्। बैठकमा विपद प्रतिक्रिया क्षमताहरू बढाउने र विश्वव्यापी दक्षिणभित्र दिगो विकासलाई प्रबन्धन गर्ने बारेमा छलफल हुनेछ। विपद व्यवस्थापनमा विशेष गरी चक्रवातहरूलाई प्रभावकारी रूपमा सम्हाल्ने र समयमै उद्धार कार्यहरू सञ्चालन गर्ने प्रशंसनीय भूमिकाको मान्यतामा ओडिसालाई आयोजक राज्यको रूपमा छनौट गरिएको छ। कर्नाटकमा आज नेतृत्व परिवर्तन हुने तय भएको छ। डीके शिवकुमारले आज राज्यको 25 मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन्। 8 पटकका विधायक र डीकेसी भनेर चिनिने डीके शिवकुमारले आज बेंगलुरूको विधान सौध परिसरभित्र रहेको ग्यास हाउसमा अपरान्ह 4:05 मुख्यमन्त्रीको रूपमा शपथ लिनेछन्। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरूले पनि शपथ लिनेछन्। सिद्धरामैयाले मई 28 मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि काँग्रेस व्यवस्थापिका दलले 74 वर्षीय डीके शिवकुमारलाई आफ्नो नेतामा चयन भएको हो। वरिष्ठ कांग्रेस नेता राहुल गांधी, राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे र कांग्रेस महासचिव केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवाला सहित धेरै प्रमुख नेताहरू शपथ ग्रहण समारोहमा उपस्थित हुनेछन्। दौडगालहल्लीको सरकारी विद्यालयका विद्यार्थीहरू डीके शिवकुमारको गृह निर्वाचन क्षेत्रलाई पनि यस शपथ ग्रहण समारोहमा भाग लिन आमन्त्रित गरिएको छ। उच्च शिक्षा विभागले प्रधानमन्त्री अनुसन्धान अध्यक्ष योजना 2026 लागि आवेदनहरू आमन्त्रित गरेको छ। यस योजनाको उद्देश्य विश्वभरिका भारतीय प्रतिभालाई भारतको वैज्ञानिक र नवीन भविष्यसँग जोड्नु हो। यस योजना अन्तर्गत कम्प्युटिङ, सेमिकन्डक्टर र साइबर सुरक्षा सहित राष्ट्रिय महत्त्वका 13 प्रमुख क्षेत्रहरूमा अनुसन्धानलाई प्रबन्धन गरिनेछ। सहभागी संस्थाहरू र अनुसन्धानकर्ताहरूलाई एक सशक्त समितिद्वारा निरीक्षण गरिएको कठोर चयन प्रक्रिया मार्फत छनौट गरिनेछ। पीएमआरसी शोधकर्ताहरूले आफ्नो अनुसन्धान कार्य प्रयोगशालाहरू र अनुसन्धान पूर्वाधारमा पहुँच र देशका अग्रणी सरकारी संस्थाहरूसँग सहकार्य गर्ने अवसरहरूको लागि अनुसन्धान अनुदान र वित्तीय सहायता प्राप्त गर्नेछन्। विस्तृत दिशानिर्देशहरू, योग्यता मापदण्डहरू र आवेदन प्रक्रिया पीएमआरसी पोर्टलमा उपलब्ध छन्। जल जीवन मिशनको 2 चरण अन्तर्गत ग्रामीण क्षेत्रमा सुरक्षित पिउने पानीको आपूर्तिलाई सुदृढ पार्न केन्द्र सरकारले अरुणाचल प्रदेश, झारखण्ड, तमिलनाडू, नागाल्याण्ड र केन्द्रशासित प्रदेश पुडुचेरीसँग सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। जलशक्ति मन्त्रालयले यस पहलको उद्देश्य सामुदायिक सहभागिता मार्फत प्रत्येक ग्रामीण घर परिवारलाई पर्याप्त मात्रामा गुणस्तरीय पिउने पानी उपलब्ध गराउनु रहेको बताएको छ। जलशक्ति मन्त्री सीआर पाटिलले जल जीवन मिशनले ग्रामीण पिउने पानी प्रणालीमा उल्लेखनीय परिवर्तन ल्याएको बताउनु भएको छ। विशेष गरी महिला र युवतीहरूलाई पानी ल्याउने कठिन कार्यबाट मुक्त गरिएको छ। उहाँले पानी संरक्षण र वर्षाको पानी संकलनको महत्त्वमा पनि जोड दिनुभयो। पश्चिम बंगाल सरकारले आजदेखि अन्नपूर्ण योजना शुरू गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले औपचारिक रूपमा पहलको उद्घाटन गर्नुहुनेछ। मुख्यमन्त्रीको सम्बोधन लगत्तै लाभार्थीहरूलाई स्वीकृति पत्र वितरण गरिनेछ। प्रत्येक ब्लक नगरपालिका र कोलकाता नगर निगम क्षेत्रभित्रका 100 जना छनौट भएका लाभार्थीहरूलाई स्वीकृति पत्र हस्तान्तरण गरिनेछ। राज्य सरकारले योजनाको सफल कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई निर्देशन जारी गरेको छ। आकाशवाणीबाट 9 बजेको समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 MHz साथै न्यूज अन एयर एपमा र पुनः मनोरञ्जन गराउने क्रममा अब श्रोताहरूलाई सुनाइरहेछौँ आनन्द बक्सीको शब्द रचनामा सजिएका केही हिन्दी चलचित्रका गीतहरू। आनन्द बक्सी हिन्दी चलचित्र जगतका सबैभन्दा लोकप्रिय र सफल गीतकारहरूमध्ये एक थिए। उनले आफ्नो जीवनकालमा हजारौँ गीतहरू रचना गरे जसले भारतीय सङ्गीत र हिन्दी चलचित्र क्षेत्रमा अमेट छाप छोडेको छ। उनका गीतहरू सरल भाषा, गहिरो भावना र जनसाधारणको जीवनसँग जोडिएका विषयवस्तुका कारण अत्यन्तै लोकप्रिय बने।

आनन्द बक्सीको शब्द रचनामा पहिला चलचित्र सुन्नुभयो कर्सबाट, जसमा गुन्जने आवाज किशोर कुमार अनि साथीहरूको सङ्गीत रहेको थियो लक्ष्मीकान्त प्यारेलालको। आनन्द बक्सीले चार दशकभन्दा बढी समयसम्म हिन्दी फिल्म उद्योगमा सक्रिय रूपमा काम गरे। उनले 4000 बढी गीतहरू लेखेका थिए। उनका गीतहरू प्रेम, मित्रता, परिवार, देशभक्ति र जीवनका विभिन्न भावनात्मक पक्षहरूलाई सरल र प्रभावकारी ढङ्गले प्रस्तुत गरेका थिए र उनको योगदानको कदर गर्दै उनलाई धेरै पटक फिल्मफेयर अवार्डका लागि नामाङ्कन गरिएको थियो र उनले अनेकौँ सम्मानहरू प्राप्त गरेका थिए। उनका गीतहरूले भारतीय चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। त अन्तिम यो प्रस्तुति राखिरहेछौँ अन्धा कानुन चलचित्रबाट सङ्गीत लक्ष्मीकान्त प्यारेलाल छ, शब्द आनन्द बक्सीको, गुन्जने आवाज किशोर कुमारको।

0: হলো, এরপর স্থানীয় সংবাদ সকাল 10টা বেজে 10 মিনিটে।
1: यो आकाशवाणी खरसाङ हो। आरती ठकुरीबाट सुन्नुहोस् प्रादेशिक समाचार। सुरुमा मुख्य समाचार। पश्चिम बंगालका मुख्यमन्त्री बनेपछि पहिलो पटक शुभेन्दु अधिकारी हिजो हुगली जिल्लाको प्रसिद्ध तारकेश्वर मन्दिरमा पुग्नुभयो। पश्चिम बंगाल सरकारले आजदेखि अन्नपूर्ण योजना शुरू गर्नेछ, जसको मुख्यमन्त्री शुभेन्दु अधिकारीले औपचारिक रूपमा यस पहलको उद्घाटन गर्नुहुनेछ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जीले हिजो कलकत्ताको धर्मतला स्थित वाई च्यानलमा भाजपा सरकारको विरूद्धमा विरोध प्रदर्शन गर्नुभएको छ। उत्तर बंगालको चिया उद्योगको विकास र बन्द चिया बगानहरूको समस्या समाधान गर्न तथा श्रमिकहरूको कल्याणलाई लिएर उत्तर कन्यामा बैठक आयोजना गरिएको छ र आकाशवाणी खरसाङको 65 औं स्थापना दिवसको अवसरमा पद्मश्री पुरस्कारले सम्मानित एवं पर्यावरणविद डाक्टर गम्भीर सिंह योञ्जनलाई सम्मान जनाइएको छ। पश्चिम बंगाल राज्यका मुख्यमन्त्री बनेपछि पहिलो पटक शुभेन्दु अधिकारी हिजो हुगली जिल्लाको प्रसिद्ध तारकेश्वर मन्दिरमा पुग्नुभयो। अपरान्न लगभग 1:30 बजे उहाँले बाबा तारकनाथको दर्शन गरी पूजा अर्चना गर्नुभयो। त्यसपछि मन्दिर परिसरको छेवैमा अवस्थित अतिथि गृहमा हुगली जिल्लाका भाजपा विधायकहरू तथा प्रशासनिक अधिकारीहरूसित बैठक गर्नुभयो। मुख्यमन्त्री कोलकातादेखि सड़क मार्ग भएर दुर्गापुर एक्सप्रेस वे, सिंगुर कामरकुण्डु नालीकुल जयकृष्ण बजार पद्मपुकुर र चाउलपट्टी हुँदै तारकेश्वर पुग्नुभयो। यस अवधि मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, तारकेश्वरमा एउटा कार्यक्रम थियो, यहाँ आउँदा म जहिले पनि तारकेश्वरको दर्शन गरेर जाने हुनाले आज पनि यहाँ आएको हुँ। महादेव बिना केही पनि हुँदैन, बाबाले मलाई आशीर्वाद दिउन् अनि राम्रो काम होस्। यहाँ धेरै काम गर्नुपर्छ। तारकेश्वर धाम एउटा विशाल धाम हो, जसको रङ पहिला फेर्नु छ, जुन रङ भगुवा हुनेछ। उल्लेखनीय छ, वर्ष 2022 नेता प्रतिपक्ष छँदा श्री शुभेन्दु अधिकारीले 59 अभियानको समर्थनमा तारकेश्वरबाट एउटा र्याली निकाल्नुभएको थियो। त्यस्ताक उहाँलाई कालो झण्डा देखाएको तथा ढुङ्गामुढा गरेको आरोप तृणमूल काङ्ग्रेसमाथि लागेको थियो। पश्चिम बंगाल सरकारले आजदेखि अन्नपूर्ण योजना शुरू गर्ने तयारी गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले औपचारिक रूपमा पहलको उद्घाटन गर्नुहुनेछ। मुख्यमन्त्रीको सम्बोधन लगतै लाभार्थीहरूलाई स्वीकृति पत्र वितरण गरिनेछ। प्रत्येक ब्लक नगरपालिका र कोलकाता नगर निगम क्षेत्रभित्रका 100 जना छनौट भएका लाभार्थीहरूलाई स्वीकृति पत्र हस्तान्तरण गरिनेछ। राज्य सरकारले योजनाको सफल कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई निर्देशन जारी गरेको छ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जीले हिजो कोलकाताको धर्मतला स्थित वाई च्यानलमा आयोजना गरेको धरना विरोध प्रदर्शनमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको सीमित संख्याको उपस्थितिले राजनैतिक वृत्तमा नयाँ बहस शुरू गरेको छ। हालैको विधानसभा चुनावमा सत्ता गुमाएपछि भाजपा सरकारको विरूद्धमा गरिएको यो विरोध प्रदर्शनमा केवल 7 तृणमूल विधायक र 2 सांसदको सहभागिता थियो। धरनामा उपस्थित विधायकहरूमा चन्द्रिमा भट्टाचार्य, शोभनदेव चट्टोपाध्याय, नैना बन्दोपाध्याय, मदन मित्र, अशोक देव, असीमा पात्र र विमान ब्यानर्जी थिए। सांसदहरूमध्ये डोला सेन र कल्याण ब्यानर्जीले आफ्नो उपस्थिति जनाएका थिए। हालैको चुनावपछि पनि तृणमूल काङ्ग्रेसले निर्वाचित प्रतिनिधिहरूको उल्लेखनीय संख्या कायम राखेको छ। विशेष गरी 80 विधायकहरू छन्। यस सन्दर्भलाई ध्यानमा राख्दै विपक्षी दलहरूले पार्टी प्रमुखद्वारा आयोजित एक महत्वपूर्ण राजनैतिक कार्यक्रममा विधायक र सांसदहरूको कम उपस्थितिको बारेमा प्रश्न उठाइरहेका छन्। राजनैतिक विश्लेषकहरू विश्वास गर्छन्, यो अवस्थाले पार्टीभित्रको असन्तुष्टि र आन्तरिक कलहको बारेमा अनुमानलाई बढावा दिन सक्छ। धरनालाई सम्बोधन गर्नुहुँदै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपा सरकारमाथि कडा आक्रमण गर्नुभयो। उहाँले आरोप लगाउनुभयो, राज्यमा तृणमूलका कार्यकर्ता र नेताहरूलाई लक्षित गरिएको छ र पार्टीलाई अस्थिर र विभाजित गर्ने प्रयास भइरहेको छ। उहाँले यो कठिन समयमा आफ्ना पार्टी कार्यकर्ताहरूलाई त्याग्ने छैनन् र आफ्नो प्रतिरोध जारी राख्ने दावी गर्नुभयो। पश्चिम बंगालका महिलाहरूको लागि शुरू गरिएको लक्ष्मी भण्डार योजनामा अनियमितता भएको मामिला प्रकाशमा आएको छ। नदिया जिल्लाको कृष्णनगर 2 ब्लकमा 173 जना यस्ता लाभार्थीहरूलाई चिन्हित गरियो, जसले पुरुष हुँदाहुँदै पनि यस योजनाको लाभ लिइरहेका थिए। जिल्ला प्रशासन अनुसार लाभार्थीहरूको सूची जाँच गर्दा यो गडबडीको खुलासा भएको हो। भनिन्छ, फरवरी 2026 यी मानिसहरूको नामलाई योजनाको सूचीमा सामेल गरिएको थियो, जसले नियमित रूपमा आर्थिक सहायता प्राप्त गरिरहेका थिए। अन्नपूर्ण योजनाको लागि लाभार्थीहरूको सत्यापन गर्ने क्रममा यो मामिलाको खुलासा भएको हो। प्रशासनले 173 जना सन्दिग्ध लाभार्थीहरूलाई चिन्हित गरेको छ। यिनीहरूको नाम योजनाको सूचीबाट हटाउनको लागि कृष्णनगर 2 ब्लक

0: बिडिओले जिल्ला अधिकारीलाई लिखित अनुरोध पठाएका छन्। यस मामिलामा सरकारी स्तरमा कथित अनियमितता गरिएको आरोपमा बिडिओ कार्यालयका कर्मचारी भोला सिललाई कारण बताओ नोटिस जारी गरिएको छ भने अर्कोतिर यस घटनालाई लिएर राजनैतिक विवाद पनि सुरु भएको छ। आरोपी कर्मचारीकी आमाको भनाइ छ, उनको छोरा तृणमूलसित जोडिएको कारणले उनलाई राजनैतिक प्रतिशोधको शिकार बनाइरहेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। उत्तर बंगालको चिया उद्योगको विकास बन्द र बिमार चिया बगानहरूको समस्या समाधान गर्न तथा श्रमिकहरूको कल्याणलाई लिएर हिजो मिनी शाखा सचिवालय उत्तरकन्यामा एक महत्वपूर्ण बैठक आयोजन गरियो। सुन्नुहोस् एक रिपोर्ट।
1: बैठकमा चिया उद्योगको वर्तमान स्थिति, श्रमिकहरूको समस्या एवं भविष्यको रणनीतिमाथि विस्तार चर्चा गरियो। चर्चामा पछिल्लो लामो समयदेखिको बन्द अवस्थामा रहेको तथा रोगी चिया बगानहरूको भविष्य, श्रमिकहरूको जीवनस्तर, स्वास्थ्य, शिक्षा एवं सामाजिक सुरक्षा जस्ता मुद्दाहरूलाई प्राथमिकतामा राखियो। बैठकपछि सांसद राजु विष्टले भन्नुभयो, उत्तर बंगालको चिया उद्योगको समग्र विकास नै प्रमुख उद्देश्य हो। उहाँले आरोप लगाउनुभयो, केन्द्र सरकारद्वारा चिया श्रमिक कल्याण योजना अन्तर्गत आवंटित 1,000 करोड रुपियाँ मध्ये 313 करोड रुपियाँ पूर्व राज्य सरकारद्वारा प्रस्ताव नपठाएको कारणले खर्च हुन सकेन। उहाँले भरोसा दिलाउनुभयो, यस राशिको उपयोग चाँडे चिया बगानका श्रमिकहरूको कल्याण, स्वास्थ्य सेवा तथा आधारभूत ढाँचाको विकासमा गरिनेछ।
0: आकाशवाणी खरसाङको 65 औं स्थापना दिवसको अवसरमा आकाशवाणी खरसाङको तर्फबाट पद्मश्री पुरस्कारले सम्मानित एवं पर्यावरणविद डाक्टर गम्भीर सिंह योञ्जनलाई सम्मान जनाइएको छ। मिरिकको गोपाल योञ्जन अडिटोरियममा सम्पन्न आकाशवाणीको 90 वर्ष पुगेको र आकाशवाणी खरसाङको 65 औं स्थापना दिवस कार्यक्रममा उहाँलाई कार्यक्रमको विशिष्ट अतिथिद्वय आकाशवाणी सिलगढीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोई अनि आकाशवाणी खरसाङको कार्यक्रम सहनिर्देशक राजीव सुब्बाको बाहुलीबाट खदारपन सहित शिरशोभा सल ओराएर साथै सम्मान पत्रद्वारा सम्मान जनाइयो। सुन्नुहोस् एक रिपोर्ट।
2: उहाँलाई सम्मान जनाएको सम्मान पत्र आकाशवाणी खरसाङकी उद्घोषिका रश्मि कवासले पठन गर्नुभएको थियो। कार्यक्रमलाई वरिष्ठ उद्घोषक उमेश कार्की डोलीले सञ्चालन गर्नुभएको थियो। यस अवसरमा आफ्नो सम्भाषण राख्नुहुँदै पर्यावरणविद डाक्टर गम्भीर सिंह योञ्जनले आकाशवाणी खरसाङले विगत 65 वर्षदेखि पहाड़का नेपाली भाषीहरूका लागि साहित्य, संगीत, कलामा धेरै कार्य गर्दै आइरहेको र पहाड़को कला, साहित्य, शिक्षा र अन्य धेरैलाई देशभरि चिनाउन सकेको बताउनुभयो। उहाँले यहाँको चियाबारी र चियापत्ती विषयमा सिलेबसमा समावेश गरेर पढाउन सकिए धेरै राम्रो हुने बताउनुभयो। उहाँले यहाँको चिया उद्योग विषयमा शिक्षा दिन आवश्यक छ भन्दै पहाड़मा यसको चियापत्ती विषयमा विश्वविद्यालयको सिलेबसमा समावेश गरेर पढाउनु पर्ने कुरामा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, यहाँका विभिन्न समस्याहरू, यहाँका आवश्यकताहरू, यहाँको पर्यावरण र यहाँका आफ्नै विभिन्न कुराहरू पढाउन सकिए राम्रो हुनेछ। सरकारले शिक्षा नीति 2020 ल्याएर राम्रो काम गरेको छ। समाचार कक्षबाट सबिना गिरी, आकाशवाणी खरसाङ।
0: आकाशवाणीको 90 वर्ष अनि आकाशवाणी खरसाङको 65 औं स्थापना दिवसको अवसरमा हिजो मिरिकको कृष्णनगरस्थित गोपाल योञ्जन प्रेक्षागृहमा सांगीतिक कार्यक्रम सम्पन्न भयो। उमेश कार्की डोली अनि सविता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा पद्मश्री डाक्टर जीएस योञ्जन प्रमुख रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा आकाशवाणीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोई, आकाशवाणी खरसाङका कार्यक्रम सहनिर्देशक राजीव सुब्बा लगायत मिरिकका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र आकाशवाणी खरसाङका कर्मचारीहरू साथै अन्यको उपस्थिति रहेको थियो। आकाशवाणी खरसाङका कार्यक्रम सहनिर्देशक राजीव सुब्बाले स्वागत सम्भाषण राख्नुभएको कार्यक्रममा अतिथि कलाकारहरू वरिष्ठ गायिका तथा संगीतकार हीरा रसाइली, प्रबल थापा साथै रञ्जिता सुनार, अभिनव रसाइली र सुशान्त मोक्तानले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा आकाशवाणी सिलगढीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोयले वक्तव्य राख्नुभएको थियो। यस सांगीतिक कार्यक्रममा प्रस्तुति दिने कलाकारहरू र सांगीतिक टोलीका सदस्यहरूलाई विशिष्ट अतिथि सिलगढीका कार्यालय प्रमुख एवं क्लस्टर हेड जितेन कुमार रोयको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। पश्चिम बंगालका मुख्यमन्त्री बनेपछि पहिलो पटक शुभेन्दु अधिकारी हिजो हुगली जिल्लाको प्रसिद्ध तारकेश्वर मन्दिरमा पुग्नुभयो। पश्चिम बंगाल सरकारले आजदेखि अन्नपूर्ण योजना सुरु गर्नेछ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता ब्यानर्जीले हिजो कलकत्ताको धर्मतला स्थित वाई च्यानलमा भाजपा सरकारको विरूद्धमा विरोध प्रदर्शन गर्नुभएको छ। उत्तर बंगालको

0: चिया उद्योगको विकास र बन्द चिया बगानहरूको समस्या समाधान गर्न तथा श्रमिकहरूको कल्याणलाई लिएर उत्तर कन्यामा बैठक आयोजना गरिएको छ र आकाशवाणी खरसाङको 65 स्थापना दिवसको अवसरमा पद्मश्री पुरस्कारले सम्मानित एवं पर्यावरणविद डाक्टर गम्भीर सिंह योञ्जनलाई सम्मान जनाइएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: आकाशवाणी खरसाङको अघिल्लो प्रस्तुति रहेको छ खेल संसार।
2: आदरणीय श्रोताहरू नमस्कार, आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसार कार्यक्रम लिएर म कार्यक्रम सञ्चालक निगम उपस्थित भइसकिसकेको छु। आउनु श्रोताहरू यस हप्ता घटेको खेलहरूको घटनामाथि जानकारी लिइहालौँ। आरम्भ गरौँ श्रोताहरू स्थानीय खेलको खबरबाट। दार्जिलिङकी छोरी निशा गुरुङ जापानमा हुने महिला अन्डर 18 एसिया कप 2026 आधिकारिक जजमा नियुक्त भएकी छिन्। काका मेगाहारामा 29 मईदेखि 7 जुन 2026 आयोजना भइरहेको प्रतिष्ठित महिला अन्डर 18 एसिया कप 2026 निम्ति आधिकारिक जजको रूपमा नियुक्त भएकी छिन्। गिङ धर्मशाला गिङ टी स्टेट लेबोङ दार्जिलिङ निवासी निशा गुरुङ मीना गुरुङ र रतन गुरुङकी सुपुत्री हुन्। निशा गुरुङको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभएर परिश्रममा आज गोर्खा छोरीहरू विश्व मञ्चमा चम्किरहेका छन् भन्ने सन्देश पनि उनले दिएकी छिन्। यता बडी बिल्डिङमा दार्जिलिङका प्रतिभाशाली फिटनेस तथा बडी बिल्डिङ खेलाडी पुष्कर गुरुङले अन्तर्राष्ट्रिय मञ्चमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै सम्पूर्ण दार्जिलिङलाई गौरवान्वित बनाएका छन्। उनले हालै सम्पन्न भएको एनपिसी नेसनल फिजिक कमिटी प्रतियोगितामा दार्जिलिङको प्रतिनिधित्व गर्दै रजत पदक जित्न सफल भएका छन्। पुष्कर गुरुङको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई दार्जिलिङका युवा खेलाडीहरूको निम्ति प्रेरणाको स्रोत पनि बनेको छ। एनपिसीमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी हाल एनपिसीका सक्रिय सदस्यका रूपमा रहेका छन् र आगामी 12, 13 र 14 जुन 2026 दिल्लीमा आयोजना हुने प्रतिष्ठित ओलम्पिया क्वालिफायर प्रतियोगिताको निम्ति पनि छनौट भएका छन्। अब यता आइपिएलमा भने श्रोताहरू, आरसिबी रोयल च्यालेन्जर्स बेङ्गलोर लगातार दोस्रो पल्ट आइपिएलको च्याम्पियन बन्न पुगेका छन्। रोयल च्यालेन्जर्स बेङ्गलुरुले लगातार दोस्रो पल्ट इन्डियन प्रिमियर लिगको खिताब जित्न सफल बनेका छन्। पेस बलरहरूका प्रभावशाली प्रदर्शनपछि दिग्गज ब्याटर विराट कोहली अभिजित 75 रनको अर्धशतकको दममा आरसिबीले आइतबार खेलिएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गरी आइपिएलको खिताब जित्न सफल बने। यसको साथै आरसिबी लगातार 2 पल्ट आइपिएल खिताब जित्ने मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स पछि तेस्रो टोली बन्न पुगेका छन्। त श्रोताहरू, यो त थियो तपाईँहरूको समक्षमा छोटोमा यस हप्ता घटेको खेलको केही छोटो जानकारीहरू। कार्यक्रमको यस मोडमा एउटा छोटो साङ्गीतिक विश्राम लिउँ, त्यसपश्चात फेरि फिटनेस हाम्रो जीवनको निम्ति कतिको महत्त्व राख्दछ त्यसमाथि चर्चा गरौँ।

0: हामी समक्षमा हाम्रो खरसाङ क्षेत्रको बडी बिल्डिङको लेजेन्ड सञ्जय छेत्रीज्यू उपस्थित हुनुहुन्छ। उहाँ गोर्खाल्यान्ड बडी बिल्डिङ एसोसिएसनको प्रेसिडेन्ट हुनुहुन्छ, इन्डियन बडी बिल्डिङ फिटनेस फेडरेसनको अर्गनाइजिङ सेक्रेटरी हुनुहुन्छ र यस्ता अनेकौँ जिम्मेवारीहरू उहाँले आफ्नो काँधमा लिएर बडी बिल्डिङको क्षेत्रलाई, फिटनेसको क्षेत्रलाई अघि बढाइराख्नु भएको छ। र आज हामीले उहाँलाई फिटनेसकै विषयमा चर्चा गर्नुको निम्ति फेरि आकाशवाणी खरसाङको स्टुडियोमा निम्तो दिएका थियौँ र हामी तपाईँहरूको समक्षमा उहाँ उपस्थित हुनुहुन्छ। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। सञ्जय छेत्रीज्यू, आकाशवाणी खरसाङको स्टुडियोमा स्वागत छ तपाईँलाई।
1: हजुर, आकाशवाणी खरसाङलाई एकदम नमस्कार छ मेरो आन्तरिक हृदयबाट।
0: अहिले कस्तो प्रकारले समय बिताइराख्नु भएको छ, कस्तो प्रकारको व्यस्तता छ, हामीलाई अलिकति साझा गरिदिनुहोस्।
1: समय त त्यही हो, बितेर जाँदैछ, बित्दैछ है, एज पनि बित्दै जाँदैछ है। त्यही हो सबैभन्दा कुरो चाहिँ, यसरी समयहरू बित्दै जाँदै पनि आफ्नो बडी चाहिँ जहिले पनि फिट राख्नु होइन, आफ्नो हेल्थ जहिले पनि डेभलप गर्नु। सुरुमा म यही भन्छु सबै श्रोतावृन्दहरूलाई कि 24 घन्टामा चाहिँ आफूले 1 घन्टामा पनि चाहिँ एउटा फिटनेसको लागि चाहिँ तपाईँहरूले टाइम दिनुहोस्। त्यही नै तपाईँहरूको लागि सबभन्दा राम्रो मेडिसिन हो है। तपाईँ डक्टरदेखि एकदमै अलग हुनुहुन्छ है, तपाईँ हस्पिटल जानु पर्दैन। तपाईँले 24 घन्टामा 1 घन्टा चाहिँ आफ्नो लागि फिटनेसको लागि चाहिँ ध्यान दिनुहोस्, आफ्नो स्वास्थ्यको लागि, त्यही नै सबभन्दा बेटर हो।
0: हजुर हजुर, हजुरले त यतिका वर्ष भयो है फिटनेसमा समय दिनुभएको, आफ्नो स्वास्थ्य पनि तपाईँले ध्यान दिनुहुन्छ, साथै जनजागृतिको कार्य पनि यस फिटनेसको मार्फत गर्नुहुन्छ है। जस्तो हजुरले आफ्नो कुरामा उल्लेख गर्नुभयो कि स्वस्थ रहनुको लागि फिटनेसको एकदमै दरकार छ है, फिट रहनु एकदमै दरकार छ। स्वस्थ जीवनशैली, खानपिन होइन, सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ। र यहाँबाट आज आकाशवाणी खरसाङको स्टुडियोबाट फिटनेसको महत्त्व है, खानपिन, हाम्रो दिनचर्या कस्तो हुनुपर्ने हो, सहज रूपमा बताइदिनुहोस् न।
1: खानु, हाम्रो जुन चाहिँ खानपिन छ, हाम्रो डाइट जुन चाहिँ प्रोग्राम छ, यसमा हुनु त के भन्छ भने अहिले यो प्रोटिन है, यो पाउडरहरू जे पनि छ है, धेरै अहिले हाम्रो फिटनेस लभरहरूले युज गर्छ, किनभने मल्टिभिटामिनहरू खानु पऱ्यो होइन। तर म चाहिँ भन्छु नेचुरल डाइट है, जस्तै अब हामीले जुन चाहिँ मल्टिभिटामिनहरू खान्छौँ, त्यसरी एउटा नेचुरल डाइट अलिकति आफूले चाहिँ घरमा मिहिनेत गर्नु पऱ्यो होइन। जस्तै हाम्रो होइन चाना छ, जौ, गहुँ, मकै होइन, भटमास है, यो आलमन्डहरू, काजुहरू, जति पनि जे पनि सबै जुन चाहिँ 18-19 किसिमको हाम्रोमा एभाइलेबल छ, त्यसलाई चाहिँ हामीले के गर्छौँ भने यसलाई हल्का भुटेर होइन, त्यहाँदेखि त्यसलाई मिक्सीमा पिसेर त्यसलाई छानेर हामीले एउटा डब्बामा त्यसलाई, त्यो भित्र चाहिँ के भने सबै किसिमको, जस्तै अहिले यो के अरे भटमास भयो हाम्रो होइन, मकै भयो, चाना, गहुँ, जौ होइन, हाम्रो ड्राई फ्रुट्समा जति पनि किसिमी चिजहरू छ होइन, त्योहरू चाहिँ त्यसलाई मिक्स गरेर हामीले राख्यौँ। त्यसमा किनभने डिफ्रेन्ट टाइपको अब जस्तै आफूलाई चाहिँ बडीमा चाहिएको मल्टिभिटामिन त्यसमा छ, जस्तै त्यसमा फाइबर हुन्छ, प्रोटिन हुन्छ होइन, धेरै अनेकौँ भिटामिनहरू त्यसमा, त्यो 18-19 जुन चाहिँ हामीले मिक्स गरेर जुन चाहिँ एउटा सतुवा जस्तो बनाउँछु, त्यो नै सबभन्दा बेस्ट हो जस्तो लाग्छ मलाई है। मैले त्यही नै युज गर्छु होइन। अनि विशेष गरी हामीले अन्डा अब जसले जो भेजिटेरियन छ उनीहरूले त यसरी नै खाँदा पनि हुन्छ होइन। भेजिटेरियनहरू पनि मिस्टर इन्डियाहरू, मिस्टर एसिया, मिस्टर वर्ल्डहरू छ है। भेजै खाएर पनि यिनीहरू त्योसम्म पुगेको छ होइन। र हामीले नि त्यही हो, डाइटलाई चाहिँ अब मेन्टेन गर्नु पऱ्यो, जस्तो चिप्लो चाप्लो पिरो होइन, मसालादारहरू अलिकति एभोइड गर्नु पऱ्यो, त्यति नै हो। नेचुरल डाइटै सबभन्दा चाहिँ हेल्थको लागि राम्रो हो।
0: प्राकृतिक आहारमा नै ज्यादातर हामी भर पर्नु पऱ्यो,
1: भर पर्नु
0: है। हजुर हजुर, आहारको साथसाथै स्वस्थ रहनुको लागि एउटा महत्त्वपूर्ण कुरो के हो भने निद्रा है, स्लिप। र अहिलेको समयमा अब हामी देख्छौँ अत्याधिक मोबाइलको प्रयोगले गर्दाखेरि हाम्रो सुत्ने समय उछिटिएर धेरै टाढो भइसकिसकेको छ। पहिलाको समयमा हामी देख्थ्यौँ 7-8-9 बजीभित्रमा सबैजना सुतिसकेको हुन्थ्यो, तर अहिले अब मोटामोटी मानिसहरू 12-11 बजीसम्म नै फोनमा आफ्नो समय बिताइरहेको हुन्छन्। त्यसले गर्दाखेरि स्लिप साइकल जुन चाहिँ हुन्छ त्यो अलिकति डिस्टर्ब भएको जस्तो पनि हामीलाई भान हुन्छ। र जसरी तपाईँले आहारको कुरा गर्नुभयो, आहार हाम्रो निम्ति एकदमै महत्त्वपूर्ण फिटनेसको लागि, स्वस्थ जीवनको लागि, त्यसरी नै निद्रा पनि हो। र यो स्लिपलाई हामी, यो निद्रालाई कस्तो प्रकारले म्यानेज गरेर है, स्लिपले पनि कतिको हाम्रो जीवनमा प्रभाव पर्दछ स्वस्थ रहनुमा, यसलाई पनि उजागर गरिदिनुहोस् न।
1: प्रथमपल्ट नै भनिहालेँ होइन, यही हो 24 घन्टामा 1 घन्टा चाहिँ आफ्नो बडीको फिटनेसको लागि तपाईँले ध्यान दिनु पऱ्यो होइन। तपाईँले जे पनि गर्नुहोस् है, 1 घन्टाको लागि चाहिँ तपाईँले योगा गर्नुहोस् या या तपाईँले जिम गर्नुहोस् या बिहान वक गर्नुहोस् या तपाईँ रनिङ गर्नुहोस् होइन, तपाईँ कि भलिबल खेल्छ कि क्रिकेट खेल्छ फुटबल खेल्छ होइन कराते खेल्छ जे पनि होस् तपाईँले एक घन्टा चाहिँ आफ्नो हेल्थको लागि आफूले मेन्टेन गर्यो भने त्यो अटोमेटिक निन्द्रा पनि आफ्नो राम्रो भइहाल्छ है। किनभने मैले एक घन्टा म एक्सर्साइज गर्छु भने त्यो एक घन्टा मेरो बढेर पछाडि डेढ घन्टा दुई घन्टा पनि बढ्दै बढ्दै जान्छ, त्यो आफ्नो जति इन्ट्रेस्ट बढ्दै जान्छ त्यति आफ्नो के अरे हेल्थको लागि नै आफूले अझै डेभलप गर्नुको लागि आफूले धेरै टाइम अझै त्यहाँनिर हाम्रो जान्छ होइन। जाँदाखेरि हाम्रो जुन चाहिँ निन्द्रा छ, निन्द्रालाई बडीमा एक्सर्साइज छ भने त निन्द्रा लाग्छ, यदि बडीमा एक्सर्साइजै छैन दिनभरि मोबाइल खेल्यो बस्यो होइन सोच्यो होइन त्यो आफूले आफूलाई एकदमै माइन्डमा एकदम टेन्स बनायो त्यसले गर्दाखेरि अब मनमा के खेल्छ खेल्छ त्यही कारणले मानिसको जति मनमा जति कुरा खेल्यो मानिसलाई निन्द्रा लाग्दैन। त्यही कारण त्यो आफूले त्यो मनमा खेल्ने कुराहरूलाई चाहिँ एभोइड गर्नुपर्छ होइन, त्यो एभोइड गर्नुको लागि यही नै हो एक्सर्साइजै मेन हो।
0: डिसिप्लिन है अनुशासनको जीवनमा धेरै महत्त्वपूर्ण स्थान रहेको हुन्छ। सही समयमा सही आहार लिनु, सही समयमा सही निन्द्रा लिनु, यो सबै अनुशासनभित्र नै आउँछ है। र अनुशासनलाई पनि हाम्रो जो आउँदो पिँढी छ, हाम्रो नानीहरू जसले हामीलाई सुन्दै हुनुहुन्छ, उहाँहरूले अनुशासनलाई आफ्नो जीवनमा उतारेर सञ्जय छेत्री जस्तो उपलब्धिहरू प्राप्त गर्नु कसरी सक्लान्, अनुशासनको पनि अलिकति हाम्रो नानीहरूलाई महत्त्व बताइदिनुहोस् न।
1: अनुशासन त त्यही भनिहालेँ होइन, म त अहिले पनि त्यही भन्छु होइन, मेन चाहिँ आफ्नो एउटा छ जुन चाहिँ कि वेयर द माइन्ड गो बडी विल फलो भन्छ नि है, आफ्नो जुन चाहिँ माइन्ड चाहिँ जहाँ जाँदैछ आफ्नो जिउले नि त्यहीँ फलो गर्छ होइन। त्यही कारण चाहिँ आफ्नो माइन्डलाई चाहिँ राम्रो कुरोमा जस्तै सकारात्मक कुरोमा र यो स्पोर्ट्स खेलकुद जगतमा तपाईँले कन्भर्ट गर्नुहोस् होइन, त्यहीँबाट नै आफ्नो त्यही खेलकुदबाट नै तपाईँको आफ्नो डिसिप्लिन त्यहीँबाट नै मेन्टेन हुन्छ। जब आफूले आफ्नो के अरे परिश्रम गर्नु थाल्छ, आफ्नो बडीलाई आफूले नै गलाउनु थाल्छ एक्सर्साइज गरेर होइन, त्यहीँबाट नै आफ्नो डिसिप्लिन, अब मैले भोलि यो खाएपछि भोलि यो एक्सर्साइज गर्नु सक्दिनँ र मेरो बडी बिग्रेर जान्छ भनेर आफूलाई फिल हुन्छ र मैले त्यो कतिवटा नराम्रो चिजहरूसँग म अटोमेटिक बाँच्नु चाहिहाल्छु,
0: टाढो
1: भइहाल्छ। र सबभन्दा मेन चिज चाहिँ त्यही हो, आफ्नो माइन्डलाई चाहिँ खेलकुदपट्टि कन्भर्ट गर्नुहोस् है, आफ्नो पढाइ छ होइन, आफ्नो जे पनि आफ्नो प्रोफेसनल लाइफमा जे पनि छ है, त्यो सँगसँगै साथमा एक घन्टा चाहिँ तपाईँहरूले आफ्नो खेलकुदप्रति चाहिँ आफूले ध्यान दिनुहोस्। त्यो खेलकुद भनेर आफ्नो स्वास्थ्यको लागि आफ्नो हेल्थको लागि त्यही नै सबभन्दा ठुलो डिसिप्लिन हो।
0: ज्यू खरसाङमा या हाम्रो पहाडी क्षेत्रमा हुनु सञ्जय छेत्रीज्यूलाई फलो गर्ने, सञ्जय छेत्रीज्यूलाई आइडल मान्नेहरू हजारौँमा सङ्ख्यामा छन् होला है, र तपाईँलाई धेरैले अनुसरण गरेको हुन्छन्, तपाईँलाई सामाजिक सञ्जालमा पनि धेरैजनाले अनुसरण गरेर तपाईँ जस्तै नै बन्न खोज्ने धेरै युवाहरू पनि हामी देख्छौँ है, र तपाईँ धेरैको निम्ति रोल मोडल हुनुहुन्छ, र सञ्जय छेत्रीज्यूको निम्ति को रोल मोडल हुनुहुन्छ, कसलाई देखेर तपाईँले फिटनेसमा यतिका समयसम्म लामो समयसम्म तपाईँ निरन्तर लागि पर्नुभयो, र हजुरको रोल मोडल आफ्नो समयको या अहिले कसलाई फलो गर्नुहुन्छ?
1: मेरो बाल्यकालमा चाहिँ म सबैभन्दा प्रथममा चाहिँ मेरो के अरे मेरो मार्सल आर्टबाट म आज जन्मेको है, म ब्रुसली चाहिँ एकदमै मेरो रोल मोडल थियो होइन। उहाँको चाहिँ कस्तो भने अब हामीले त्यस टाइममा हामीले उहाँलाई एउटा थानमा फ्रेममा राखेर होइन नन्चेकोहरू उहाँको अगाडि राखेर हामी पूजा गर्थे, त्यही उहाँलाई नै फलो गरेर हामीले कराटेमा धेरै नेसनल इन्टरनेसनल जानु मौका पाएँ, साथै नेसनलमा गोल्ड मेडल पनि देखाउनु पाएँ कराटेमै है। त्यस्ताको समयमा सिङ्गापुरबाट फर्स्ट डान ब्ल्याक बेल्ट पनि 1991 हासिल गर्नु पाएँ है। त्यो कराटेबाट नै मैले धेरै कुरो नै सिक्दै गएँ र लास्टमा फेरि बडी बिल्डिङमा चाहिँ म कसरी कन्भर्ट भयो भन्दा चाहिँ फेरि जब भ्यान्डम निस्क्यो अन्त अरे यति राम्रो है करा मार्सल आर्टिस्ट खेल्ने करा यति राम्रो अब उहाँको फ्लेक्सिबिलिटी होइन मुभेबिलिटी यति राम्रो अरे यस्तो दामी जिउ यस्तो है उहाँलाई देखेर फेरि मैले आइरन फेरि सुरु गर्नु थालेँ 1988 र 1988 आइरन जस्तो गरेँ। त्यति बेला धेरै सिनियर साथीहरू दाजुहरू थियो त्यति बेला, अब 1988 जस्तो छ महिनाभित्रमा मैले मिस्टर खरसाङ पनि हासिल गरेँ कि बडी बिल्डिङमा, त्यो किसिमले

0: उहाँ हेर्नु नि आइडलहरू
1: है,
0: विशेष गरी अन्त हाम्रो यो कराटे जगत ए बडी बिल्डिङ जगतमा चाहिँ जेबी गिरी गुरुजी है उहाँ इन्टरनेसनल जज हुनुहुन्थ्यो र इन्डियन बडी बिल्डिङ फिटनेस फेडरेसनको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्थ्यो र उहाँले धेरै हामीलाई गाइड गरेर लानुभयो र उहाँलाई पनि हामी एकदमै आन्तरिक जहिले नै सम्झना छ
1: सम्झना छ है। श्रोताहरू, अहिले हामीले चर्चा गर्दैछौँ सञ्जय छेत्रीज्यूसँग, जो गोर्खाल्यान्ड बडी बिल्डिङ एसोसिएसनको प्रेसिडेन्ट हुनुहुन्छ, साथै इन्डियन बडी बिल्डिङ फिटनेस फेडरेसनको अर्गनाइजिङ सेक्रेटरी पनि हुनुहुन्छ। प्रश्नको क्रममा म सञ्जय छेत्रीज्यूलाई सोध्न चाहन्छु कि यतिका समय, लामो समय तपाईँले फिटनेस क्षेत्रमा कार्य गर्दै आउनुभयो, कति नानीहरूलाई आफ्नो हातले बनाउँदै पनि लानुभयो होला, केही अधुरो सपना छ कि हाम्रो क्षेत्रको निम्ति तपाईँको आँखामा जो अझै रहेको गर्नुपर्ने छ, कि यो चाहिँ अझै हामीले फत्तै गर्नु पायो भने हाम्रो क्षेत्रलाई अझै राम्रो हुने थियो भन्ने केही अधुरो चाहनाहरू छ कि?
0: हाम्रो पहाडमा भनौँ है, दार्जिलिङ पहाडमा चाहिँ फिटनेसको लागि एउटा इन्फ्रास्ट्रक्चर केही पनि छैन र हाम्रो नानीहरू, हाम्रो भाइ बहिनीहरूले, हाम्रो साथीहरूले आफ्नो बलबुत्तेमा अब के अरे नेसनल इन्टरनेसनलसम्म खेल्नु गइरहेछ है। स्पोर्ट्स इन्फ्रास्ट्रक्चर चाहिँ राम्रो होस् होइन, अब जस्तै एउटा राम्रो खरसाङमा एउटा स्टेडियम होस् है, कस्तो स्टेडियम होस् भने त्यहाँनिर एउटा एथलेटिक्स फिल्ड भएको होइन, एकदम फुल फ्लेजेड एउटा स्टेडियम होस् है। त्यसले गर्दाखेरि हाम्रो यहाँको नानीहरूले धेरै ट्यालेन्टेड नानीहरू छ है, यही भन्न चाहन्छु। किनभने अब 1879 खरसाङ म्युनिसिपालिटीको जन्म भएको, सबभन्दा वान अफ द ओल्डेस्ट एउटा टाउन भनौँ, त्यस्तो जग्गामा अहिलेसम्म एउटा एउटा प्लेग्राउन्ड नै छैन। अब अचम्मको कुरो, त्यस्तो प्लेग्राउन्ड नभएको जग्गाबाट पनि हाम्रो अहिलेको भर्खर अहिले भनौँ न भाइ क्रिस्पिन भाइ एउटा नेसनल कोच भएर निक्लियो होइन, एउटा प्लेग्राउन्ड जस्तो चिजहरू चाहिँ यहाँनिर भयो भने होइन, एउटा स्पोर्ट्स इन्फ्रास्ट्रक्चर चाहिँ राम्रो भयो भने मलाई लाग्छ कि धेरै यहाँको हिडन ट्यालेन्टहरू जो नानीहरू छ उहाँहरू अब चाहिँ कसो भने एसियन गेम ओलम्पिक गेममा चाहिँ एकदम इजिली पार्टिसिपेट गरेर हाम्रो यो पहाडको र भारतको नि नाम राख्न सक्छ।
1: र अब कार्यक्रमको अन्तिम क्षणमा अन्जुज्यू, हालैमा आकाशवाणी खरसाङले आफ्नो 90 वर्षको वर्षगाँठ मनाइयो र यसमा फिटनेस म्याराथन पनि यस संस्थाले आयोजना गर्नुभएको थियो र हजुरले पनि यसमा सहभागिता जनाउनु भएको थियो, र हजुरलाई कस्तो अनुभव भयो यस म्याराथनमा धावकको रूपमा यहाँका जो यस संस्थामा कार्य गर्नुहुने जो कर्मीहरू हुनुहुन्छ उहाँहरूसँग दौडनु हुँदाखेरि हजुरलाई कस्तो लाग्यो, र यस्तो प्रकारको म्याराथनहरू कति अर्गनाइज हुनुपर्ने हो यसमा पनि छोटोमा केही बताइदिनुहोस्?
0: भन्दाखेरि जुन चाहिँ हाम्रो आकाशवाणी खरसाङको 90 साल भएको होइन खुसियालीमा खरसाङ आकाशवाणीले जुन चाहिँ एउटा म्याराथन दौड 3 किलोमिटरको राखेको थियो, एकदमै राम्रो अर्गनाइज थियो है। विशेष गरी अब कहिले पनि पार्टिसिपेट नगरेको, कहिले पनि नकुदेको है त्यस्ता के अरे व्यक्तिहरू पनि थिइन् है, अनि हाम्रा दिदीबहिनीहरू धेरै पार्टिसिपेट गरेको थियो है। विशेष गरी अब तपाईँहरूले 3 किलोमिटर तपाईँहरू जति पनि हाम्रो आकाशवाणीका के अरे पार्टिसिपेन्टहरू जति पनि 50-60 जना जो पनि थियो उहाँलाई भन्छु, तपाईँहरूले 3 किलोमिटर त्यसै कुद्नु सक्दो रहेछ भने तपाईँहरू अब डेली नै तपाईँहरू ट्राई गर्नुहोस् होइन, त्यो 3 किलोमिटर त तपाईँहरूले त्यसै सक्छ भने डेली ट्राई गर्दाखेरि के हुन्छ, मैले भने एक घन्टा तपाईँहरूले जी जस्तै म्याराथन त अहिले यो म्याराथन त अहिले एकदमै आवश्यकता भएको भइसकेको छ, किनभने अहिले प्रायः अब सबैभन्दा गराउनु सक्ने अर्गनाइज गराउनु सक्ने पनि म्याराथन नै छ। म्याराथन कुद्नु भयङ्कर टफ हो, भयङ्कर साह्रो छ होइन, अब यसको इन्डुरेन्स कसरी बढाउनुपर्छ के गर्नुपर्छ, जति आफूले प्र्याक्टिस गर्यो त्यति आफ्नो के अरे इन्डुरेन्स बढ्दै जान्छ र त्यसले गर्दाखेरि आफ्नो स्वास्थ्य पनि राम्रो हुन्छ। र म यही भन्छु आकाशवाणी खरसाङको जति पनि पार्टिसिपेन्ट जतिजनाले पनि गर्नुभएको थियो उहाँहरूलाई यही रिक्वेस्ट गर्छु कि तपाईँहरूले अब तपाईँले त्यो टाइम तपाईँहरूले डेली दिनुहोस् आफ्नो शरीरको लागि, तपाईँलाई हेरेर त्यो 50 जनालाई हेरेर 500 जना निस्किन्छ भन्ने चाहिँ मलाई पूर्ण आशा छ।
1: सञ्जय छेत्रीज्यू, आज आफ्नो यस्ता है एकदम व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट समय निकालेर आइदिनु भयो र फिटनेस सम्बन्धी धेरै कुराहरू हामीसँग साझा गरिदिनु भयो। आउने भविष्यमा फेरि हामी तपाईँलाई यहाँ निम्त्याउनेछौँ र यस्तै फिटनेसबारे तपाईँबाट धेरै अमूल्य मोतीहरू हामी हाम्रो श्रोताहरूको बिचमा छर्नेछौँ। र आज फेरि भनेअनुसार तपाईँको व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट समय

0: आइदिनु भयो, यसको निम्ति तपाईँलाई हृदयको अनन्त कोटिबाट धेरै धेरै आभार, अनि तपाईँको आगामी जीवनको निम्ति पनि तपाईँलाई धेरै धेरै शुभकामना।
1: हुन्छ, भाइलाई पनि धेरै धेरै धन्यवाद, साथै हाम्रो आकाशवाणी खरसाङका सम्पूर्ण स्टाफहरू साथै श्रोताबिन्दुहरूलाई सबैलाई धेरै धेरै धन्यवाद।

0: अघिल्लो क्रममा सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। आदिवासी मामिला मन्त्रालयले आज नयाँ दिल्लीमा एकीकृत आदिवासी विकास एजेन्सीहरू र परियोजनाहरूलाई सुदृढ पार्ने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मूले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुनेछ। यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 को तत्वधानमा आयोजना भइरहेको छ। राष्ट्रपतिले भारतीय विज्ञान संस्थान बेङ्गलुरूको न्यानो विज्ञान र इन्जिनियरिङ केन्द्रमा एक प्रशिक्षण केन्द्रको भर्चुअल रूपमा उद्घाटन गर्नुहुनेछ। उहाँले देशका विभिन्न भागहरूमा एकलव्य मोडेल आवासीय विद्यालयहरूमा स्थापित 75 अन्तरिक्षीय प्रयोगशालाहरूको पनि उद्घाटन गर्नुहुनेछ। सम्मेलनमा 26 राज्य र 4 केन्द्र शासित प्रदेशका प्रतिनिधिहरूले भाग लिनेछन्। चुनाव आयोगले तेलेङ्गानामा मतदाता सूचीको विशेष गहन संशोधन एसआईआर गरिरहेको छ। यस प्रक्रियाको तेस्रो चरणको समन्वय गर्न हैदराबादमा समीक्षा बैठक आयोजना गरिएको थियो। राज्यका मुख्य निर्वाचन अधिकारी श्री सुदर्शन रेड्डीले विधानसभा निर्वाचन क्षेत्र नियुक्त कर्मचारी र एसआईआरका लागि स्थापित सहायता केन्द्रहरूको बारेमा अधिकारीहरूलाई जानकारी गराउनुभयो। उहाँले जानकारी दिनुभयो, राज्यभरका मतदाताहरूको म्यापिङ अहिलेसम्म 68.3% मतदाताको लागि पूरा भइसकेको छ। श्री रेड्डीले एसआईआरसँग सम्बन्धित संवैधानिक प्रावधानहरू, जनप्रतिनिधित्व नियमहरू र मतदाता दर्ता नियमहरू पनि स्पष्ट पार्नुभयो। आज विश्व साइकल दिवस हो। यो विशेष दिन हरेक वर्ष 3 जुनमा मनाइन्छ, जसको मुख्य उद्देश्य साइकललाई सरल, किफायती, भरपर्दो र पर्यावरण मैत्री दिगो यातायातको माध्यमको रूपमा मान्यता दिनु हो। यो पहल वातावरण संरक्षण प्रवर्धन गर्न र मानिसहरूलाई राम्रो स्वास्थ्यको बारेमा सचेत गराउनको लागि महत्त्वपूर्ण कदम हो। यस वर्षको नारा हरियो भविष्यका लागि साइक्लिङ रहेको छ। सर्वोच्च अदालतले विवाहित छोरीहरूलाई दयालु नियुक्तिबाट वञ्चित गर्न नसकिने ठहर गरेको छ। अदालतले विवाहित छोरीहरूलाई परिवारको परिभाषाबाट बहिष्कार गर्नु स्पष्ट रूपमा मनमानी, अन्यायपूर्ण र संवैधानिक रूपमा अस्वीकार्य भएको बताएको छ। न्यायाधीश पीएस नरसिंह र न्यायाधीश आलोक आराधेको इजलासले इलाहाबाद उच्च अदालतले पारित गरेको आदेशलाई रद्द गर्दै यो टिप्पणी गरेको थियो। उच्च अदालतले पहिले नै भनिसकेको थियो, दयालु नियुक्तिको उद्देश्यका लागि विवाहित छोरीलाई परिवारको परिभाषामा समावेश गरिएको छैन। सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डाक्टर वीरेन्द्र कुमारले आज नयाँ दिल्लीमा फ्रम एस्पिरेसन टु अचिभमेन्ट शीर्षकको पुस्तिका विमोचन गर्नुहुनेछ। यस पुस्तिकामा अनुसूचित जाति र पिछडिएका वर्गका उद्यमी र नवप्रवर्तकहरूको प्रेरणादायी सफलताका कथाहरू समावेश छन्, जसले अम्बेडकर सामाजिक नवप्रवर्तन र इन्क्युबेसन मिसन अन्तर्गत सहयोग प्राप्त गरेका छन्। महिला क्रिकेटमा इङ्ल्यान्डले टाउन्टनमा हिजो राति खेलिएको तेस्रो तथा अन्तिम T20 अन्तर्राष्ट्रिय म्याचमा भारतलाई 6 विकेटले पराजित गर्दै 3 म्याचको श्रृङ्खला 2-1 आफ्नो पक्षमा पारेको छ। उत्कृष्ट प्रदर्शनका लागि एलिस क्याप्सीलाई प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज दुवै घोषित गरियो। पहिले ब्याटिङ गर्दै भारतीय महिला टोलीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 180 रन बनायो। जवाफमा इङ्ल्यान्डले 18 ओभर र 3 बलमा 4 विकेट गुमाउँदै 184 रन बनाएर म्याच जित्यो। साफ महिला फुटबल च्याम्पियनसिपमा भारतले आज सेमिफाइनलमा भुटानको सामना गर्नेछ। यो म्याच गोवाको मडगाउँ स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा राति 8 बजी खेलिनेछ। 5 पटकको च्याम्पियन भारतीय टोली आफ्ना सबै खेल जितेर हाल समूह बीको शीर्ष स्थानमा छ। भारतले मालदिव्समाथि 11-0 विशाल जितसँगै आफ्नो अभियान सुरु गरेको थियो। त्यसपछि डिफेन्डिङ च्याम्पियन बङ्गलादेशमाथि 3-0 जित हासिल गरेको थियो। मौसम विभागले आज दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, मध्यप्रदेश, ओडिसा, राजस्थान, आन्ध्र प्रदेश र तेलेङ्गानामा तेज हावासँगै मेघगर्जन सहितको आधीबेहरीको चेतावनी जारी गरेको छ। विभागले आगामी 2-3 दिनमा केरला र माहेमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भोलिसम्ममा अण्डमान र निकोबार, छत्तीसगढ, हिमाचल प्रदेश, झारखण्ड, कोंकण, गोवा, लक्षद्वीप, महाराष्ट्र, कर्नाटक, तमिलनाडू, पुडुचेरी, कराईकल, उत्तराखण्ड, पश्चिमी उत्तर प्रदेश र उत्तर पूर्वी क्षेत्रमा बिजुली र तेज हावासँगै मेघगर्जन र आधीबेहरीको सम्भावना पनि छ। मौसम विभागले आज पश्चिमी राजस्थानमा धुलोयुक्त आधीबेहरीको पनि पूर्वानुमान गरेको छ। विभागका अनुसार भोलिसम्म असम, मेघालय, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा तातो र आर्द्र मौसम रहने सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 11:05 सुन्दै गर्नुहोस् आकाशवाणी।

सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछौं।

सानो सानो राम्रो कामले ठूलो परिवर्तन ल्याउन सक्छ। हामीले दैनिक जीवनमा गर्ने साना साना राम्रा कामहरूको ठूलो महत्त्व हुन्छ। कसैलाई सहयोग गर्नु, मिठो बोली बोल्नु, वातावरण सफा राख्नु वा आवश्यक परेकालाई साथ दिनु जस्ता कामहरू साना देखे पनि यिनले समाजमा सकारात्मक प्रभाव पार्छन्। यस्ता असल कार्यहरूले मानिसहरूलाई प्रेरणा दिन्छन् र आपसी सद्भाव बढाउँछ। त्यसैले प्रत्येक व्यक्तिले सानो भए पनि राम्रो कार्य गर्ने बानी बसाल्नुपर्छ, किनकि सानो प्रयासबाट नै ठूलो परिवर्तन सम्भव हुन्छ।

कार्यक्रम हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो एन्जल चलचित्रबाट सोनु निगमको स्वरमा, जसमा सङ्गीत रहेको थियो अमजद नदिमको भने शब्दहरू सबिर अहमदको।

श्रोता, आज हो 3 तारिक जुन महिना र आज विश्व साइकल दिवस। विश्व साइकल दिवस प्रत्येक वर्ष 3 जुनमा मनाइन्छ। यो दिवस साइकलको महत्व, उपयोगिता र यसले स्वस्थ तथा वातावरणमा पुर्याउने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छन्। सन् 2018मा संयुक्त राष्ट्रले 3 जुनलाई विश्व साइकल दिवसको रूपमा मान्यता दिएको थियो। साइकल एक सरल अनि एक सस्तो, भरपर्दो र वातावरण मैत्री यातायातको साधन हो। यसलाई चलाउन इन्धन आवश्यकता पर्दैन, जसले आर्थिक बचत गर्नुका साथै वायु प्रदूषण कम गर्न मद्दत गर्छ। आजको समयमा बढ्दो सवारी साधनका कारण वातावरण प्रदूषित भइरहेको अवस्थामा साइकलको प्रयोग प्रभावकारी रूपमा हेरिएको छ। साइकल चलाउनु स्वास्थ्यको लागि पनि अत्यन्तै लाभदायक छ। नियमित साइकल चलाउँदा शरीरको व्यायाम हुन्छ, मुटु स्वस्थ रहन्छ, मांसपेशी बलियो बन्छ र विभिन्न रोगहरूको जोखिम कम हुन्छ। यसले मानसिक तनाव कम गर्न र मानिसलाई सक्रिय तथा ऊर्जावान बनाउन पनि सहयोग पुरा गर्छ। विश्व साइकल दिवसका अवसरमा विभिन्न स्थानहरूमा साइकल रैली, जनचेतनामूलक कार्यक्रम, प्रतियोगिताहरू तथा स्वास्थ्य सम्बन्धी अभियानहरू सञ्चालन गरिन्छ। यस्ता कार्यक्रमले मानिसहरूलाई साइकल प्रयोगतर्फ आकर्षित गर्न मद्दत गर्छन्। अन्तमा, साइकल केवल यातायातको साधन मात्र नभई स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो विकासको प्रतीक पनि हो। त्यसैले विश्व साइकल दिवसले हामी सबैलाई दैनिक जीवनमा साइकलको प्रयोग बढाउन र वातावरण संरक्षणमा योगदान दिन प्रेरणा गर्छ।

ताउन श्रोता, हामी कमल फूल बारे रोचक जानकारी जान्छौँ। कमल फूल संसारकै सबैभन्दा सुन्दर र सम्मानित फूलहरूमध्ये एक मानिन्छ। यो हिलो र दलदलमा उम्रिए पनि अत्यन्तै सफा र आकर्षक फूल फुलाउँछ, त्यसैले यसलाई शुद्धता र आत्मिकताको प्रतीक मानिन्छ। हिलोमा उम्रे पनि सफा रहन्छ। कमलको

पातमा विशेष प्रकारको सतह हुन्छ जसले पानी र धुलोलाई टाँसिन दिँदैन, यसलाई लोटस इफेक्ट भनिन्छ। कमलका बिउहरू अत्यन्तै लामो समयसम्म जीवित रहन सक्छन्। धेरैजसो कमलका फुलहरू बिहान फुल्छन् र साँझ वा रात पर्दा बन्द हुन्छ। भारतको राष्ट्रिय फूल कमल हो। कमलको बिउ जरा र केही भाकहरूमा विभिन्न देशहरूमा खानाको रूपमा पनि प्रयोग गरिन्छ। सेतो कमलको अर्थ शुद्धता र शान्ति, गुलाबीको अर्थ आध्यात्मिक जागरण, रातोको अर्थ प्रेम र करुणा, निलोको अर्थ ज्ञान र बुद्धिमत्ता। कमल फूल केवल सुन्दरताको प्रतीक मात्र होइन, कठिन परिस्थितिमा पनि उज्यालो र पवित्र रहन सकिने प्रेरणाको प्रतीक हो। हिलोभित्र उम्रे पनि निर्मल रूपमा फुल्ने यसको गुणले मानिसलाई जीवनमा सकारात्मक रहन प्रेरणा दिन्छ।

त आजको यस कार्यक्रमको यो प्रथम प्रस्तुति यहाँहरू समक्ष फिल्म आई हेट लभ स्टोरीजबाट शफकत अमानत अली अनि सुनिधि चौहानको आवाजमा

ताजा श्रोताहरूलाई कार्यक्रम हाम्रो सरोकारमा शिक्षा र रोजगारीमा क्षेत्रीय भाषा अर्थात् रिजनल ल्याङ्ग्वेज इन एजुकेसन एन्ड इम्प्लोइमेन्ट विषयमाथि जानकारी दिनेछौ। क्षेत्रीय भाषा शिक्षा र रोजगार दुवैमा निकै महत्वपूर्ण हुन्छ। यसले विद्यार्थीलाई आफ्नै समुदायको भाषा, संस्कृति र सोचाइसँग जोड्छ, जसले सिकाइलाई सजिलो र प्रभावकारी बनाउँछ। रोजगारको क्षेत्रमा पनि स्थानीय भाषा जानुले जनसम्पर्क, सेवा, प्रशासन र व्यापारमा ठूलो फाइदा दिन्छ। शिक्षामा यसको भूमिका क्षेत्रीय भाषामा पढाउँदा विद्यार्थीले विषय

र अब श्रोताहरूलाई रोजगारमा क्षेत्रीय भाषाको भूमिकाबारे जानकारी दिनेछौँ। स्थानीय कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र सेवा क्षेत्रमा क्षेत्रीय भाषा आवश्यक पर्छ। ग्राहकसँग संवाद, बिक्री, पत्रकारिता, पर्यटन र सामाजिक सेवामा भाषा ठूलो सिप हो। एक भन्दा बढी भाषा जान्ने व्यक्तिले धेरै अवसर पाउन सक्छ। क्षेत्रीय भाषा केवल बोल्ने माध्यम होइन, यो शिक्षा, पहिचान र रोजगारीको पनि साधन हो। त्यसैले क्षेत्रीय भाषाको संरक्षण र प्रयोग दुवै आवश्यक छन्।

त यहाँहरूले भर्खरै सुन्नुभएको गीत थियो फिल्म रब ने बना दी जोडीबाट सुखविन्दर सिंहको आवाजमा। त श्रोताबिन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिरहेछौँ आजको हाम्रो कार्यक्रम हाम्रो सरोकारको यो अन्तिम प्रस्तुति फिल्म माई नेम इज खानबाट शफकत अमानत अलीको आवाजमा।

डाक्टर वीरेन्द्र कुमारले आज नयाँ दिल्लीमा फार्म एस्पिरेशन टू अचिभमेन्ट शीर्षकको पुस्तिका विमोचन गर्नुहुनेछ। आज विश्व साइकल दिवस हो। यो विशेष दिन हरेक वर्ष 3 जुनमा मनाइन्छ, जसको मुख्य उद्देश्य साइकललाई दिगो यातायातको सरल, किफायती, भरपर्दो र पर्यावरण मैत्री माध्यमको रूपमा मान्यता दिनु हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हालको क्षेत्रीय संकटको समयमा चीनले इरानलाई सैन्य सहयोग प्रदान गरेको कुनै प्रमाण नभएको बताएका छन्। अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले इरान विरूद्ध वाशिङटनको सैन्य नीतिको कड़ा बचाव गर्दै भन्नुभयो, इरानले आफ्नो परमाणु कार्यक्रम अगाडि बढाउन आफ्नो परम्परागत हतियार क्षमतालाई ढालको रूपमा प्रयोग गर्न कोशिश गरिरहेको छ। मौसम विभागले आज दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, मध्यप्रदेश, ओडिसा, राजस्थान, आन्ध्र प्रदेश र तेलंगानामा तेज हावासँगै मेघगर्जन सहितको आँधी बेहरीको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट 11:05 प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब पालो भइरहेको छ कार्यक्रम स्वर माधुरीको जसमा श्रोताहरूलाई सुनाउने गर्दछौ विविध आवाजमा केही आधुनिक गीत त आजको कार्यक्रमको यो प्रथम प्रस्तुति रहेको छ लीनामणि राईको आवाजमा

त यहाँले भर्खरै सुन्नुभएको आवाज थियो निन्दिया बान्तावाको। कार्यक्रमको प्रसारण भइरहेको छ आकाशवाणीको खरसाङ केन्द्रबाट र अघिल्लो प्रस्तुति यहाँहरू समक्ष राजेश लाभरको आवाजमा।

त्यतिन्जेल प्रसारण भइरहेको थियो कार्यक्रम स्वरमाधुरी आकाशवाणीको खरसाङ केन्द्रबाट र अब यहाँहरू समक्ष प्रस्तुत गरिरहेछौँ बङ्गला सङ्गीतको कार्यक्रम अन्तर्गत चित्रमाला जसमा यहाँहरूलाई सुनाउनेछौँ केही फिल्मी गीत।

आकाशवाणी दिल्ली केन्द्रको समाचारको प्रसारणपछि पुनः स्वागत छ यहाँहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। र श्रोताबिन्दु, अब यो समय हो फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा को। त श्रोताहरूले हामीहरूलाई एफएम 103.5 मेगाहर्ज लगायत आकाशवाणी दार्जिलिङको एफएम 102 मेगाहर्ज अनि न्युज अन एआईआर एपमा पनि सुन्न सक्नुहुनेछ। त फरमाइशी कार्यक्रमलाई पर्खेर बसिरहनु भएका हाम्रा समस्त टाढा अनि नजिकका श्रोताहरूलाई कार्यक्रमको आजको यस अङ्कमा हार्दिक स्वागत टक्राउँदछु म शिखाको तर्फबाट। र आउनुहोस् कार्यक्रमको थालनीमा राखिरहेछौँ यो प्रथम प्रस्तुति फिल्म जोधा अकबरबाट, जसमा गुन्जनी आवाज रहेको छ जावेद अलीको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनु हुने हाम्रा श्रोताहरू हुनुहुन्छ पुराना तालाब डुमराउबाट वलिउला अन्सारी, आसमानाज सोनम, सलिमपुर बक्सरबाट सरिफुद्दिन अन्सारी, फातमा खातुन, समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी अनि बेबी अन्सारी, छटिया पोखरा डुमराउबाट लालबाबु दिवाना अनि दिव्या भारती, रामपुर चौक बिहारबाट जासिम राही, शबाना प्रवीण, शाहिन, तमन्ना, रकीब, कमरान, फरहान, संजय कुमार कर्ण, पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भुप्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्दकिशोर गुप्त अनि प्रदीप, डोंगरगाउँ छत्तीसगढबाट राष्ट्रपाल गजविए, राधिका गजविए, अनिष्का अनि तन्मय गजविए, लालपुल झाडुजोतबाट चरुवा उडाव, रमेश मुण्डा, समेन मुण्डा, महेश मुण्डा, भोला छेत्री, गंगे छेत्री, काके छेत्री, भानु भण्डारी, सानु भण्डारी, मानु राई, लालु राई, जसोदा राई, रवि मुण्डा र मुस्कु मुण्डा, मन्टिभिट रोड खरसाङबाट ड्यामियन ड्यानियल, रेजिना ड्यानियल, बर्नार्डो ड्यानियल, टेरेसा ड्यानियल, डोरथी अनि ड्युक डोमिनिक ड्यानियल। यसै गरी गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु, निलु, विशाल राज अनि वंशराज। त स्वीकार्नुहोस् श्रोता आजको हाम्रो यस फरमाइसी कार्यक्रमको यो प्रथम प्रस्तुति।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ फरमाइशी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा आकाशवाणीको खरसाङ केन्द्रबाट र हजुरहरूको साथमा छु म शिखा। कार्यक्रमलाई अघि बढाउँदै यो अघिल्लो प्रस्तुति यहाँहरू समक्ष राखिरहेछौ श्रेया घोषाल अनि सोना महापात्रको आवाजमा फिल्म आई हेट लभ स्टोरीजबाट र अनुरोधकर्ताहरू यस प्रकारले हुनुहुन्छ राजा बजार बिहियाबाट सुरेश केशरी पुनम केशरी प्रतीक केशरी थाना रोड बक्सरबाट ओमानन्द केशरी धनानन्द अनि विनोद केशरी कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई उषा राई अमित कुमार ह्याप्पी राई दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई रोशनी प्राञ्जल गोलाबजार बक्सरबाट सदानन्द आर्य अभयनन्द आर्य परमानन्द पंकज प्रमोद रोहित अनि मोहित भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरूङ प्रवीण गुरूङ आयशा अर्पिता अनि प्रज्ञान गान्धीचोक रोपड़ पंजाबबाट हरदेव मिका बलविन्दर विराग चैतिक विराग मिका विराग अपर मामरिङबाट लकिमा शेर्पा खम्बु शेर्पा याङजी राधा शारिका तृष्णा मुखिया कला राई र सलिमा राई अनि यसै गरी फरासी जिल्ला हिसारबाट राजकुमार डुण्डी प्रमोद कुमार पुष्पेन्द्र कुमार डुण्डी राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी रजन हाकु कल्पना सुम्निमा पिंकी खुशबू श्रुति पूजा पूर्णिमा अनि सन्नी हाकु त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति।

त श्रोताबिन्द, अब प्रस्तुत छ आजको हाम्रो फरमाइसी कार्यक्रमको यो अन्तिम प्रस्तुति फिल्म माई नेम इज खानबाट शङ्कर महादेवन, ऋचा शर्मा अनि राहत फतेह अली खानको आवाजमा र फरमाइस पठाउनु भएको छ किशनगंज बिहारबाट रविन्द्र मोहन दास, आशा देवी, राघव दास, कीर्ति भानु, अररिया रजोखर बजारबाट शरीफ आर्जू, मोहसिन नवाब, शवाब, सरफराज अफजल, फरजाना शाहना, सौम्य नाजमिन अनि रुकैया आफरीन, कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला रानी, सिम्पी रानी, प्रिया कुमारी अनि विजय, मेहनगर उमरखिर महाराष्ट्रबाट अभिजित कवहंकर, सरिता सिद्धान्त, प्रिन्स एकांश कवहंकर, विश्वकर्म नगर नागपुरबाट शैलेश कवहंकर, वैशाली श्वेता सुमित अनि ध्वनि कवहंकर, यसै गरी कुलीपाड़ा कटिहार बिहारबाट राजेश भारती, विवाह प्रगति, संजीव आशीष, आर रमन, राकेश कुमार, रश्मि प्रिया, प्रिया भारती, आदित्य, प्रेरणा, प्रिन्स, साक्षी, विवेक, रवि अनि सन्तोष कुमार, अनि मेन रोड राजविराज नेपालबाट मोहम्मद अतुल्ला, जिनत जहाँ, सोनी प्रवीण अनि इम्तियाज आलम। त यी सबै श्रोताहरूको अनुरोधमा यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्।

तैतिन्जेल प्रस्तुत भइरहेको थियो फरमाइसी हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। त मनोरञ्जनको क्रमलाई अघि बढाउँदै आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, त्यसैले सुन्दै गर्नुहोस् आकाशवाणीको खरसाङ केन्द्रलाई।

राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजाति विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। उहाँले भन्नुभयो, देशको प्रत्येक गाउँ अनि व्यक्तिसम्म विकास पुग्नुपर्छ। राष्ट्रपति मुर्मूले चिन्ता व्यक्त गर्दै भन्नुभयो, अझै पनि केही जनजातीय वर्गलाई सरकारको विभिन्न योजना बारे जानकारी छैन। यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजित गरिँदैछ। सम्मेलन अन्तर्गत देशभरका जनजातीय विकासका लागि जिम्मेदार संस्थागत प्रणालीहरूलाई सुदृढ गर्नमा ध्यान केन्द्रित गरिनेछ, जसमा शासन सुधार, अभिसरण तन्त्र अनि प्रौद्योगिकी आधारित सेवा वितरण सामेल छ। सम्मेलनमा 26 राज्य अनि 4 केन्द्र शासित प्रदेशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताएको छ, लगभग 40,000 छात्रहरूले सफलतापूर्वक पुनर्मूल्याङ्कनका लागि आवेदन जम्मा गरेको छ। यो प्रक्रिया बिना कुनै समस्या पूरा गरिएको छ। बोर्डले हिजो कक्षा 12 छात्रहरूका लागि उत्तर पुस्तिकाहरूको त्रुटिको सत्यापन अनि उत्तरहरूको पुनर्मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको स्क्यान गरिएको प्रतिहरू प्राप्त गरेको छ। मीडिया पोस्टमा बोर्डले सूचित गरेको छ, आवेदन गर्ने छात्रहरूका लागि सत्यापन अनि पुनर्मूल्याङ्कन पोर्टलमा एसबीआई, केनरा ब्याङ्क, ब्याङ्क अफ बडौदा अनि इण्डियन ब्याङ्कको भुक्तान गेटवे उपलब्ध छ। बोर्डले बताए अनुसार उम्मेद्वारले यूपीआई, नेट ब्याङ्किङ, क्रेडिट कार्ड अनि डेबिट कार्ड जस्ता अनलाइन भुक्तानी विकल्पहरूको उपयोग गरी उपलब्ध कुनै पनि गेटवेको माध्यमले भुक्तान गर्न सक्नेछ। सर्वोच्च न्यायालयले अरावली पर्वत श्रृङ्खलाको परिभाषा अनि सीमाङ्कन सम्बन्धी केन्द्र सरकारको रिपोर्टको समीक्षाका लागि एक उच्च स्तरीय विशेषज्ञ समिति गठन गरेको छ। समितिको अध्यक्षता भारतीय वानिकी अनुसन्धान अनि शिक्षा परिषदका महानिदेशक कञ्चन देवीले गर्नुहुनेछ। समितिलाई यस वर्ष 31 अगस्तसम्म आफ्नो रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ। सर्वोच्च न्यायालयले भनेको छ, अरावली पारिस्थितिकी तन्त्रको संरक्षणसित सम्बन्धित प्रमुख मुद्दाहरूको समाधानका लागि निष्पक्ष अनि वैज्ञानिक मूल्याङ्कन आवश्यक छ। यसअघि न्यायालयले पछिल्लो वर्ष अक्टोबरमा पर्यावरण मन्त्रालयद्वारा प्रस्तुत रिपोर्टको कार्यान्वयनमा रोक लगाएको थियो अनि विशेषज्ञहरूद्वारा नयाँ प्रकारले समीक्षा गर्ने निर्देश दिएको थियो। पश्चिम बंगालको पूर्व सत्ताधारी पार्टी तृणमूल कंग्रेसमा उथलपुथल मचिएको छ अनि पार्टी विभाजनको संघारमा छ। टीएमसीबाट निष्कासित विधायक रित ब्रता ब्यानर्जीले दावी गरे अनुसार उनलाई लगभग 60 विधायकहरूको समर्थन प्राप्त छ। सो गुटले विधानसभा अध्यक्ष रथिन्द्र बोसलाई पत्र लेखेर आफूहरूलाई टीएमसीको रूपमा मान्यता दिने माग गरेको छ। यस गुटले शोभनदेव चट्टोपाध्यायलाई सदनको नेता, आसिमा पात्र अनि नयना बन्दोपाध्यायलाई उपनेता अनि फिरात हकिमलाई मुख्य सचेतक घोषित गरेको छ। यसैबीच पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकाताको एक र्यालीमा भाजपामाथि फुट हालेको आरोप लगाउनुभयो। भारत अमेरिकालाई पछि छोड्दै वार्षिक सौर ऊर्जा क्षमता वृद्धिमा 2025 विश्वको दोस्रो सबैभन्दा ठूलो सौर ऊर्जा विकास बजार बनेको छ। नवीन अनि नवीकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले भन्नुभयो, देशको सौर ऊर्जा विकास गाथा वैश्विक मानक स्थापित गरिरहेको छ अनि मजबुत नीतिगत समर्थन, नवाचार अनि विश्व स्तरीय बुनियादी ढाँचाको माध्यमले रेकर्ड क्षमता वृद्धिलाई गति दिइरहेको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वच्छ ऊर्जा परिवर्तन तीव्र गतिले अघि बढिरहेको छ, जसले ऊर्जा सुरक्षा मजबुत भइरहेको छ, सतत विकासलाई बढावा प्राप्त भइरहेको छ अनि नवीकरणीय ऊर्जाको क्षेत्रमा वैश्विक नेताको रूपमा देशको स्थिति अझ मजबुत भइरहेको छ। कर्नाटकमा काङ्ग्रेस विधायक दलका नेता डीके शिवकुमारलाई आज बेलुकी बेङ्गलुरूमा मुख्यमन्त्री पदको शपथ दिलाइनेछ। राज्यपाल थावरचन्द्र गहलोतले लोकभवनमा उहाँलाई 25 मुख्यमन्त्रीको रूपमा शपथ दिलाउनुहुनेछ। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वर उपमुख्यमन्त्रीको रूपमा तथा लगभग 10 विधायक मन्त्री पदको शपथ लिनेछ। काङ्ग्रेस नेता राहुल गान्धी, राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे, काङ्ग्रेस महासचिव केसी वेणुगोपाल अनि रणदीप सिंह सुरजेवाला मजदूर, लेखक, अभिनेता अनि प्रमुख व्यवसायी तथा उद्योगपति शपथ ग्रहण समारोहमा आमन्त्रित हुनेछन्। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 2:40 सुन्दै गर्नुहोस् आकाशवाणी।

个车什么把这个当官我那么听干了什么事大家都不见到他妈那么几个山庄当个什么人就来做个朋友不把你买了车

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अब श्रोताहरूलाई सुनाउनको निम्ति लिएर आएका छौं विविध कलाकारको आवाजमा केही आधुनिक गीत। त आजको यो प्रथम प्रस्तुति रहेको छ पूजन लोहागनको संगीत रचना, कमल रेग्मीको शब्द रचना अनि गुञ्जनी आवाज रहेको छ ज्ञान सुब्बाको।

त कार्यक्रमको अबको यो अघिल्लो प्रस्तुतिमा शब्द दिनुभएको छ हेमकुमार लावतीले भने, संगीत रहेको छ पूजन लोहागनको र गुञ्जनी आवाज अनुपमा प्रधानको।

0: Det er din gæst, der er lejst, når vi ved Sharma, der er atningit. Jo, Akashvani hører, og Palo Bhairi hører samachar ko.
1: Namaskar, jo, Akashvani hører samachar Sneha Thami Bata sunnohos. Suruma Mukhya Samachar. दिल्लीको मालविया नगर स्थित एक होटलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। आज विश्व साइकल दिवस हो। केन्द्रीय मन्त्री मनसुख माडवियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो। इरानले हिजो बहरिन अनि कुवेतको अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल अनि ड्रोन आक्रमण गरेको छ र संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अल्निनो तीव्र हुने आशंका छ। अब समाचार विस्तारमा। दिल्लीको मालविया नगर स्थित एक होटलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ भने अन्यलाई बचाइएको छ। दिल्ली अग्निशमन सेवा अनुसार आगो नियन्त्रणको लागि 158 दमकल गाडीहरू घटनास्थलमा पुगेको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनामा भएको जानमालको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा सुश्री गुप्ताले भन्नुभयो, घटनाको सूचना पाएपछि दिल्ली अग्निशमन सेवा, दिल्ली पुलिस, जिल्ला आपदा प्रबन्धन प्राधिकरण, एम्बुलेन्स सेवा अनि अन्य आपतकालीन एजेन्सीहरूको दल बचाउ अनि राहत कार्यमा लागेको छ। उहाँले भन्नुभयो, त्वरित कारवाहीले प्रभावित परिसरबाट कैयौंलाई बचाउन अनि सुरक्षित निकाल्नमा सहयोग मिल्यो। मुख्यमन्त्रीले भन्नुभयो, दिल्ली सरकारले स्थितिमाथि कडा नजर राखेको छ अनि प्रभावित परिवारलाई सबै आवश्यक चिकित्सा सहायता प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा भएको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, अधिकारीहरूले प्रभावितहरूलाई हर सम्भव सहायता प्रदान गरिरहेको छ। श्री मोदीले प्रत्येक मृतकको परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। यसका साथै राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा गृहमन्त्री अमित शाहले घटनामाथि शोक व्यक्त गर्नुभएको छ।
2: दिल्ली के मालवीय नगर में आज सुबह करीब 9 बजे एक होटल में भीषण आग लग गई। इसके बाद दिल्ली दमकल विभाग, दिल्ली पुलिस, जिला आपदा प्रबंधन प्राधिकरण, कैट एम्बुलेंस सेवा और अन्य आपातकालीन एजेंसियों की टीमें तुरंत मौके पर पहुंची और राहत एवं बचाव कार्य शुरू किया। दिल्ली पुलिस के अनुसार अब तक 40 से अधिक लोगों को सुरक्षित बाहर निकालकर इलाज के लिए नजदीकी अस्पतालों में भेजा गया है। 8 दमकल की गाड़ियों की मदद से आग पर काबू पा लिया गया है। हालांकि बचाव और तलाश अभियान अभी भी जारी है और सभी संबंधित एजेंसियां मौके पर तैनात हैं। आग लगने के कारणों का अभी तक पता नहीं चल पाया है। इस संबंध में दिल्ली पुलिस ने एफआईआर दर्ज कर ली है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। यस अवसरमा राष्ट्रपतिले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। उहाँले भन्नुभयो, देशको प्रत्येक गाउँ अनि व्यक्तिसम्म विकास पुग्नुपर्छ। राष्ट्रपति मुर्मूले चिन्ता व्यक्त गर्दै भन्नुभयो, अझै पनि केही जनजातीय वर्गलाई सरकारको विभिन्न योजनाबारे जानकारी छैन।
3: जनजातीय समुदायको अनेक गाउँ और बस्तियाँ दूर दराजको क्षेत्रमा जङ्गलो और पहाडो तली इलाकामा होते हैं। ऐसे इलाकाको विकास की मुख्य तरह से पूरी तरह जोड़ना आपका कर्तव्य है। अन्तिम गाउँ और अन्तिम बस्ती के अन्तिम घर तक विकास कार्यक्रम को पहुँचाना आपका उत्तरदायित्व।
1: राष्ट्रपतिले सबै एजेन्सीहरू अनि हितधारकहरूसित जनजातीय कल्याणको लागि प्रत्येक पक्षमा ध्यान दिने सल्लाह दिनुभयो, जसमा प्रत्येक जनजातीय नानीहरूका लागि स्कूल अनि युवाहरूका लागि रोजगार सामेल छ। उहाँले भन्नुभयो, जनजातीय युवाहरूलाई खेल गतिविधिहरूमा प्रतिभाग गर्न प्रोत्साहित गर्नुपर्नेछ।
3: खेलकूद में आगे रहने वाले व्यक्ति और समुदाय समग्र विकास की दौड़ में भी आगे रहते हैं। व्यक्ति और समाज की प्रगति में शिक्षा के महत्व पर जितना भी जोर दिया जाए वो कम है। जनजातीय समुदाय के बच्चों को और युवाओं की शिक्षा और कौशल विकास को आप सब तन मन धन से अपना योगदान दीजिए। लगभग 500 से ज्यादा एकलव्य मॉडल रेसिडेंशियल स्कूल स्थापित किए जा चुके हैं।
1: यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजित गरिँदैछ। सम्मेलन अन्तर्गत देशभरका जनजातीय विकासका लागि जिम्मेदार संस्थागत प्रणालीहरूलाई सुदृढ गर्नमा ध्यान केन्द्रित गरिनेछ, जसमा शासन सुधार, अभिसरण तन्त्र अनि प्रौद्योगिकी आधारित सेवा वितरण सामेल छ। सम्मेलनमा 26 राज्य अनि 4 केन्द्र शासित प्रदेशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताएको छ, लगभग 40,000 छात्रहरूले सफलतापूर्वक पुनर्मूल्याङ्कनका लागि आवेदन जमा गरेको छ। यो प्रक्रिया बिना कुनै समस्या पूरा गरिएको छ। बोर्डले हिजो कक्षा 12 छात्रहरूका लागि उत्तर पुस्तिकाहरूको त्रुटिको सत्यापन अनि उत्तरहरूको पुनर्मूल्याङ्कनको लागि अनलाइन पोर्टल खोलेको थियो। यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको स्क्यान गरिएको प्रतिहरू प्राप्त गरेको छ। सोसियल मिडिया पोस्टमा बोर्डले सूचित गरेको छ, आवेदन गर्ने छात्रहरूका लागि सत्यापन अनि पुनर्मूल्याङ्कन पोर्टलमा एसबीआई, क्यानरा ब्याङ्क, ब्याङ्क अफ बडोदरा अनि इन्डियन ब्याङ्कको भुक्तान गेटवे उपलब्ध छ। बोर्डले बताए अनुसार उम्मेद्वारहरूले यूपीआई, नेट ब्याङ्किङ, क्रेडिट कार्ड अनि डेबिट कार्ड जस्ता अनलाइन भुक्तान विकल्पहरूको उपयोग गरी उपलब्ध कुनै पनि गेटवेको माध्यमले भुक्तान गर्न सक्नेछ। सर्वोच्च न्यायालयले अरावली पर्वत श्रृङ्खलाको परिभाषा अनि सीमाङ्कन सम्बन्धी केन्द्र सरकारको रिपोर्टको समीक्षाको लागि एक उच्च स्तरीय विशेषज्ञ समिति गठन गरेको छ। समितिको अध्यक्षता भारतीय वानिकी अनुसन्धान अनि शिक्षा परिषदका महानिदेशक कञ्चन देवीले गर्नुहुनेछ। समितिलाई यस वर्ष 31 अगस्तसम्म आफ्नो रिपोर्ट प्रस्तुत गर्ने निर्देश दिएको छ। सर्वोच्च न्यायालयले भनेको छ, अरावली पारिस्थितिकी तन्त्रको संरक्षणसित सम्बन्धित प्रमुख मुद्दाहरूको समाधानको लागि निष्पक्ष अनि वैज्ञानिक मूल्याङ्कन आवश्यक छ। यसअघि न्यायालयले पछिल्लो वर्ष अक्टोबरमा पर्यावरण मन्त्रालयद्वारा प्रस्तुत रिपोर्टको कार्यान्वयनमा रोक लगाएको थियो अनि विशेषज्ञहरूद्वारा नयाँ प्रकारले समीक्षा गर्ने निर्देश दिएको थियो। समितिले यस कुराको जाँच गर्नेछ कि अरावली पहाडीहरूको पहिचानको लागि प्रस्तावित मानदण्ड पर्यावरण संरक्षण अन्तर्गत पर्ने क्षेत्र धेरै हदसम्म कम गर्न सक्नेछ अनि पारिस्थितिक रूपले संवेदनशील क्षेत्रहरूलाई खनन या अन्य गतिविधिहरूको अनुमति दिन सकियोस्। समिति रिपोर्टमा प्रयुक्त उचाइ मानदण्डहरूको वैज्ञानिक आधारको पनि आकलन गर्नेछ अनि मूल्याङ्कन गर्नेछ कि अरावली पर्वत श्रृङ्खलाको सुरक्षाको लागि हालको नियामक तन्त्र पर्याप्त छ। समितिका वानिकी, भूविज्ञान, पर्यावरण अनि पारिस्थितिकी विशेषज्ञ सामेल छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: यो आकाशवाणी हो। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री चिराग पासवानको लेख साझा गर्नुभयो, जसमा लद्दाखमा हाल खोलिएको नयाँ अवसरहरूबारे प्रकाश पारिएको थियो। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो, लद्दाखमा पाइने एक विशेष बेरी नवोमेशले अझ अवसरहरूको कहानी लेखिरहेको छ। उहाँले भन्नुभयो, यो लेखले बताएको छ कि कसरी उद्यमिता अनि मूल्यवर्धनले लद्दाखमा समृद्धिको नयाँ द्वार खोलिरहेको छ। श्री मोदीले लेखलाई ज्ञानवर्धक बताउनुहुँदै भन्नुभयो, देश वैश्विक स्तरमा भोकल टु लोकलको दिशामा अघि बढिरहेको छ। आज विश्व साइकल दिवस हो। यो विशेष दिवस हरेक वर्ष 3 जुन मा मनाइने गरिन्छ, जसको मुख्य उद्देश्य साइकललाई एक सरल, किफायती, विश्वसनीय अनि पर्यावरणको अनुकूल स्थायी परिवहन साधनको रूपमा मान्यता दिनु हो। यस वर्षको विषय हो हरित भविष्यको लागि साइकल चलाउन। युवा कार्यक्रम अनि खेल मन्त्री मनसुख मांडवियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ, तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो। विश्व साइकल दिवसको अवसरमा एक भिडियो सन्देश साझा गर्दै उहाँले भन्नुभयो, साइकललाई नियमित आदत बनाउनाले सन्तुलित अनि अनुशासित जीवनशैलीलाई बढावा प्राप्त हुँदछ, साथै पर्यावरण स्थिरता अनि स्वच्छ परिवहनलाई पनि समर्थन मिल्दछ। उहाँले भन्नुभयो, साइकल चलाउनाले न केवल शारीरिक अनि मानसिक स्वास्थ्यलाई बनाए राख्नमा सहायक गर्छ, तर एक स्वस्थ अनि हरित राष्ट्र निर्माणमा पनि योगदान दिदछ।
5: साइक्लिंग को अपने जीवन का हिस्सा बनाएं। साइक्लिंग केवल एक व्यायाम या एक दिन की हॉबी नहीं, बल्कि स्वस्थ और सशक्त जीवन शैली की पहचान है। यह हमारे स्वास्थ्य के साथ साथ पर्यावरण को सुरक्षित रखने का सबसे सस्ता, सुंदर और टिकाऊ माध्यम है। जितना अधिक हम साइकिल का उपयोग करेंगे, उतना ही प्रदूषण कम होगा और पेट्रोल डीजल की बचत के माध्यम से देश को भी लाभ मिलेगा।
1: भारत अमेरिकालाई पछि छोड्दै वार्षिक सौर ऊर्जा क्षमता वृद्धिमा 2025 विश्वको दोस्रो सबैभन्दा ठूलो सौर ऊर्जा विकास बजार बनेको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो, देशको सौर ऊर्जा विकास गाथा वैश्विक मानक स्थापित गरिरहेको छ अनि मजबुत नीतिगत समर्थन, नवाचार अनि विश्वस्तरीय बुनियादी ढाँचाको माध्यमले रेकर्ड क्षमता वृद्धिलाई गति दिइरहेको छ। पश्चिम बङ्गालको पूर्व सत्ताधारी पार्टी तृणमूल काङ्ग्रेस टिएमसी उथुलपुथुल मचिएको छ अनि पार्टी विभाजनको संघारमा छ। टिएमसीबाट निष्कासित विधायक ऋतव्रता ब्यानर्जीले दावी गरे अनुसार उनलाई लगभग 60 विधायकहरूको समर्थन प्राप्त छ। यो गुटले विधानसभा अध्यक्ष रथिन्द्र बोसलाई पत्र लेखेर आफूहरूलाई टिएमसीको रूपमा मान्यता दिने माग गरेको छ। यसैबीच पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकाताको एक र्यालीमा भाजपामाथि फुट हालेको आरोप लगाउनुभयो। कर्नाटकमा काङ्ग्रेस विधायक दलका नेता डीके शिवकुमारलाई आज बेलुकी बेङ्गलुरुमा मुख्यमन्त्री पदको शपथ दिलाइनेछ। राज्यपाल थावरचन्द गहलोतले लोकभवनमा उहाँलाई 25 मुख्यमन्त्रीको रूपमा शपथ दिलाउनुहुनेछ। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वर उपमुख्यमन्त्रीको रूपमा तथा लगभग 10 विधायकले मन्त्री पदको शपथ लिनेछन्। काङ्ग्रेस नेता राहुल गान्धी, राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गे, काङ्ग्रेस महासचिव केसी वेणुगोपाल अनि रणदीप सिंह सुरजेवाल लगायत मजदूर, लेखक, अभिनेता अनि प्रमुख व्यवसायी तथा उद्योगपति शपथ ग्रहण समारोहमा आमन्त्रित छन्। इरानले हिजो बहरिन अनि कुवैतको अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल अनि ड्रोन आक्रमण गरेको छ। इरानको एक सैन्य ठेगानामा अमेरिकी सेनाको हमलापछि भएको यस घटनाक्रमले तनाव अझ बढेको छ। यसले क्षेत्रीय स्तरमा सङ्घर्ष विरामलाई लिएर नयाँ चिन्ता बढाएको छ। अमेरिकी केन्द्रीय कमान अनुसार अमेरिकी सेनाद्वारा इरानी बन्दरगाहसम्म पुग्ने कोसिस गरिरहेको एक तेल ट्याङ्करलाई निष्क्रिय गरिएपछि तनाव सुरु भएको हो। अमेरिकी अधिकारीहरूले बताए अनुसार हेलफायर मिसाइलले जहाजको इन्जिनमा हमला गरिएको थियो। इरानका इस्लामिक रिभोल्युसनरी गार्ड कोरले भनेको छ, अमेरिकाले केसम द्वीपको दक्षिणमा स्थित एक संचार केन्द्रलाई निशाना बनाएको थियो। जवाफमा इरानले बहरिन अनि कुवैत स्थित सैन्य ठेगानाहरूमा हमला गरेको थियो। अमेरिका, बहरिन अनि कुवैतको रक्षा प्रणालीहरूले यी हमलाहरूलाई अस्वीकार गर्दै कुनै प्रकारको नोक्सानीको कुनै सूचना दिएको छैन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो, इरानसित सम्पर्क जारी छ अनि कूटनीति विफल भएको खबरहरूलाई खारिज गरेको छ। संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अल निनो तीव्र हुने आशंका छ। यसले वैश्विक तापमानमा बढोत्तरी अनि मौसमसित सम्बन्धित घटनाहरूमा वृद्धिलाई लिएर चिन्ता बढाएको छ। विश्व मौसम संगठन अनुसार मध्य अनि पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापमानमा बढोत्तरी यसको कारण हो। जुनदेखि अगस्तसम्म विश्वको अधिकांश भागमा औसतदेखि अधिक तापमानको पूर्वानुमान लगाइएको छ। यो स्थिति नोभेम्बरसम्म रहन सक्नेछ। संगठनका महासचिव सेलेस्टे साउलोले भन्नुभयो, देशहरूलाई अल निनोको सम्भावनाका लागि तयार रहने आवश्यकता छ, जसले कुनै भागमा सुक्खा त कुनै भागमा तीव्र वर्षा हुन सक्नेछ। यसका साथै जमिन तथा महासागरहरूमा लूको खतरा बढ्न सक्नेछ। अल निनो अस्ट्रेलिया, इन्डोनेसिया, मध्य अमेरिका अनि दक्षिण एसियाको केही भागमा सुक्खाको स्थिति हुन सक्नेछ। साथै मध्य अनि पूर्वी प्रशान्त क्षेत्रमा तुफानको गतिविधि पनि बढ्न सक्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। दिल्लीको मालवीय नगर स्थित एक होटलमा आज आगो लागेको कारण 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। आज विश्व साइकल दिवस हो। केन्द्रीय मन्त्री मनसुख मण्डाभियाले युवाहरूलाई साइकल चलाउने अनि एक स्वस्थ तन्दुरुस्त अनि हरित राष्ट्र निर्माणमा अग्रणी भूमिका निभाउने आग्रह गर्नुभयो। र संयुक्त राष्ट्रको मौसम विभागले चेतावनी दिएको छ, आगामी महिनाको मध्यमदेखि अल निनो तीव्र हुने आशंका छ। समाचार अहिलेलाई पूरा भयो। 3:15 फेरि समाचार लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: प्रस्तुत छ समसामयिक समीक्षा, अनुवाद तथा वाचन आरती ठकुरी। विषय छ म्यानमारका राष्ट्रपतिको भारत भ्रमण। आलेख विदेश सेवाडेक्स एनएसडी आकाशवाणी। भारत म्यानमार सम्बन्ध साझा ऐतिहासिक, जातीय, सांस्कृतिक र धार्मिक सम्बन्धमा आधारित छ। भगवान बुद्धको भूमि भएकोले भारत म्यानमारका मानिसहरूको लागि तीर्थस्थल हो। भारत र म्यानमारले 1600 किलोमिटर भन्दा लामो भूमि सीमा र बंगालको खाडीमा समुद्री सीमा साझा गर्छन्। भारतीय मूलको ठूलो जनसंख्या केही अनुमान अनुसार लगभग 25 लाख म्यानमारमा बस्छन्। भारत र म्यानमारले 1951 मित्रताको सन्धिमा हस्ताक्षर गरे। द्विपक्षीय सम्बन्धहरू राम्रोसँग विकसित र विविध भएका छन्। द्विपक्षीय सहयोग बढाउने धेरै सम्झौताहरूमा हस्ताक्षर गरिएको छ। द्विपक्षीय हितका विभिन्न मुद्दाहरूमा नियमित संवादलाई सहज बनाउन संस्थागत संयन्त्रहरू पनि स्थापित भएका छन्। रक्षा र सुरक्षा सहयोग वर्षौंदेखि बलियो भएको छ। सितम्बर 2017 समुद्री सुरक्षा सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो र जुलाई 2019 रक्षा सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। दुवै पक्षबाट नियमित उच्च स्तरीय भ्रमणहरू भएका छन्। भारत युगौंदेखि म्यानमारको प्रमुख व्यापारिक साझेदार रहँदै आएको छ। भारत म्यानमारको चौथो ठूलो व्यापारिक साझेदार बनेको छ। यसअघि भारत 7 स्थानमा थियो। म्यानमारबाट भारतको आयातमा 64% वृद्धि भएको छ। भारतले मुख्यतया म्यानमारमा औषधि, पशुजन्य उत्पादन, अन्न, खाद्य पदार्थ, पशु आहार, कपास, मेसिनरी, सवारी साधन, विद्युतीय मेसिनरी आदि निर्यात गर्दछ। औषधि विशेष गरी एक महत्वपूर्ण निर्यात हो र भारतले म्यानमारको बजारको 60% आफ्नो भागीदारी लिएको छ। भारतीय निर्मित औषधिहरू तिनीहरूको किफायती र गुणस्तरको कारणले म्यानमारमा व्यापक रूपमा प्रयोग गरिन्छ। अर्कोतर्फ म्यानमारले भारतमा दाल, काठका उत्पादनहरू र कृषि वस्तुहरू निर्यात गर्दछ। लेन्टिल र सिमी जस्ता दालहरू भारतको लागि प्रमुख आयात हुन् किनकि यसले खाद्यान्नको मुख्य घरेलु माग पूरा गर्न मद्दत गर्छ। 28 मार्च 2025 म्यानमारमा आएको विनाशकारी भूकम्पपछि भारतले म्यानमारका प्रभावित जनतालाई तत्काल सहयोग प्रदान गर्न अपरेशन ब्रह्मा शुरू गर्यो, जुन म्यानमारका प्रभावित जनतालाई तत्काल सहयोग प्रदान गर्न एक मानवीय उद्धार र राहत अभ्यास हो। अपरेशन ब्रह्मा म्यानमारका जनतालाई दीर्घकालीन पुनर्लाभको लागि भारतको आशा, समर्थन र सहयोगको प्रस्तावको एक भाग थियो। ठूलो भूकम्पको झट्काले सगाइड, मण्डले, नेपिताउ, सान र बागो क्षेत्रहरूसहित म्यानमारभरका मानिसहरूलाई असर पारेको छ। यस क्षेत्रमा प्राकृतिक प्रकोपहरूको पहिलो प्रतिक्रियाकर्ताको रूपमा भारतले आवश्यकताको कठिन र महत्वपूर्ण घड़ीमा म्यानमार र यसका जनतालाई सहयोग गर्न आपतकालीन सहायता, उद्धार र चिकित्सा पेशेवरहरूको टोली, खाना, पानी, पाल, औषधि र आवश्यक आपूर्तिहरूसहित राहत सामग्रीहरू द्रुत रूपमा परिचालन गर्यो। म्यानमार गणराज्य संघका राष्ट्रपति श्री यु मिन आङ हलाइङले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा 30 मईदेखि 3 जुन 2026 भारतको आधिकारिक भ्रमणमा हुनुहुन्छ। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधि मण्डल पनि थियो। म्यानमार गणराज्य संघको राष्ट्रपतिको रूपमा राष्ट्रपति यु मिन आङ हलाइङको यो पहिलो भारत भ्रमण हो। प्रधानमन्त्री मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा म्यानमारका राष्ट्रपति उ मिन आङ हलाइङसँग द्विपक्षीय वार्ता गर्नुभयो। विदेश मन्त्रालयले बैठकलाई मित्रता र सहयोगको बन्धनलाई गहिरो बनाउने भनेर वर्णन गरेको छ। दुवै पक्षले शान्ति, प्रगति र समृद्धिको लागि साझेदारीलाई अगाडि बढाउन र व्यापारी लगानी, कनेक्टिभिटी, विकास साझेदारी, क्षमता निर्माण, सुरक्षा र सीमा व्यवस्थापनका क्षेत्रमा थप सहकार्य गर्न सहमत भए। बैठकको क्रममा श्री मोदीले म्यानमारलाई एक विश्वसनीय छिमेकी र भरपर्दो साझेदारको रूपमा समर्थन गर्ने भारतको प्रतिबद्धता दोहोर्याउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारत म्यानमारको विश्वसनीय छिमेकी, एक भरपर्दो साझेदार र संकटको समयमा स्थिर पहिलो प्रतिक्रियाकर्ता बनेको छ। भारतको छिमेकी पहिलो पूर्व कार्य र महासागर नीतिहरू अनुरूप श्री मोदीले संघीय शासन र आर्थिक वृद्धि साझा गरेर म्यानमारमा शान्ति र संवादलाई समर्थन गर्न भारतको तत्परतालाई पनि पुनः पुष्टि गर्नुभयो। राष्ट्रपति उ मिन आङ हलाइङले 30 मई 2026मा बोधगया र 2 जुन 2026मा व्यापार र उद्योग अन्तर्क्रिया र स्थल भ्रमणका लागि मुम्बईको पनि भ्रमण गर्नुभयो। राष्ट्रपति उ मिन आङ हलाइङको भारतको आधिकारिक भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
0: कार्यक्रमको प्रसारण आकाशवाणीबाट भइरहेको छ। समय यसबेला अपराह्न 3 बजिरहेछ। रबको अघिल्लो 15 मिनट यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ हिन्दी फिल्मी गीतहरू सुनाएर। त यो प्रथम प्रस्तुति यहाँहरूलाई सुनाउन लागिरहेछौँ फिल्म झङ्कार बिट्सबाट, केके अनि विशाल शेखरको आवाजमा।

त कार्यक्रमको यो अघिल्लो प्रस्तुतिमा गुञ्जने आवाज रहनेछ हरिहरन, अल्का याग्निक अनि एआर रहमानको फिल्म गुरुबाट।

0: तो ये तीन जो श्रोताहरूलाई विविध हिन्दी फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गरायौं र अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। पूर्वोत्तर विकास मन्त्री ज्योतिरादित्य सिन्धिया र आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले आज आसामको मुगा रेशमको लागि मिशन स्नेह जोडी सुरु गर्नुभयो। यो पहलले आसामको विशिष्ट मुगा रेशम उद्योगलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी र उच्च मूल्यको कपडा क्षेत्रमा विकास गर्ने लक्ष्य राखेको छ। यो मिशनले रेशम उत्पादनदेखि बुनाई प्रवर्धन र निर्यात प्रवर्धनसम्मको सम्पूर्ण प्रक्रियालाई बलियो बनाउनेछ। सूचना प्रसारण तथा संसदीय मामिला राज्य मन्त्री डाक्टर एल मुरुगनले विकसित भारत पहल अन्तर्गत 2047सम्ममा विकसित भारतको लक्ष्य हासिल गर्दै राष्ट्र निर्माण प्रक्रियामा योगदान पुर्याउन मिजोरमका जनतालाई आह्वान गर्नुभएको छ। राज्यको कोलासिप जिल्लामा सरकारी अधिकारीहरूसँगको बातचितमा श्री मुरुगनले केन्द्र सरकारले पूर्वोत्तर क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइरहेको बताउनुभयो। उहाँले खेल र महिला सशक्तिकरणमा मिजोरमको ध्यान केन्द्रित गरेको प्रशंसा गर्नुभयो। उहाँले बैरावी र साइराङलाई जोड्ने रेलवे लाइनले क्षेत्रको विकासलाई उल्लेखनीय रूपमा गति दिने र सम्पर्क सुधार गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले अधिकारीहरूलाई राज्यमा बढी पर्यटक आकर्षित गर्न सक्रिय कदम चाल्न आग्रह गर्नुभयो। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज प्रसिद्ध साहित्यकार डाक्टर लक्ष्मी नन्दन बोरालाई उहाँको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। डाक्टर बोरालाई असमिया साहित्य जगतमा एक उज्जवल ताराको रूपमा वर्णन गर्दै मुख्यमन्त्रीले उहाँको साहित्यिक योगदानको स्मरण गर्नुभयो। आफ्नो सामाजिक सञ्जाल सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो, डाक्टर बोराले आफ्नो अनुसन्धान सञ्चालित र रचनात्मक प्रतिभाले असमिया साहित्यलाई नयाँ उचाइमा पुर्याउनुभयो। भावना कथाबाट शुरू भएको उहाँको साहित्यिक यात्राले साहित्यिक जगतलाई असंख्य अमूल्य कृतिहरूले समृद्ध बनायो र पाठकहरूमा गहिरो छाप छोडेको छ। मुख्यमन्त्रीले भन्नुभयो, आफ्नो लेखन मार्फत डाक्टर बोराले समाज, मानव जीवन, मूल्य मान्यता र समयको बदलिँदो नारीका संघर्षलाई शक्तिशाली रूपमा व्यक्त गर्नुभयो। उहाँका साहित्यिक कृतिहरू, विचारहरू र आदर्शहरू सधैँ नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत रहनेछन्। मुख्यमन्त्रीले भन्नुभयो, सरस्वती सम्मान प्राप्तकर्ता डाक्टर लक्ष्मीनन्दन बोराको समृद्ध साहित्यिक विरासतले आउने पुस्तालाई मार्गदर्शन गरिरहनेछ। उहाँले महान साहित्यकारलाई उहाँको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जली अर्पण गर्नुभयो। गुवाहाटीबाट हराएका चारजना नाबालिग विद्यार्थीहरूलाई सुरक्षित रूपमा उद्धार गरेर वशिष्ठ पुलिसले ठूलो सफलता हासिल गरेको छ। ती सबैलाई पश्चिम बंगालको हाउडाबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। रिपोर्टका अनुसार कक्षा 6 र 7 अध्ययनरत 11-12 वर्षका चारजना विद्यार्थीहरू सोमबार स्कूल जाने क्रममा बेपत्ता भएका थिए। घटनाले उनीहरूको परिवारमा चिन्ता जगाएको थियो र पुलिसले तुरन्तै खोजी सुरु गरेको थियो। वशिष्ठ पुलिसको द्रुत कार्यवाही र समन्वित प्रयासका कारण विद्यार्थीहरूलाई हाउडाबाट सुरक्षित रूपमा उद्धार गरेको थियो। पछि उनीहरूलाई उनीहरूको परिवारको जिम्मा लगाइएको थियो। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। मणिपुरमा सुरक्षा बलले छुट्टा छुट्टै कार्यवाहीमा सफलता हासिल गर्दै ठूलो मात्रामा हतियार र विस्फोटक पदार्थ जफत गरेको छ र प्रतिबन्धित उग्रवादी संगठनका दुई कार्यकर्तालाई पक्राउ गरेको छ। मणिपुर पुलिसले आज जारी गरेको जानकारी अनुसार सुरक्षा बलले हिजो थौबल जिल्लाको यारीपोक पुलिस चौकी क्षेत्रको पेची चिङलाग क्षेत्रको फेदमा खोजी अभियान सञ्चालन गरेको थियो। खोजी अभियानको क्रममा ठूलो मात्रामा हतियार र गोला बारुद जफत गरिएको छ। यसका साथै अर्को कार्यवाहीमा सुरक्षा बलले प्रतिबन्धित केसीपीका सक्रिय कार्यकर्ता कोमल मुक्तार आवास उर्फ करातीलाई इम्फाल पूर्व जिल्लाको एन्ड्रो पुलिस चौकी क्षेत्र अन्तर्गत यारीपोक तुलिहाल तौपोकपी स्थित उनको निवासबाट पक्राउ गरेको छ। सुरक्षा एजेन्सीहरूले भनेको छ, उग्रवादी गतिविधिहरूलाई रोक्न र राज्यमा शान्ति कायम राख्न अपरेसनहरू जारी छन्। यस घटनामा थप अनुसन्धान भइरहेको छ। आसामको जोरहाट जिल्लाको ज्योतिपुर कलाखोवा क्षेत्रमा भएको सनसनीपूर्ण डकैतीले यस क्षेत्रमा चिन्ताको वातावरण सिर्जना गरेको छ। हिजो राति डकैतहरूले एक्लै बस्ने वृद्ध महिला रुबी पात्रालाई बन्दुक देखाएर लुटे। डकैतहरूले महिलाको घाँटीमा धारिलो हतियार राखेर धम्की दिएपछि नगद र सुनका गहना लिएर भागेको आरोप छ। घटनापछि क्षेत्रमा आतंक फैलिएको छ। स्थानीय बासिन्दाहरूले विशेष गरी एक्लै बस्ने वृद्ध वृद्धाको सुरक्षाको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन्। सूचना प्राप्त हुने बित्तिकै पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ। मौसम विभागले आज पूर्वोत्तर क्षेत्रको केही भाग ओडिसा कोंकण गोवा अनि पश्चिम बंगालको तराई क्षेत्रहरूमा गर्मी अनि उष्ण मौसम रहने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।
0: समाचारको प्रसारणपछि अब श्रोता समक्ष प्रस्तुत गरिरहेछौं कार्यक्रम विश्वमा हामी।

नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा यहाँलाई स्वागत छ। श्रोतामानहरू, विश्वमा हामी कार्यक्रम अन्तर्गत हजुरहरूलाई विभिन्न व्यक्ति जसले यस संसारमा केही योगदान दिएका छन् या भनौँ संसारमा यस्तो कर्म गरी छाडिगएका छन् जसद्वारा हामी उनीहरूदेखि परिचित छौँ, उनीहरूबारे विस्तृत जानकारी हामी यहाँ तपाईँहरूको समक्ष राख्ने प्रयास गरिरहेका छौँ। तर आज भने एउटा अलग विषयवस्तुको साथ हजुरहरू समक्ष उपस्थित भएको छु। त्यो के हो भने पुनर्जन्म, अर्थात् अङ्ग्रेजीमा यसलाई रिइन्कार्नेसन भनिन्छ। श्रोता महानुभावहरू, हजुरहरू कतिजनाले चाहिँ पुनर्जन्ममा विश्वास गर्नुहुन्छ? एउटा तपाईँलाई मेरो सानो प्रश्न, हुन त यो एउटा अन्धविश्वास नै हो, तरै पनि यस संसारमा यस्ता धेरै घटनाहरू हामी पाउँछौँ जसले हामीलाई यसमा विश्वास गर्न जोड दिन्छ, भनौँ कर लगाउँछ। यो एउटा अन्धविश्वास पनि रहेको छ कि हामी यस संसारमा तबसम्म जन्म लिनै रहन्छौँ जबसम्म हामी हाम्रो कुनै एउटा उद्देश्य पुरा गर्दैनौँ अनि हाम्रो इच्छाहरू पुरा हुँदैनन्, त्यसपछि मात्र हामी भगवान्मा विलीन हुन्छौँ। आजको विश्वमा हामीको अङ्क साधारण अङ्कहरूभन्दा बेग्लै अनि अत्यन्तै रोचक विषयमा रहेको छ। आज म हजुरहरूलाई पुनर्जन्मबारे जानकारी दिइरहेको छु।

0: यो कथा एउटा यस्तो केटीको हो जसको केवल पुनर्जन्म मात्र भएनन्, तर जब त्यस बालिकाद्वारा भनिएको कुरोहरूको जाँच पडताल गरियो त्यसमा सबै चकित भए। हुन त यस संसारमा पुनर्जन्म बारे अनेकन कथाहरू छन्, तर जो म हजुरहरूलाई आजको यस अङ्कमा बताइरहेको छु त्यसमा स्वयं राष्ट्रपिता महात्मा गान्धीलाई अघि आउनु परेको थियो। अब यसैबाट तपाईँहरू अड्कल काट्नुहोस् कि यो केस कति रोचक अनि महत्त्वपूर्ण थियो। बलिउडका महानायक शाहरुख खानको एउटा डायलग खुबै चर्चित छ,
1: मां हम एक ही बार जीते हैं, एक बार मरते हैं, शादी भी एक ही बार होती है और प्यार भी एक ही बार होता है।
0: हामी एकपल्ट जिउँछौँ, एकपल्ट मर्छौँ अनि एकपल्ट नै माया गर्छौँ। माया ममताको कुरो त ठिकै छ, तर के हामी साँच्चै नै एकपल्ट मात्र जिउँछौँ? आउनुहोस् यी सबै कौतूहलतालाई साम्य गरौँ। नमस्कार, तपाईँहरूको रेडियो सेट अघि उपस्थित छु म निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। म आजको यस कार्यक्रम विश्वमा हामीमा पुनर्जन्मबारे हजुरलाई बताइरहेको छु। भारतमा एउटा महिला यस्तो छिन् जसले पुनर्जन्मको विश्वासलाई सत्य हो भनी प्रमाणित गरिसकेकी छिन्। यहाँसम्म कि राष्ट्रपिता महात्मा गान्धीले यो पुनर्जन्मको कहानी अथवा कथा सत्य हो भनी सार्वजनिक रूपमा भनेका थिए। आज म जानकारी दिइरहेको छु शान्ति देवीबारे, एउटा यस्तो महिला जसले केवल भारतको मात्र नभएर संसारभरिका शोधकर्ताहरूलाई सोच्नमा बाध्य बनाएका थिए। 11 तारिक दिसम्बर सन् 1926 दिल्लीमा शान्ति देवीको जन्म भएको थियो। जन्मेको 3 सालसम्म त शान्तिले एक शब्द पनि बोलिनन्, तर जब तिनी 4 सालको भइन् तिनले जुन घरमा जन्म भइन् त्यो उनको घर होइन भनेर बताइन्। अनि तिनले आफ्नो घर दिल्लीदेखि लगभग 160 किलोमिटर टाढो मथुरा हो भनेर बताइन्। तर कुरो त्यतिमा मात्र सीमित रहेन, शान्ति देवीले पूर्वको आफ्नो घरको साथ आमा बाबा, ससुरा, लोग्ने अनि नानीसम्मको कुराहरू बताइन्। शान्ति देवीले यो पनि बताइन् कि पूर्वमा तिनको लोग्ने जो मथुरामा बस्थे उनको एउटा लुगा बनाउने सानो कारखाना थियो। शान्तिले आफूले आफूलाई चौबाइन भन्ने गर्थे, अर्थात् चौबेको स्वास्नी। साथै तिनले यो पनि भने कि तिनको एउटा नानी पनि थियो जसको जन्मको 10 दिन बाद तिनको मृत्यु भएको थियो। अब जब केवल 4 वर्ष पुगेकी शान्तिले यी सबै जानकारी दिइरहेकी थिइन् तिनको यस्तो कुरा सुनेर कसैले पनि केही पनि भनेनन् अथवा सबैले व्यवस्था गरे। कसैले पनि त्यस समय यी सब कुरोहरूलाई त्यति महत्त्व दिएनन्। तरै पनि शान्तिले दिनै पछि केही न केही पुनर्जन्मबारे घरकाहरूलाई बताइ नै रहन्थे। यहाँसम्म कि पूर्वका तिनका लोग्नेबारे पनि बताउँदै तिनले तिनको लोग्ने साउला थिए र तिनको देब्रेपट्टिको गालाको पछाडि एउटा धब्बा थियो र उसले चस्मा लगाउँथे भनी भन्ने गर्थे। यी सबै सायद एउटा संयोग हुनसक्छ, तर पछि एउटा कुरोबारे तिनले जुन जानकारी दिए त्यो सुनेर सबैलाई एकपल्ट भने सोच्नमा बाध्य बनायो। तिनले जानकारी दिए अनुसार उनीहरूको लुगाको दोकान मथुराको द्वारकाधीश मन्दिरको ठिक अघि थियो। लगभग 2 वर्षदेखि लगातार शान्ति देवीले यस्ता जानकारीहरू दिइरहेका थिए जसले गर्दा तिनका वर्तमान मातापिता खुबै चिन्तित रहन्थे। एउटा 4 सालको सानी नानीले कसरी यस्तो सठिक जानकारी दिइरहेका छन् भने शान्ति देवी पढ्ने विद्यालयका हेडमास्टरले चुपचाप यो निर्णय लिए कि तिनी मथुरा गए यी सब कुरोहरूको सत्यताबारे खोजबिन गर्ने। तिनी मथुरा पुगे अनि त्यहाँ पाए कि त्यहाँका एक व्यापारीको स्वास्नी लुङ्गी देवी थिए जसको आफ्नो नानी जन्मेको केवल 10 दिनमा मृत्यु भएको थियो 9 वर्ष अगाडि। अनि यति मात्र होइन, त्यस व्यापारीमा ती तिनै गुणहरू अर्थात् लक्षणहरू थियो जसबारे शान्ति देवीले आफ्नो पूर्व लोग्नेबारे बताउँथिन्। यो जानकारी सबै एकट्ठा गरेपछि उक्त हेडमास्टरले एकपल्ट भए पनि शान्ति देवी र केदारनाथ चौबीलाई भेटाउने निर्णय गरे। तर यसमा एउटा ट्विस्ट गरे, केदारनाथ एउटा ठुलो दाजुको रूपमा शान्ति देवीलाई भेट्न पुगे। तर अचम्म, शान्ति देवीले न केवल केदारनाथलाई चिने तर तिनीसित आएको उनको छोरो नवनीत लालालाई पनि चिने। आफ्नो पूर्व पति र नानीलाई भेटेर शान्ति देवीले तिनको छोराको जन्म अवधिको सम्पूर्ण

गरे भन्दा केदारनाथ छाँगोबाट झरे। अब केदारनाथलाई पूर्णत विश्वास भयो कि शान्ति देवी नै पूर्वमा तिनको स्वास्नी लुम्दी देवी हो भने। शान्ति देवीको कहानी अब चाहिँ चर्चाको विषय भयो। चारैतिर तिनको पुनर्जन्मबारे चर्चा हुन थाल्यो। सबै शोधकर्ताहरूदेखि लिएर साइन्टिस्टसम्म शान्ति देवीबारे जान्ने, बुझ्ने अनि तिनीमाथि शोध गर्न चाहन्थे। सन् 1930 समयकालमा भइरहेको घटनाप्रति राष्ट्रपिता महात्मा गान्धीको ध्यान पनि आकर्षित भयो। महात्मा गान्धीले शान्ति देवीसित भेट्ने इच्छा जाहेर गरे अनि तिनले शान्ति देवीलाई भेटे पनि। शान्ति देवीलाई भेटी बातचित गरेपछि यसको पछाडिको सत्यताबारे जाँच गर्न महात्मा गान्धीले 15 सदस्यीय एउटा जाँच टोली गठन गरे। यस 15 सदस्यीय जाँच टोलीमा राष्ट्रिय स्तरका नेताहरूदेखि लिएर परिचित सञ्चारकर्मीहरू साथमा शोधकर्ताहरू पनि रहेका थिए। शान्ति देवीको यो कहानी एउटा नेसनल न्युज बनिसकेको भए पनि यसको वास्तविक सत्यता जान्न मानिसहरूमा व्यापक उत्सुकता रहेको थियो। यस 15 सदस्यीय जाँच टोली 15 नोभेम्बर सन् 1935 शान्ति देवीलाई लिएर मथुरा पुगे। मथुरा रेलवे स्टेसनमा पुग्ने बित्तिकै शान्ति देवीले एउटा अन्जान मान्छेलाई आफ्नो जेठाजु भनी नमस्कार गरी ढोके। सबै चकित भए किनकि वास्तवमा नै त्यस व्यक्ति केदारनाथ चौबेको ठुलो दाजु बाबुराम चौबे थिए। त्यसपछि एउटा घोडागाडीका चालकलाई शान्ति देवीले आफ्नो बुद्धिले केदारनाथको घरसम्म पुग्ने बाटो सबै जानकारी दिए।

जब उनीहरू घर पुगे तब शान्ति देवीले घरमा बसिरहेको एउटा बुढो व्यक्तिलाई ढोके। तिनी शान्ति देवीको पूर्वका ससुरा थिए। शान्ति देवीलाई परीक्षा लिन विभिन्न प्रश्नहरू केदारनाथको परिवारको तर्फबाट गरियो। तर कति अचम्भ, शान्ति देवीले ती सबै प्रश्नहरूको ठिक ठिक जवाब दिए। यसको साथै शान्ति देवीले उक्त जाँच कमिटीलाई घरको दोस्रो तलामा उनको कोठाको एउटा कुनामा तिनले एउटा कन्तुरमा पैसा राखेको बताए। जब कमिटीले त्यो कोठामा गई त्यस कुरोको जाँच गरे त्यहाँ उनीहरूले एउटा फुलको गमला अवश्य देखे तर पैसा भने त्यहाँ भेटाएनन्। यो देखेर शान्ति देवी छक्क परे किनकि तिनलाई पूर्णत विश्वास थियो कि तिनले पैसा यहीँ नै राख्ने गर्थे भने। पछि सोधपुछको क्रममा केदारनाथ चौबेले यी जानकारी जाँच कमिटी अघि राखे कि तिनकी धर्मपत्नी लुङ्दी देवीको मृत्युपछि तिनले त्यो पैसा निकालेर चलाए भने। यी सबै अचम्भित तथ्यहरूको अघि जाँच कमिटी अब भने आश्वस्त भने कि शान्ति देवी नै लुङ्दी देवीको पुनर्जन्म हो भने। यो कहानीको रिपोर्ट जनता अघि सार्वजनिक भएपछि संसारभरिका प्यारा साइकोलोजिस्ट शिक्षाविद आदि शान्ति देवीबारे स्टडी गर्न चाहन्थे। धेरैले शान्ति देवीको कहानीलाई सत्य माने भने धेरैले यस कहानीलाई अस्वीकार पनि गरे। तर पछि एक अनुसन्धानकर्ता इएन स्टेभेन्सन जो पुनर्जन्म विषय छानबिन गर्ने गर्थे तिनले शान्ति देवीको कहानी सत्य हो भने घोषणा गरे।

श्रोतामानवहरू, यो त थियो शान्ति देवीको पुनर्जन्मको कहानी। वर्तमान समयमा पनि यस्ता पुनर्जन्मका धेरै कहानीहरू छन्, जस्तै सनी अफ युएसए, मजनु अफ इन्डिया अनि मार्ता अफ ब्राजिल। लौ त श्रोतामानवहरू, आजको विश्वमामीको आजको अङ्कमा शान्ति देवीको पुनर्जन्मको बारेमा सुनेर हजुरलाई कस्तो लाग्यो हामीलाई पत्रचार गरी बताउनुहोला। हाम्रो ठेगाना रहेको छ केन्द्र निर्देशक आकाशवाणी खरसाङ, कार्यक्रम विश्वमामी खरसाङ। हवस् त, आजलाई यसै भनेका साथ अनि फेरि अर्को अङ्कमा भेट्ने वचनको साथ आजलाई भने कार्यक्रम प्रस्तुत मिङमा दोर्जे लामा अनि सञ्चालक निर्मल गुरुङ तपाईँहरूदेखि बिदा चाहन्छ। हवस् त, नमस्कार।

नमस्कार, अब समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा हाम्रै घर अघि पाइने एउटा यस्तो झारबारे जानकारी दिने गरिएको छु जुन झारलाई हामीले सानो छँदा अवश्य प्रयोग गरेका छौँ। म जानकारी दिइरहेको छु, बनमरा झारबारे।

पकाएर त्यसलाई राम्ररी माडी त्यसबाट निस्किएको एक प्रकारको रसलाई त्यस रगत बगिरहेको घाउमा हाल्दा पहिला त हल्का फुल्थ्यो तर केही समय नलाग्दा नै चोटबाट रगत बग्न भने बन्द भइहाल्थ्यो अनि घाउ पनि छिट्टै जाती हुने गर्थ्यो। हामी पहाडकाहरूले यी सबै जीवनकालमा एकपल्ट भए पनि प्रयोग अवश्य नै गरेका छौँ यस वनमरालाई। वनमराबाट वनलाई कसरी हानि हुन्छ त? वनमरा झारले बारीको सबै घाँस सखाप पारेपछि किसानलाई समस्या हुने गर्थ्यो। खेतबारी, गुराका कान्ला, डिल, छेउ, कुनासहित ठाउँमा वनमरा झार फैलिँदै जाँदा गाई, भैँसी, घोडा, भेडा, बाख्रा लगायतलाई कुहाउने घाँस देखिन छोडेपछि यी वन्य प्राणीहरूको निम्ति घाँस पाउन गाह्रो हुन्छ। वनमरा झारका कारण पशुपालनमा निर्भर किसानलाई ठुलो शास्ति पुगेको हामी पाउँछौँ। राको बुकीफुल जस्तो फुल फुल्ने यो वनस्पति सुरुमा घना जङ्गल भएको ठाउँमा उम्रेर त्यहाँ रहेको जङ्गललाई बिस्तार बिस्तार विनाश गर्दै आफ्नो वर्चस्व कायम गर्ने भएकोले नै यसलाई वनमरा नामकरण गरिएको हो। पहाडी क्षेत्रतिर सानो सानो कालो ठाँट भएको चुच्चो पात भएको झार प्रजातिको वनस्पति काली मुन्टेलाई वनमरा भनिन्छ। यद्यपि यो झार एकदमै सुक्खा ठाउँमा पनि उम्रन सक्ने तथा छिटो सड्न सक्ने भएकोले यसले भुइँमा भएको ओसिलोपनालाई धेरै समयसम्म सुक्न नदिने र कुहिएर मल प्रदान गर्ने गर्दछ। यो वनस्पतिलाई पूर्वतिर कालीझार अथवा तिते भन्ने गरिन्छ। अब वनमराको फाइदाहरू। वनमराबाट विभिन्न फाइदाहरू लिन सकिन्छ। यसको

ढाँटबाट वैकल्पिक कोइला ब्रिकेट बनाउन सकिन्छ। धरान स्थित लाङ्घाली सामुदायिक वनका उपभोक्ताहरूले वनमालाबाट ब्रिकेट बनाएर वैकल्पिक ऊर्जाको रूपमा सफल प्रयोग गरिरहेका छन्। काठमाडौँमा प्रति गोटा 10 रुपियाँ पर्ने यस्तो ब्रिकेट यहाँ प्रति गोटा 3-4 रुपियाँमा किन्न सकिन्छ। वन विनाश गर्ने भएकोले यसको जति धेर प्रयोग गरे पनि वन संरक्षणमा फाइदा पुग्ने भएकाले वनमाराकै ब्रिकेट बनाउन थालिएको वनका उपभोक्ताहरू बताउँछन्। यसलाई खाडलमा जलाएर जैविक अङ्गार अर्थात् बायोचार बनाउने पनि गरिन्छ। खेतबाट हटाउन गाह्रो भए पनि फुल फुल्न अघि माटोमा मिसाउँदा यो उत्कृष्ट हरियो मलको रूपमा काम गर्ने गर्छ। यसमा नाइट्रोजन, फस्फोरस र पोटास जस्ता पोषक तत्त्वहरू हुन्छन्। यसको रसलाई जैविक कीटनाशकको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। लौ त श्रोता मानवहरू, आज हामीले हाम्रै घर वरिपरि बृहत मात्रामा पाइने झार वनमाराको बारेमा छोटकरीमा भए तापनि जान्ने प्रयास गर्यौँ। कार्यक्रमको प्रथममा नै मैले भने जस्तो यस झार वनमाराले हाम्रो जीवनमा एउटा कहिले नभुल्ने दिनहरूको सम्झना गराउँछ। सानो छँदा हामीलाई चोटपटक लागे, खुन बगे, यसै वनमारालाई चुट्टाएर त्यसलाई राम्ररी माडी त्यसबाट निस्केको एक प्रकारको रसलाई त्यस रगतको अथवा त्यस रगत बगिरहेको घाउमा हाल्दा पहिला त हल्का पोल्ने तर कति समय नलाग्दा नै चोटबाट रगत बग्न बन्द भइहाल्थ्यो अनि घाउ पनि छिट्टो जाती भई हाल्ने गर्थ्यो। साँच्चै कति उपयोगी हुने गर्थ्यो यो वनमारा हाम्रो निम्ति। यही मिठो सम्झनाका साथ आजलाई भने कार्यक्रम विविध चर्चाको आजको अङ्कदेखि हजुरहरूबाट बिदा चाहन्छु। फेरि भेट्ने वचनको साथ। हवस् त, नमस्कार।

0: विविध विषयमाथि वार्ताको कार्यक्रमको प्रस्तुतिपछि अब पालो भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रिय राजधानी दिल्लीको मालवीय नगरस्थित एक होटलमा भएको अग्निकाण्डमा 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछानेसित भेट गर्नुभयो। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजनाको आज औपचारिक रूपले शुभारम्भ भएको छ। अनि मौसम विभागले आज पूर्वोत्तर क्षेत्रको केही भाग, ओडिशा, कोंकण, गोवा अनि पश्चिम बंगालको तराई क्षेत्रहरूमा गर्मी अनि उष्ण मौसम रहने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रिय राजधानी दिल्लीको मालवीय नगरस्थित एक होटलमा भएको अग्निकाण्डमा 21 जनाको मृत्यु भएको छ। दक्षिण दिल्लीका पुलिस उपायुक्त अनन्त मित्तलले बताउनु भए अनुसार 8 दमकल कर्मीहरूको सहयोगले आगोलाई नियन्त्रणमा ल्याइएको छ। उहाँले भन्नुभयो, पुलिस, दमकल सेवाहरू अनि अन्य आपतकालीन कर्मीहरूको समन्वित प्रयासले 40 भन्दा अधिकलाई बचाइएको छ अनि उनीहरूलाई चिकित्सा उपचारका लागि नजिकको अस्पतालहरूमा भर्ना गराइएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले घटनामा भएको जानमालको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभएको छ। सोशल मिडिया पोस्टमा सुश्री गुप्ताले भन्नुभयो, घटनाको सूचना पाएपछि दिल्ली अग्निशमन सेवा, दिल्ली पुलिस, जिल्ला आपदा प्रबन्धन प्राधिकरण, एम्बुलेन्स सेवा अनि अन्य आपतकालीन एजेन्सीहरूको दल बचाउ अनि राहत कार्यमा लागेको छ। उहाँले भन्नुभयो, त्वरित कार्यवाहीले प्रभावित परिसरबाट कैयौंलाई बचाउन अनि सुरक्षित निकाल्न सक्यो। मुख्यमन्त्रीले भन्नुभयो, दिल्ली सरकारले स्थितिमाथि कडा नजर राखेको छ अनि प्रभावित परिवारलाई सबै आवश्यक चिकित्सा सहायता प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा भएको हानिमाथि गहिरो दुःख व्यक्त गर्नुभयो। सोशल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, अधिकारीहरूले प्रभावितहरूलाई हरसम्भव सहायता प्रदान गरिरहेको छ। श्री मोदीले प्रत्येक मृतकका परिजनलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट 2-2 लाख रुपियाँ तथा घाइतेहरूलाई 50-50 हजार रुपियाँको अनुग्रह राशि दिने घोषणा गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन अनि गृहमन्त्री अमित शाहले घटनाप्रति शोक व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। उहाँले भन्नुभयो, देशको प्रत्येक गाउँ अनि व्यक्तिसम्म विकास पुग्नुपर्छ। राष्ट्रपतिले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने क्रममा यस्तो बताउनु भएको हो। राष्ट्रपति मुर्मूले चिन्ता व्यक्त गर्दै भन्नुभयो, अझै पनि केही जनजातीय वर्गलाई सरकारको विभिन्न योजनाबारे जानकारी छैन। सुन्नुहोस् एक रिपोर्ट।
2: जनजातीय समुदायको अनेक गाउँ और बस्तिया दूर दराजको क्षेत्रमा जङ्गलो और पहाडो तली इलाकामा होते ऐसे इलाकाको विकास की मुख्य तरह से पूरी तरह जोड्ना आपका कर्तव्य है। अन्तिम गाउँ और अन्तिम बस्ती के अन्तिम घर तक विकास कार्यक्रम को पहुँचाना आपका उत्तरदायित्व।
1: यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजित गरिँदैछ। सम्मेलन अन्तर्गत देशभरका जनजातीय विकासका लागि जिम्मेदार संस्थागत प्रणालीहरूलाई सुदृढ गर्नमा ध्यान केन्द्रित गरिनेछ, जसमा शासन सुधार, अभिसरण तन्त्र अनि प्रौद्योगिकी आधारित सेवा वितरण सामेल छ। सम्मेलनमा 26 राज्य अनि 4 केन्द्रशासित प्रदेशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछानेसित भेट गर्नुभयो। सोशल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, नेपाल भारतको छिमेकी प्रथम नीति अन्तर्गत एक प्रमुख साझेदार हो। उहाँले भन्नुभयो, भारत दुवै देशबीच विशेष अनि बहुआयामी सम्बन्धहरूलाई नयाँ उचाइमा लैजानका लागि नयाँ सरकारसित सहयोग गर्न उत्सुक छ। प्रधानमन्त्रीले लामिछानेको साझा अनि समृद्ध भविष्यका लागि मिलेर काम गर्ने विचारहरूको पनि स्वागत गर्नुभयो। सूचना अनि प्रसारण मन्त्रालय अधीन कार्यरत राष्ट्रिय फिल्म विकास निगम राष्ट्रिय फिल्म अभिलेखागारले वरिष्ठ फिल्म निर्माता ऋत्विक घटकको सम्पूर्ण फिचर फिल्मोग्राफीलाई 4K सफलतापूर्वक पुनस्थापित गरेको छ। निर्देशकको जन्म शताब्दीको उपलक्ष्यमा दुई संस्थानहरूले ब्रिटिश फिल्म संस्थानसित साझेदारी गर्दै लन्डनका प्रतिष्ठित साउथ ब्याङ्कमा यस महिनादेखि एक प्रदर्शनीको आयोजन गरेको छ। यो व्यापक प्रदर्शनीले अन्तर्राष्ट्रिय दर्शकहरूलाई निर्देशकको क्रान्तिकारी कहानी भन्ने शैली अनि गहन सौन्दर्य दृष्टिलाई सर्वोत्तम दृश्यको रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजनाको आज औपचारिक रूपले शुभारम्भ भएको छ। शहरी विकास महिला अनि बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पालले नवान्नमा योजनाको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि यस अवसरमा उपस्थित थिए। पहिलो चरणमा लाभार्थीहरूलाई आज

0: कि उनीहरूको ब्याङ्क खातामा 3,000 रुपियाँ प्राप्त हुन सुरु हुनेछ। अनुमान गरिए अनुसार यो योजनाले लगभग 2 करोड मानिसलाई लाभ हुनेछ। शुरूआतमा 28 लाख भन्दा अधिक लाभार्थीहरूको खातामा राशि पठाइएको छ। हरेक 7 दिनपछि सूची बढ्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य प्रशासनका अधिकारीहरूको अथक प्रयासले योजनाको सञ्चालन तुरन्त शुरू गर्न सम्भव भयो। मन्त्री अग्निमित्रा पालले भन्नुभयो, लक्ष्मी भण्डार योजनामा ठूलो मात्रामा धोखाधड़ी थाहा लागेको कारण सरकारले अन्नपूर्ण योजनालाई लिएर अतिरिक्त सावधानी अप्नाएको छ। उद्घाटनपछि प्रत्येक ब्लक अनि नगरपालिका क्षेत्रमा 100 चयनित लाभार्थीहरूलाई स्वीकृति पत्र सुम्पिने कार्यक्रम छ। कोलकाता नगर निगम क्षेत्रमा पनि 100 लाभार्थीहरूलाई स्वीकृति पत्र प्राप्त हुनेछ। खबर अनुसार लाभार्थीहरूको सूचीलाई सम्बन्धित उपविभागीय अधिकारीहरू, बीडीओ अनि नगर निगम अधिकारीहरूको सिफारिसको आधारमा अन्तिम रूप दिनेछ। लाभार्थीहरूलाई पञ्जीकरण गर्नका लागि 90 दिनको समय पनि दिएको छ। पश्चिम बंगालमा तृणमूल कांग्रेसमा उथुलपुथुल बीच राजनैतिक घटनाक्रम तीव्र बनेको छ। तृणमूल कांग्रेसबाट निष्कासित विधायक ऋतव्रता बनर्जीले राज्य विधानसभामा विपक्षको नेता पदमा दावी गर्दै 58 विधायकहरूको समर्थनको दावी गरेको छ। विधानसभा सूत्र अनुसार 58 विधायकहरूद्वारा हस्ताक्षरित एक पत्र अध्यक्ष रथेन्द्र बोसलाई सुम्पिएको छ, जसमा बनर्जी गुटलाई वास्तविक तृणमूल कांग्रेसको रूपमा मान्यता दिने माग गरिएको छ। यस गुटले मुर्शिदाबादको रघुनाथगंजका विधायक अखरु जमानलाई मुख्य सचेतक नामित गरेको छ। एन्टालीबाट सन्दीपान शाह अनि कस्बाबाट जावेद खानलाई उपनेताको रूपमा प्रस्तावित गरेको छ। गुटले दावी गरे अनुसार पत्र सुम्पिएको समय सबै 58 समर्थक विधायक विधानसभामा उपस्थित थिए। उनीहरूले अध्यक्षलाई यो पनि सूचित गरेको छ कि साँढै अन्य सविधायकहरूको समर्थन प्राप्त हुने आशा छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले बताएको छ, लगभग 40,000 छात्रहरूले सफलतापूर्वक पुनः मूल्याङ्कनका लागि आवेदन जम्मा गरेको छ। बोर्डले हिज कक्षा 12 का छात्रहरूका लागि उत्तर पुस्तिकाको त्रुटिको सत्यापन अनि उत्तरहरूको पुनः मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। यो सुविधा केवल ती छात्रहरूका लागि उपलब्ध छ जसले आफ्नो मूल्याङ्कित उत्तर पुस्तिकाहरूको स्क्यान गरेको प्रतिहरू प्राप्त गरेको छन्। मौसम विभागले आज पूर्वोत्तर क्षेत्रको केही भाग, ओडिसा, कोंकण, गोवा अनि पश्चिम बंगालको तराई क्षेत्रहरूमा गर्मी अनि उष्ण मौसम रहने अनुमान गरेको छ। आज दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, मध्यप्रदेश, ओडिसा, राजस्थान, आन्ध्र प्रदेश अनि तेलंगानामा आँधी आउन सक्ने सम्भावना छ। अण्डामान अनि निकोबार द्वीप समूह, छत्तीसगढ, हिमाचल प्रदेश, झारखण्ड, लक्षद्वीप, महाराष्ट्र, कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराईकल, उत्तराखण्ड अनि पश्चिमी उत्तर प्रदेश सहित केही स्थानहरूमा भोलिसम्म बिजुली चम्किने अनि तेज हावाको साथ वर्षाको सम्भावना छ। आगामी 2 दिनदेखि 3 दिनसम्म केरल अनि माहेमा मुसलधार वर्षा हुन सक्नेछ। यो समाचार युट्युबमा @AIRNewsKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रिय राजधानी दिल्लीको मालवीय नगरस्थित एक होटलमा भएको अग्निकाण्डमा 21 जनाको मृत्यु भएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछानेसित भेट गर्नुभयो। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजनाको आज औपचारिक रूपले शुभारम्भ गरिएको छ र मौसम विभागले आज पूर्वोत्तर क्षेत्रको केही भाग, ओडिसा, कोंकण, गोवा अनि पश्चिम बंगालको तराई क्षेत्रहरूमा गर्मी अनि उष्ण मौसम रहने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 5:05 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि आउनुहोस् श्रोता, अब सुनौ यो देशभक्ति गीत।

0: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र यहाँहरू समक्ष अब प्रस्तुत गरिरहेछौं कार्यक्रम आकाशवाणी खरसाङ पोडकास्ट।
1: नमस्कार श्रोता मित्र, आज हामी हाम्रो आकाशवाणी खरसाङको पोडकास्टमा यहाँ यस्ता अतिथिसँग स्टुडियोमा उपस्थित छौँ। उहाँले हालसालैमा भारत सरकारद्वारा प्रदान गरिने पद्मश्री पुरस्कारले विभूषित भइसक्नु भएको छ। यति भन्दाखेरि श्रोताहरूले अनुमान काटिसक्नुभयो होला, म छोटोमा परिचय गराउन चाहन्छु। यहाँ हुनुहुन्छ पद्मश्री प्रोफेसर डाक्टर गम्भीर सिंह योञ्जन, अथवा हामीले धेरैले चिन्ने नामी नाम चाहिँ हो जीएस योञ्जन सर। यहाँ एकजना प्रतिष्ठित वनस्पतिविद, शिक्षाविद अनि पर्यावरणविद हुनुहुन्छ। यहाँलाई भारतभरि मात्रै नभएर संसारभरि नै माउन्टेन म्यानको उपाधिले चिनिने गरिएको छ। आफ्नो जीवनकालका अमूल्य क्षणहरू हिमालयन संरक्षण, उच्च शिक्षा र पूर्वी हिमालयको जैव विविधतामाथि खर्चिनु भए बापत भारत सरकारले यहाँलाई यति ठुलो योगदानलाई कदर गर्दै पद्मश्री पुरस्कारले विभूषित गरिसकेको छ। र आज यिनै व्यक्तित्वसँग हामीले श्रोताहरूलाई यहाँ भेटघाट गराउने कोसिस गरेका छौँ। हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा आइपुग्नु भएको छ। सर्वप्रथम त सरलाई फेरि पनि एकपल्ट हामी आकाशवाणी खरसाङको तर्फबाट यति ठुलो मान सम्मान पद्मश्री जस्तो उपाधि हासिल गर्नुभएकोमा हार्दिक अभिनन्दन जनाउँदछौँ, अनि सरलाई यस कार्यक्रममा हामी स्वागत पनि जनाउँदछौँ। नमस्कार सर।
2: नमस्कार
1: सर। यो कार्यक्रम हो पोडकास्ट। यो पोडकास्टमा हामीले धेरै व्यक्तित्वहरूको बारेमा, विभिन्न विधाहरूमा आफ्नो योगदान पुर्याउने हुने व्यक्तित्व, सङ्गीत, साहित्य, कला, विज्ञानमा आफ्नो काम गर्नुहुने व्यक्तित्वहरूलाई हामीले यहाँ निम्त्याउने गरेका छौँ। र आज भने तपाईँ एकजना शिक्षाविद, एकजना पर्यावरणविद, एकजना वनस्पतिविदको रूपमा यहाँ उपस्थित हुनुहुन्छ। हामीलाई धेरै थोर थाहा भए तापनि तपाईँबाट जान्न चाहन्छौँ कि तपाईँको बाल्यकाल, अथवा तपाईँले यति दुर्गम क्षेत्र, कालेबुङ अहिले जिल्ला छ, त्यस्ताक जिल्ला थिएन, कालेबुङ सहरदेखि निकै दुर्गम क्षेत्र सिन्जी बस्तीमा जन्मनिनु भयो, हुर्कनु भयो, तर तपाईँले त्यहाँदेखि नै यो आफ्नो औपचारिक शिक्षाको यात्रा गर्नुभयो, त्यसमा हामीलाई बताइदिनुहोस्।
2: धेरै धेरै धन्यवाद छ यहाँ भाइलाई अनि सम्पूर्ण एआइआर खरसाङ दूरदर्शन केन्द्रका अधिकारी वर्गहरूलाई मेरो हार्दिक धन्यवाद छ। आज तपाईँहरूले मलाई यसरी निमन्त्रणा गरेर र यहाँ मलाई म उपस्थित छु। र अहिले जुन प्रश्न भाइले मलाई राख्नुभयो, र मेरो जन्म चाहिँ बाल्यकाल मात्र नभएर म जन्मेको ठाउँको नाम हो सिन्जी बस्ती कालिम्पोङ। कालिम्पोङ सहरदेखि झन्डै 20-25 किलोमिटर दूरीमा पर्छ। र म 1939 अङ्ग्रेजीको नोभेम्बरमा मैले जन्म लिएको थिएँ मेरा आपामाबाट। र त्यति बेला यो दोस्रो महायुद्ध पनि धमाधम चलिरहेको थियो। अब त्यति बेलाको यो सिन्जी बस्तीको मात्र होइन, तर जम्मै वरिपरिको इलाकाहरूको अवस्था चाहिँ कस्तो थियो भने, जस्तै हामी एउटा एकदमै पौराणिक युगमा पो बसिरहेको छौँ भन्ने खालको अवस्था थियो। किनभने त्यहाँ कुनै अस्पताल थिएन बिमारीको लागि, अनि फेरि यातायातको लागि कुनै बाटोघाटो पनि थिएन, गाडी भन्ने कुरो जानेन थियो, कुनै रेडियो थिएन, अहिलेको जस्तो टेलिभिजन मोबाइल त त्यो त अकासकै कुरा भइहाल्यो। त्यति बेला ब्रिटिस राजको शासन चलिरहेको थियो भारतभरि, पहाडमा पनि जम्मै ब्रिटिस राजकै शासन हुन्थ्यो, र उनीहरूको अनुमति बिगर चाहिँ फेरि कुनै पनि भारतीयले कुनै काम त्यहाँ गर्न सक्दैन थियो, त्यसको पर्मिसन लिनुपर्ने हुन्थ्यो, फेरि पर्मिसन माग्दाखेरि उनीहरूले पर्मिसन दिँदैन थिए, अनि फेरि यतापट्टि के थियो भने स्कुल एकदमै कम्ती थिए, र त्यो पनि एक दुईवटा स्कुल छ भने पनि त्यो पनि कस्तो भनेदेखि चाहिँ क्रिस्चियन मिसनरीले खोलेको स्कुलहरू त्यहाँ हुन्थे। अनि कालिम्पोङमा कुनै हाई स्कुल थिएन त्यति बेला, त्यति बेला खालि एसयुएमआई एउटा ब्रिटिसहरूले नै खोलेको, एउटा क्रिस्चियन मिसनरीले खोलेको एसयुएमआई थियो। अनि सम्पूर्ण दार्जिलिङ पहाडमा दुइटै कलेज थियो, दार्जिलिङ सरकारी कलेज अनि एउटा सेन्ट जोसेफ कलेज भयो। र त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि, त्यति बेला यो शिक्षा आर्जन गर्ने इच्छा पनि मानिसहरूमा हुँदैन थियो, लेखापढा गर्ने, स्कुल जाने, कलेज जाने, युनिभर्सिटी जाने कुराहरू त त्यहाँ हुँदै हुँदैन थियो। अनि त्यसले गर्दाखेरि 100 कमसे कम 95% जनताहरू चाहिँ, मानिसहरू चाहिँ अशिक्षित बस्थे, उनीहरूलाई स्कुल पढ्ने कुनै इच्छा पनि हुँदैन थियो, यो खालको वातावरण चाहिँ त्यति बेला पाइन्थ्यो। अनि मेरो अब आफ्नै परिवारमा पनि मेरो बाबा चाहिँ त्यति बेला गाउँको मण्डल हुनुहुन्थ्यो, अन्त मण्डल हुँदाखेरि चाहिँ उहाँले त्यो कालमा चाहिँ अलिकति शिक्षाको विषय उहाँले बुझ्नु भएको रहेछ, किनभने ब्रिटिस गभर्मेन्टबाट जति पनि यो परमाना भन्छ नोटिसहरू जान्थ्यो मण्डललाई गाउँमा, अब कतिवटा सूचनाहरू दिनुको लागि चाहिँ एउटा चिठीको रूपमा जान्थ्यो, त्यो चिठी चाहिँ अङ्ग्रेजीमा लेखिएको हुन्थ्यो। मेरो पिताजीले त अङ्ग्रेजी त बुझ्नु हुँदैन थियो, यद्यपि उहाँले नेपालीको सामग्री चाहिँ सक्नुहुन्थ्यो अनि नेपाली चाहिँ पढ्नु चाहिँ सक्नुहुन्थ्यो अन्त अलिकति चिठी जस्तो चाहिँ उहाँले लेख्नु सक्नुहुन्थ्यो त्योभन्दा बेसी चाहिँ उहाँको कुनै लेखापढीमा ज्ञान चाहिँ थिएन अन्त अब त्यो जब नोटिस आउँदाखेरि उहाँले पढ्नु सक्नु भएन अनि अङ्ग्रेजीमा आउँथ्यो अनि अङ्ग्रेजी जान्ने अब व्यक्तिहरूको खोज्नु पऱ्यो खोल अब गाउँमा कोही पाउँदैन थियो फेरि बजारमै गएर अङ्ग्रेजी जान्ने हाम्रै मानिसहरूलाई सोधिओरी त्यो त्यसमा के लेखेको छ भन्ने बुझ्नुपर्ने समस्या त्यहाँ हुन्थ्यो त्यति बेला चाहिँ मेरो पिताजीले चाहिँ अनि मेरो माताले पनि के चाहिँ अनुभव गर्यो भने अब हामीले हाम्रो छोराहरूलाई चाहिँ एकदमै अङ्ग्रेजी भाषाको ज्ञान पनि दिनुपर्ने रहेछ उच्च शिक्षा पनि दिनुपर्नेछ शिक्षा चाहिँ एकदमै इम्पोर्टेन्ट छ जीवनमा चाहिँ भन्ने कुरोको महसुस चाहिँ उहाँले गर्नुभएको थियो अनि त्यसो हुँदाखेरि मेरो पिताजीले मलाई त्यही गाउँकै त्यो प्राइमेरी स्कुलमा भर्ना गरेँ क्लास फोरमा 1944-45 सालको कुरा होला त्यहाँनिर त्यो पास गरेर म एसयुएममा भर्थेँ कालिम्पोङमा त्यहाँनिर 1957 सालमा आइपुग्दा चाहिँ मैले स्कुल फाइनल पास गरेँ त्यहाँनिर मलाई फेरि विज्ञान पढ्ने इच्छा भयो अनि मेरो बाबा आमाले पनि भन्नुभयो अनि मेरो दाजुहरूले पनि भन्नुभयो दिदीहरूले पनि तिमीले त रिजल्ट त राम्रो गर्यौ यस कारणले छोरा या त भाइ अब तिमी अझै उच्च शिक्षाको लागि जानुपर्छ भनेर भन्दाखेरि चाहिँ फेरि दार्जिलिङ गभर्मेन्ट कलेजमा आएर चाहिँ मैले इन्टरमिडिएट साइन्समा म भर्ना लिएँ त्यहाँ भर्ना लिएँ त्यहाँनिर अन्त 1959 आइपुग्दा मैले त्यो पास गरेँ आइएससी भन्छ इन्टरमिडिएट साइन्स त्यहाँदेखि एकदम फर्स्ट डिभिजनमा म आएँ 1959 त्यहाँनिर हुँदाखेरि फेरि मलाई बेसी पढ्ने इच्छा भयो अनि मलाई फेरि त्यति बेला अब हामी गाउँ बस्तीमा हुर्केको हुनाले मलाई प्रकृतिको वरिपरि जुन चाहिँ प्रकृति थियो वन जङ्गल थियो त्यसलाई चाहिँ मलाई साह्रै मन पर्थेँ मैले यो वनस्पति विज्ञान मलाई लिने इच्छा भयो मैले बेसी अनर्समा चाहिँ वनस्पति विज्ञान लिएर मैले पढ्ने भए 1961 सालमा प्रथम पहाड भाषीको रूपमा मैले बिएससी अनर्स यो उद्भिद विज्ञानमा मैले पास गरेँ 1961 र त्यसरी हुँदै हुँदै अब मलाई एमएससी पढ्ने विचार भयो तर यहाँ पहाडमा कुनै युनिभर्सिटी छैन अनि यहाँ मधेसतिर पनि छैन त्यसो हुँदाखेरि हामीले अन्त एउटा युनिभर्सिटीको डिमान्ड गऱ्यौँ सरकारसित अनि एउटा युनिभर्सिटी चाहिँ हुने भयो तर अन्तमा त्यो युनिभर्सिटी के भयो भने त तल सिलगढीमा स्थापित भयो अनि पहाडमा चाहिँ भएन अनि सिलगढीमा जाने चाहिँ हामीलाई फेरि अलिक खर्चले पनि नपुग्ने भयो अब घरमै बसेर घरकै वरिपरि त्यो खालको युनिभर्सिटी भइदिएको भए चाहिँ मलाई मात्र होइन सम्पूर्ण पहाडको युवक युवतीहरूलाई सुविस्ता हुने थियो तर त्यो काम चाहिँ त्यहाँ हुन सकेन त्यसो हुँदाखेरि हामीले अन्त कमसे कम दुईवटा विषयमा चाहिँ एउटा उद्भिद विज्ञान एउटा चाहिँ जीव विज्ञानमा चाहिँ दार्जिलिङ सरकारी कलेजमा जुन चाहिँ बिएससी अनर्सको ल्याबोरेटरी थियो कार्यशाला थियो त्यो चाहिँ एकदमै राम्रै थियो र त्यसले नै काम गर्छ एमएससीको लागि भन्ने विचार लिएर चाहिँ अन्त हामीले दुईवटा विषयमा चाहिँ एमएससी क्लास चाहिँ सरकारी रूपमा चाहिँ दार्जिलिङमा आयो भने पहाडको जुन चाहिँ पछौटै जाति छ उच्च शिक्षा हासिल गर्न नपाएकोहरू अहिलेसम्म र उनीहरूले चाहिँ एउटा मौका पाउनेछन् पोस्ट ग्रेजुएट एजुकेसन पाउने भन्ने हिसाबले हामीले झन्डै एउटा आन्दोलन गऱ्यौँ भनौँ न अब 6 महिनाको आन्दोलन गऱ्यौँ 6 महिनासम्म है अनि त्यति बेला बङ्गालको गभर्नर हुनुहुन्थ्यो एकजना लेडी पद्मजा नाइडू भन्ने उहाँ चाहिँ बङ्गालको गभर्नर हुनुहुन्थ्यो अनि उहाँलाई हामीले भेटघाट गऱ्यौँ अनि लेखापढी पनि गऱ्यौँ पहाडको यो जुन चाहिँ डिमान्ड मैले आज मैले मेरो हातमा आयो कि दुईवटा सब्जेक्टमा उहाँले युनिभर्सिटी मागेको छ युनिभर्सिटी हुन सकेन यद्यपि यो दुईवटा सब्जेक्टमा जुन चाहिँ पोस्ट ग्रेजुएट क्लासको माग गरेको छ यहाँहरूले स्टुडेन्ट्सहरूले त यो चाहिँ एकदम सही डिमान्ड हो भनेर चाहिँ उहाँले बुझिओरि चाहिँ अन्त नभन्दै अर्को 6 महिनाभित्रमा चाहिँ उहाँले यसलाई एप्रुभ गरियो भने त्यहाँदेखि 1963 सालदेखि चाहिँ फेरि त्यहाँ पर्मानेन्ट रूपमा दार्जिलिङ सरकारी कलेजमा चाहिँ दुईवटा विषयमा चाहिँ उद्भिद विज्ञान र जीव विज्ञानमा चाहिँ पोस्ट ग्रेजुएट क्लासहरू सुरु भयो अनि मैले त्यही भर्ती लिएर चाहिँ 64 सालमा चाहिँ अन्त मैले फेरि प्रथम पहाडेको रूपमा चाहिँ मैले त्यो उद्भिद विज्ञानमा एमएससी पास गरेँ मैले
1: अहिले के थाहा लाग्यो भन्दाखेरि सरले यो बताइरहनु हुँदाखेरि दार्जिलिङ सरकारी महाविद्यालयमा आज हामीले जुन हाम्रो विद्यार्थी नानीहरूले जुन पढ्न पाइरहेको छ अनुसन्धान गर्ने जुन मौका पाइरहनु भएको छ खास गरेर वनस्पति विज्ञान र जीव विज्ञान माथिको जुन चाहिँ अनुसन्धान र पढाइको जुन कार्यक्रमहरू छ त्यो आउनुमा अथवा त्यो स्थापित हुनुमा पनि यहाँ हाम्रो डाक्टर जीएस युञ्जन सरको ठुलो हात छ भन्ने कुरो यहाँबाट हामीले जान्न सक्छौँ तपाईँले यस्तो काम गर्नुभएको छ भन्ने कुरो यहाँ आज थाहा लाग्यो सर यो बिचमा एउटा कुरो जोडौँ यहाँले हालसालै जुन पद्मश्री अवार्ड पाउनुभयो यसो फर्केर हेर्दाखेरि एउटा कालेबुङ सहरदेखि पनि त्यस बेला दुर्गम क्षेत्र सिन्जी भन्ने ठाउँ गाउँदेखिको यात्रा गरेर आजको दिनमा तपाईँले यति ठुलो कामहरू गरे बापत तपाईँले जुन पद्मश्री पुरस्कार ले विभूषित हुनुभयो त्यो पद्मश्री पुरस्कार पाउँदासम्म जुन यात्रा सङ्घर्ष गर्नुभयो तपाईँले कस्तो अनुभव गर्नु भइरहेछ आजको दिनमा
2: भाइले जुन चाहिँ यो प्रश्न राख्नुभयो मैले एकदम मन परेको प्रश्न तपाईँले राखिदिनु भयो र धन्यवाद छ त यो पद्मश्री पुरस्कार पाउनुको निम्ति चाहिँ कमसे कम अहिले मैले फर्केर हेर्दाखेरि 40 वर्षसम्म चाहिँ मैले काम गरेको रहेछु र यो पर्वतीय अञ्चल दार्जिलिङ पहाडको थानको निम्ति निम्ति विभिन्न क्षेत्रमा उत्थानको निम्ति मैले 40 वर्ष चाहिँ एकदमै समर्पित रूपमा चाहिँ मैले काम गरेको रहेछु अनि यो भित्र मैले झन्डै 10-11 वटा ठुल्ठुलो कामहरू चाहिँ मैले गरेको छु अनि यसको एउटा मैले सानो किताब पनि निकालेको छु एचिभमेन्ट्स एन्ड कन्ट्रिब्युसन्स अफ जिएस योञ्जन भनेर अनि म भारत सरकारलाई पनि यसरी जुन चाहिँ रेकग्निसन मलाई आज दिनुभयो 40 वर्ष पछि भए तापनि त भारत सरकारप्रति म एकदमै धन्यवादी छु म आफ्नो आभार म प्रकट गर्न चाहन्छु रेकग्निसन गरेकोमा त यो रेकग्निसन चाहिँ मेरो लागि मात्रै होइन सम्पूर्ण भारतीय गोर्खे कम्युनिटीको निम्ति पनि भनेर म सम्झिन्छु त्यसरी नै मैले यो जुन चाहिँ रिटर्न मिडिया भन्छ यो चाहिँ एकदमै इम्पोर्टेन्ट थाहा चाहिँ मैले यति थुप्रो आर्टिकलहरू लेखेँ पर्यावरण विषय लिएर यहाँको एडुकेसन विषय लिएर यहाँको सोसियो कल्चरल एस्पेक्ट विषय लिएर अनि अहिलेसम्म मैले 7 वटा पुस्तक चाहिँ लेखिसकेको छु अब मेरो अर्को पुस्तक चाहिँ छ यो सिक्किम र दार्जिलिङलाई मिलाएर त्यसको टपिक छ पर्सपेक्टिभ्स अन सस्टेनेबल डेभलपमेन्ट इन द दार्जिलिङ सिक्किम हिमालय यो दार्जिलिङ र सिक्किम हिमालय चाहिँ यो पूर्वीय हिमालयको एउटा खुबै महत्त्वपूर्ण एउटा अंश भूभाग अंश भएर यहाँ बसेको छ यो भित्र दार्जिलिङ सिक्किममा यति भयङ्कर हाम्रो प्राकृतिक धन सम्पद लुकेको छ तर यो धन सम्पदको चिनारी यसलाई चिन्ने काम यसलाई उपयोग गर्ने काम यसलाई संरक्षण गर्ने काम चाहिँ जुन रूपमा हुनु पर्थ्यो अहिलेसम्म त्यो रूपमा चाहिँ भएको छैन भएको छैन यही कारणले कि कुनै एउटा कुरालाई एउटा कुनै एउटा सब्जेक्टलाई हामीले बुझ्नु हो भने त्यो सब्जेक्टलाई बुझ्नु सक्ने खालको शिक्षा चाहिँ हामीसित हुनु पर्यो त्यही शिक्षा चाहिँ हामीसित नहुँदाखेरि त्यो कुरो चाहिँ हामीले बुझ्नु सकेको छैनौँ त्यस्तै हिसाबले यहाँ चाहिँ यति थुप्रो विषयहरू छ हामीसित पहाडमा राजनीतिक क्षेत्रमा पनि त्यस्तै खालको विषय छ त्यस्तै शैक्षिक क्षेत्रमा त्यस्तै छ पर्यावरण क्षेत्रमा त्यत्तिकै छ तपाईँको इकोनोमिक क्षेत्रमा त्यही खालको विषयहरू छ अनि हाम्रो मान्छेले बुझ्नु नपाएको कारण चाहिँ के त्यो बुझ्नु सक्ने जुन चाहिँ एउटा एडुकेसन उनीहरूमा हुनुपर्छ त्यो एडुकेसनको कमी त्यहाँ छ र यहाँ चाहिँ के छ भनेदेखि चाहिँ त्यो चाहिँ एडुकेसन चाहिँ कसको चाहिन्छ भने हामीलाई युनिभर्सिटी लेभलको एडुकेसन चाहिँ हामीलाई चाहिन्छ त्यस कारणले अहिलेसम्ममा अब बङ्गालमा 40 वटाभन्दा बेसी युनिभर्सिटी भइसक्यो उच्च शिक्षाको निम्ति पोस्ट ग्रेजुएट एडुकेसन रिसर्चको निम्ति अहिलेसम्म एउटै युनिभर्सिटी हाम्रो हिलमा स्थापना हुन सकेको छैन पछि जुन चाहिँ मैले अब एज एन एजुकेटेड पर्सन माने गभर्मेन्ट अफ इन्डियाले मलाई जुन चाहिँ रेकग्नेसन दिनुभयो त यो रेकग्नेसनभित्र के लुकेको छ भने चाहिँ अहिले मैले जति पनि कुराहरू यहाँ भने यो कुराहरू पनि भारत सरकारले चाहिँ बुझेका छन् यसको निम्ति म धन्यवाद दिन्छु
1: ज्यू सर तपाईँको रेकर्ड अनुसार यसो हेर्दाखेरि हामीले चाल पाउँदाखेरि 1964 उत्तर बङ्गाल विश्वविद्यालयबाट एमएससी वनस्पति विज्ञानमा डिग्री हासिल गरे पश्चात कलकत्ता विश्वविद्यालयबाट 1976 प्लान्ट टेक्सोनोमीमा विद्यावृद्धि गर्नुभएको हो त्यसपछि तपाईँ फेरि पूर्वी हिमालय क्षेत्रलाई प्रतिष्ठित प्रतिनिधि गर्दै फुलब्राइट फेलोसिप प्राप्त गरेर तपाईँले ओहियो स्टेट युनिभर्सिटी संयुक्त राज्य अमेरिकामा गएर अनुसन्धान गर्नु भएको हो यो जुन चाहिँ तपाईँको शैक्षिक यात्रामा कस्तो कस्तो अनुभवहरू गर्नुभएको थियो तपाईँको त्यस्तो मिठो पलहरू कस्तो थियो अथवा सङ्घर्षको पलहरू कस्तो थियो त्यो पनि बताइदिनुहोस्
2: त मैले के चाहेको थिएँ भने चाहिँ पहिला सुरु चाहिँ मैले हाम्रो आफ्नै देश भारतभित्र जुन किसिमको शिक्षण प्रणाली चलिरहेको छ उहिलेदेखि भारत स्वतन्त्र भएदेखि यता अहिलेसम्ममा त्यसको मैले विस्तारपूर्वक मैले अध्ययन गरेँ अनि अर्कोपट्टि चाहिँ मैले यो अध्ययन गर्दा मैले के चाल पाएँ भने त जुन चाहिँ शिक्षण प्रणाली यहाँ छ चलिरहेको छ त यो शिक्षण प्रणाली अनुसार चाहिँ शिक्षा प्राप्त त गर्यो हाम्रो भाइ बहिनीहरूले हामीले पनि गऱ्यौँ कलेजको डिग्री लियौँ युनिभर्सिटी गऱ्यौँ युनिभर्सिटीको डिग्री लियौँ इभन पिएचडी पनि हामीले गऱ्यौँ तर 100 कमसेकम तपाईँको 30-35% मात्रै जब मार्केटमा गयो भने चाहिँ उनीहरूले काम पाइरहेका छन् त अरूले चाहिँ काम पाउनु सकेको छैन त यो काम पाउनु नसकेको कारण चाहिँ के हो भनेर त्यतापट्टि खोजी लाउनुको निम्ति चाहिँ मैले फेरि एकदमै विकसित देशहरू जस्तो अमेरिकाको मैले स्टडी गरेँ अमेरिकाको हालत चाहिँ के छ त भारतको तुलनामा जापानको हालत के छ त जर्मनीको हालत के छ त यो ब्रिटेनको हालत के छ भनेर उनीहरूको शिक्षण प्रणालीहरू मैले स्टडी गर्दाखेरि चाहिँ के चाल पाएँ भनेदेखि चाहिँ हाम्रो जुन चाहिँ भारतमा चलिरहेको शिक्षण प्रणाली छ यसमा धेरैवटा त्रुटिहरू पाएँ मैले धेरै उहिले ब्रिटिसले बनाएको जुन चाहिँ शिक्षण प्रणाली छ त्यही शिक्षण प्रणाली चाहिँ अहिलेसम्म चलिआएको अनि त्यसमा कुनै सुधार नभएको अब कुनै पनि शिक्षण प्रणाली चाहिँ कसरी बनाइन्छ भनेदेखि चाहिँ मैले फेरि त्यतापट्टि मैले शोध कार्य मैले गरेँ कुनै पनि एउटा एजुकेसन नीति पोलिसी बनाउँदाखेरि चाहिँ त्यो पोलिसी कुन कुरोमाथि आधार गरेर चाहिँ कुन कुन आधारभूत कुराहरूमाथि चाहिँ सम्बन्ध राखेर चाहिँ त्यसको खोजी गरेर अध्ययन गरेर चाहिँ शिक्षण नीति चाहिँ बनिन्छ भन्ने कुरामाथि मैले खोजी गर्दा मैले के पाएँ भनेदेखि चाहिँ कुनै पनि एउटा कन्ट्रीले आफ्नो शिक्षा नीति बनाउँदाखेरि चाहिँ कन्ट्रीको पहिला प्रब्लम्सहरू के समस्या छ कृषि क्षेत्रमा कुन खालको प्रब्लम छ, पर्यावरण क्षेत्रमा कुन खालको माने समस्याहरू यहाँ रहिरहेको छ, पोलिटिकल एडुकेसनमा कुन खालको समस्याहरू त्यहाँ भइरहेको छ, इकोनोमिक क्षेत्र डेभलप नै हुनसकेको छैन, इन्डस्ट्रियल क्षेत्रमा कुन खालको समस्याहरू, हेल्थ डिपार्टमेन्ट भयो, हेल्थ क्षेत्र एकदमै इम्पोर्टेन्ट त हेल्थ हो, फेरि हजारौँ मान्छेहरू मरिरहेको छ राम्रो ट्रिटमेन्ट नपाएर, र त्यो के कारणले गर्दा त्यस्तो भएको हो, अनि कतिवटा ठाउँ त हस्पिटल छैन, डक्टर छैन, नर्सहरू छैन, इत्यादि इत्यादि, र त्यसले गर्दा जम्मै समस्याहरूको अवलोकन गर्नुपर्ने त्यहाँ हुँदो रहेछ। अनि त्यो भए देयर आर सो मेनी सोसियल इभल्स, फेरि हामीलाई चाहिएको छ ड्रग मुक्त समाज, हामीलाई चाहेको छ करप्सन मुक्त समाज, हामीलाई चाहेको छ एउटा भिजनले भरिएको समाज, र देशलाई अघि बढाउन हो भने धेरै कुराहरूको हामीलाई आवश्यकता पर्छ, अनि ती कुराहरू चाहिँ यहाँ छन् या छैनन् त्यसको मैले खोजी गर्नु लागे। के सम्झेँ भनेदेखि चाहिँ कुन निष्कर्षमा म आएँ भनेदेखि चाहिँ अब हुन त भारतले अब न्यू एजुकेसन पोलिसीको रूपमा चाहिँ 1986 सालमा जब राजीव गान्धी प्राइम मिनिस्टर हुनुहुन्थ्यो त्यति बेला पनि उहाँले निकालेको हो, अनि त्यो पनि हेर्दाखेरि चाहिँ निकाल्यो तर पूर्ण रूपले यो एकदमै सुइटेबल पोलिसी फर इन्डिया चाहिँ त्यो भएन। फेरि इन्डिया चाहिँ यस्तो देश, एउटा डेभलपिङ देश, फेरि डेभलप हुँदै गरेको देश, यो एकदमै विकसित देश चाहिँ अहिले पनि भइसकेको छैन, यो एकदम डेभलपिङ देशको त झन् थुप्रो प्रब्लमहरू हुन्छ, त्यसले गर्दा त्यही खालको सिलेबस एजुकेसन पोलिसी त्यहाँ हुनुपर्ने, त्यो त्यहाँ नभइन्छ। पछि अहिले चाहिँ 2020 सालमा आउँदाखेरि चाहिँ म अहिलेको भारत सरकारलाई एकदमै धन्यवाद दिन्छु, 2020 आइपुग्दाखेरि चाहिँ यस्तो खालको एजुकेसन पोलिसी उहाँले बनाए, त्यो एकदमै कम्प्रिहेन्सिभ रूपमा एकदमै हर तरले एकदमै इन्डियालाई चाहेको जस्तो एजुकेसन पोलिसी उहाँले देशको निम्ति बनाउनु भएको छ। त्यो चाहिँ एउटा जेनरल टाइपको भयो, होल इन्डियालाई हेरेर जेनरल टाइपको भयो। तर भारतमा चाहिँ यति थुप्रो कल्चरल कम्युनिटी ग्रुप्सहरू छन्, जस्तो बङ्गालको आफ्नो कल्चर छ, बङ्गालको आफ्नो रिसोर्स छ, बङ्गालको आफ्नो भाषा छ र इत्यादि, त्यस्तै नर्थ इस्टमा हेऱ्यो भने 7 स्टेट छ, प्रत्येक स्टेटको आफ्नो आफ्नै भावको रिसोर्स, र दार्जिलिङ पहाडलाई अब फेरि यो बङ्गालभित्र जुन चाहिँ हामी दार्जिलिङ पहाडमा बसिरहेको छौँ, दार्जिलिङ पहाडको चाहिँ बङ्गालको जुन चाहिँ मधेस खण्ड छ केही मिल्दैन हाम्रो, यसको लागि अर्कै खालको हामीले स्ट्राटेजी प्लानिङ गर्नुपर्छ, यो यसलाई चाहिँ सस्टेन गरेर राख्नु, यसलाई बढाउनु हो भनेदेखि चाहिँ यहाँको एजुकेसन अर्कै खालको, यहाँ हामी नेपाली भाषा बोल्छौँ, हामी यहाँ अङ्ग्रेजी भाषा पनि बोल्छौँ, अनि हाम्रो जुन चाहिँ ड्रेस छ एकदम युरोपियन ढङ्गको ड्रेस हामी यहाँ लाउँछौँ, हाम्रो केटाकेटीहरू एकदम स्मार्ट छ, तपाईँको स्मार्ट हुने कारणले भारतीय यो सेना भर्ती हुँदाखेरि सबसे ठुलो प्रेफरेन्स हाम्रै केटाहरूले पाउँछन्, हाम्रै केटीहरूले पाउँछन्, र यस्तै हिसाबको अहिले स्पोर्ट्स क्षेत्रमा पनि एकदम स्मार्ट छन्। अहिले फेरि हालमा गत 10 वर्षको मैले यहाँ पहाडको ट्यालेन्टहरूलाई अवलोकन गर्दाखेरि यस्तो भयो, यति विघ्न ट्यालेन्टहरू यहाँ निस्किरहेको छन्, उनीहरूले अपर्च्युनिटी पायो भने झन् कहाँ नै कहाँ पुग्नेवाला छ। जबसम्म यो दार्जिलिङ पहाडको चाहिँ रिजन स्पेसिफिक एजुकेसन पोलिसी एकदम अनि यो रिजनलाई मात्रै ताकिद गरेर चाहिँ नयाँ खालको शिक्षण नीति चाहिँ अगेन्स्ट द ब्याकग्राउन्ड अफ द जेनरल एजुकेसन पोलिसी अफ इन्डिया भनिँदैन, हाम्रो आफ्नै पोलिसी बनिँदैन, तबसम्म हाम्रो सार्वभौमिक विकास चाहिँ कुनै पनि क्षेत्रमा जुनै पनि क्षेत्रमा सम्भव हुँदैन भन्ने निष्कर्षमा म पुगेको छु।
1: ज्यू सर, हामीसँग धेरै समय नहोला तर हामी केही कुरा गरौँ। सरले 1966 दार्जिलिङ सरकारी महाविद्यालयमा व्याख्याताको रूपमा जुन आफ्नो पेसेवर यात्रा सुरु गर्नुभयो, पछि गएर कालेबुङ कलेजको 1980 प्रधानाचार्यको रूपमा तपाईँले सेवा पुर्याउनु भयो, त्यस पश्चात यसरी शिक्षामा आफ्नो काम गर्दा गर्दै पनि तपाईँले अरू कामहरू पनि गर्नुभयो, सिङ्गलिला राष्ट्रिय उद्यान र नेवरा भ्याली जस्तो उद्यान संरक्षणमा महत्त्वपूर्ण भूमिकाहरू खेल्नुभयो, यसरी तपाईँले पर्यावरण र शिक्षा दुवैमा बराबरी कामहरू गर्दै अघि बढ्नुभयो। अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि, जुन चाहिँ हिमालयन साइन्स एसोसिएसन जस्तो संस्थाहरू संस्थापन गरेर त्यसको नेतृत्व गर्नुभयो, पछि गएर पश्चिम बङ्गाल सरकारको पश्चिम बङ्गाल स्कुल सर्भिस कमिसनको हिल जोनको अध्यक्षको रूपमा पनि काम गर्नुभयो, यति व्यापक विधाहरूमा तपाईँले जुन योगदान गर्नुभयो, समग्रमा मिलाएर भन्नुपर्दाखेरि यी आफ्नो शैक्षिक कार्यक्रमहरू कलेजमा पढाउने पढाइने कुरादेखि लिएर अध्ययनको कुरादेखि लिएर पर्यावरण संरक्षणको कुरादेखि लिएर प्रशासनिक कुराहरू सबै यो गर्दाखेरि कतिको चुनौतीहरू सामना गर्नुभयो, कस्तो प्रकारले तपाईँले यसलाई ह्यान्डलिङ गर्नुभयो, यति धेरै व्यापक विधाहरूमा तपाईँले आफ्नो काम गरेर अघि बढ्नुभएको हामी देख्छौँ तपाईँको यो बायोडाटा हेर्दाखेरि, त्यसमा पनि अलिकति बताइदिनुहोस्
2: त। यो चाहिँ म भन्छु, म आह्वान गर्छु, मैले जुन प्रकारले काम गर्नु सुरु गरेँ, जुन किसिमको एउटा कार्यशैली मैले आफ्नो माने ढङ्ग काम गर्ने ढङ्ग मैले आफ्नो निम्ति मैले निकालेँ, अनि त्यही हिसाबले त्यो त्यही ढङ्ग अनुसार चाहिँ मैले वर्षौँसम्म म काम गरिरहेँ, अनि उपलब्धिहरू फेरि हुँदै आयो। एउटा उपलब्धि हुँदाखेरि मैले त्यहाँबाट प्रशस्त मात्रामा मैले प्रेरणा पाएँ, ओहो यो काम त राम्रो भयो, यो एकदम सक्सेस भयो, भनेपछि म जति नै म ठप्प भइनँ त्यहाँबाट मैले यस्तो प्रेरणा पाएँ। अब अर्को एउटा समस्या छ, यो समस्यालाई पनि म यही प्रकारले यसलाई म सल्भ गर्छु, यसलाई पनि म सफलतापूर्वक यसलाई म गर्छु भन्ने खाले मैले त्यहाँ प्रेरणा पाएको हुन्छु। म आफ्नो एउटा जागिरको रूपमा चाहिँ जुन मैले एउटा प्रिन्सिपलको ओहदा पाएँ कालिम्पोङ कलेजमा, प्राचार्यको ओहदा पाउँदाखेरि त्यो प्राचार्यको ओहदा चाहिँ के भयो भने मेरो लागि एउटा प्लेटफर्म भयो मलाई। अनि त्यो प्राचार्य चाहिँ यस्तै एउटा पोस्ट हो जुन पोस्ट चाहिँ एकदमै एउटा कस्तो भनिदिन्छ एकदमै रेस्पेक्टेबल पोस्ट, सबैले त्यसलाई रेस्पेक्ट गर्छ प्रिन्सिपल भनेपछि। अनि प्रिन्सिपल भनेपछि फेरि त्यो ओहदामा चाहिँ सम्पूर्ण आफ्नो क्षेत्रको ज्ञान चाहिँ त्यहाँ हुनुपर्ने हुन्छ, बटुल्नुपर्ने हुन्छ, अनि त्यो बटुल्नुको लागि थुप्रो पुस्तकहरू पढ्नुपर्ने हुन्छ, त्यो पढेर त्यहाँबाट ज्ञान लिनुपर्ने हुन्छ। अनि त्यति मात्र होइन, प्राचार्यको रूपमा चाहिँ अब आफू मात्रै स्टडी गरेर त भएन, कुनै पनि एउटा समाजमा कुनै किसिमको एउटा बदलाव ल्याउनु हो भने चाहिँ एउटा व्यक्तिले गर्ने काम त हुँदैन, यसमा त सामूहिक रूपमा हुन्छ। यता सामूहिक रूपमा गर्नु हो भने जति पनि मलाई एउटा टिमको सपोर्ट चाहिन्छ र टिम मेम्बर्सहरू मलाई चाहियो, र टिम मेम्बर्सहरूलाई मैले फेरि पढाउनु पर्यो, उनीहरूलाई बुझाउनु पर्यो, र त्यो एउटा ठुलो सङ्घर्ष थियो। त्यो पनि मैले गरेँ कालिम्पोङको जुन चाहिँ प्रिन्सिपलसिप थियो, प्राचार्यसिप, यो चाहिँ मेरो लागि चाहिँ एउटा प्लेटफर्म भएको थियो। अन्त त्यो हिसाबले मलाई अब दुई किसिमको जिम्मेवार मेरो जीवनमा आयो, एउटा चाहिँ आफ्नो जागिर अन्तर्गत चाहिँ जति पनि प्रिन्सिपलको कलेजभित्र रेस्पोन्सिबिलिटी छ त्यो निभाउनु पर्ने एकदम सक्सेसफुल्ली, अर्कोपट्टि चाहिँ फेरि समाजमा हेर्दाखेरि त्यो जागिरको जुन चाहिँ एउटा चेसमा हुन्छ त्यसकोबाट हेर्दाखेरि समाज त यति भत्ताभुङ्गा म देख्छु, शिक्षण क्षेत्रमा त्यत्तिकै भत्ताभुङ्गा, आर्थिक क्षेत्रमा त्यत्तिकै, पर्यावरण क्षेत्रमा त्यत्तिकै, र त्यसले गर्दाखेरि यति थुप्रो समस्याहरू अब यो कसले गर्ने भन्दाखेरि चाहिँ मलाई त पुरा ज्ञान छ ती

0: समस्याहरूको पनि, यस कारण मैलै सुरु गर्छु भनेर मलाई दुईवटा रेस्पोन्सिबिलिटी त्यहाँ आइलाग्यो। एक त आफ्नै जागिरको रेस्पोन्सिबिलिटी भयो, अर्को पनि सामाजिक जति पनि समस्याहरू छ, इस्युजहरू छ, प्रब्लम्सहरू छ, अब त्यसको निम्ति पनि मैले कदमहरू चाल्नुपर्ने भयो। तर मैले सम्झेँ म अडिग भएँ, म एकदमै गर्छु, मैले दृढता सेक्रिफाइस गरेर त्यो खालको मैले भावना चाहिँ मनमा मैले राखेँ, अनि रात दिन मैले भगवान्लाई प्रार्थना गर्दै, अनि मेरोमा जति पनि स्रोत थियो त्यो स्रोतलाई चाहिँ मैले फेरि एकदम रक्षा गरेर राखेँ, यो स्रोत चाहिँ कुनै प्रकारले पनि वेस्ट चाहिँ नहोस् भनेर, त्यो खालको ऊर्जा मैले पाएँ। मेरोमा प्रत्येक वर्षको डायरी, अहिले 60 डायरी छ मसित, 60 वर्षको 60 डायरी चाहिँ मेरो मसित मेन्टेन भएको छ। र त्यसले गर्दाखेरि चाहिँ भनिन्छ नि, एउटा भनाइ के छ भने, इभन अ सिङ्गल म्यान क्यान चेन्ज द फेस अफ सोसाइटी भनेर भनिन्छ। जस्तो गान्धीजीबाट मैले ठुलो प्रेरणा लिएँ, गान्धीजी यस्तै एउटा के अरे, जुन चाहिँ उहाँले अब आफ्नो पहिरन थियो, त्यो पहिरन पनि एउटा धोती लाएर आधाजी नाङ्गो राखेर, खै उहाँलाई कहिले चिसो लाग्दैन थियो, अचम्म कुरा, उहाँलाई कहिले सर्दी लाग्दैन थियो, चिसो पनि लाग्दैन थियो, कुनै किसिमको रोग पनि लाग्दैन थियो। के कारणले चाहिँ गान्धीजी चाहिँ आधा भाग कपडा लाएर पनि उहाँ एकदम हेल्दी बस्नुभयो, त्यो एउटा ठुलो प्रश्न थियो। एउटा मान्छेले एउटा आध्यात्मिक ज्ञानको सहायताले, अरू कुनै पनि होइन, आध्यात्मिक ज्ञानको सहायताले भारत देशलाई चाहिँ अङ्ग्रेजको हातबाट छुटकारा दिलायो यो सानो, भनेपछि हामीले यहाँको समस्या, यो सानो सानो यो समस्या त ठुलो पनि हो एक हिसाबले, यो सानो पनि हो एक हिसाबले। गान्धीजीले अर्धनग्न भएर भारतलाई स्वतन्त्र दिलाउन सक्दाखेरि हामी डक्टर योञ्जन या त मेरै साथीहरू हामीले पनि यहाँको सानसानो के अरे प्रब्लमहरूलाई पनि माने समाधान गर्न सक्छौँ, यो त शर्मको कुरा हुन्छ हाम्रो व्यक्तित्वको निम्ति भनेर मैले त्यो सम्झिँदा आफैले आफूलाई मैले त्यो च्यालेन्ज मैले तोकेँ, म यसलाई समाधान गरिछोड्छु भनेर नभन्दै तँचि त म पुर्याउँछु भनेर भगवान्ले भन्छन् अरे, त्यस्तै नै त्यहाँ हुँदो रहेछ। सिक यु विल फाइन्ड, तँचि त वी क्यान डु इट, वी क्यान डु इट, प्रत्येक व्यक्ति त्यो गर्न सक्छ, सबैले नै गर्न सक्छ, मैले मात्रै होइन गान्धीजीले मात्रै, सबैले नै सिताए पनि गर्न सक्छ। त्यो खालको के भने चाहिँ के अरे रोड म्याप बनाएर देशमा एकदम पुरै समर्पित भयो भने चाहिँ गर्न सक्ने कुरो चाहिँ केही पनि छैन रहेछ भन्ने चाहिँ मैले चाल पाएँ, अनि त्यही भावनामा म धेरै वर्षसम्म मैले काम गरेँ, अनि यो उपलब्धिहरू मैले अहिले हासिल गर्न मैले सकेँ, सफल भएँ। अनि गभर्मेन्ट अफ इन्डियाले जुन चाहिँ रेकग्नेसन दियो भनेपछि त्यसमा चाहिँ छापा मार्यो, यस तिमीले गरेको यो चाहिँ पक्का गरेको हो, यो चाहिँ देश चाहिँ एकदमै प्राउड अफ यु भनेर भारत सरकारले मलाई त्यो खालको रेकग्नेसन दिएका
1: छन्। यहाँले जुन हासिल गर्नुभएको पद्मश्री पुरस्कार, यो हामी सबै सबैको निम्ति हामीले गौरव गर्नुपर्ने कुरा हो। यहाँले यसरी जीवनमा धेरै कुरोहरू गर्नुभएको छ, यस मध्येमा यहाँले किताबहरू पनि लेख्नु भएको छ, यहाँ लेखकको रूपमा पनि परिचित हुनुहुन्छ, 7 किताबहरू लेखिसक्नु भएको छ र विभिन्न अनुसन्धान पत्रहरू प्रकाशित गर्नुभएको छ, खास गरेर यहाँको जुन काम देखिन्छ वनस्पति विज्ञानदेखि लिएर सुनखरी, इथ्नोबोटानी, हिमालयन इकोलोजी र अरू खोजहरूमा पनि यहाँको अनुसन्धान गहिरो रहेको छ, र यसरी नै यहाँलाई कला र सांस्कृतिक सम्पदाको लागि भारतीय राष्ट्रिय कोषले यहाँलाई लिभिङ अफ ट्रेजर्स अफ दार्जिलिङ भन्ने उपाधि पनि दिएको छ, त्यसरी रिकग्नाइज गरेको छ, यो पनि हामी सबैको निम्ति गौरवको कुरा हो। यसरी नै हालैमा यहाँले पद्मश्री जस्तो अवार्ड पाउनुभयो। सर, यहाँलाई हामीसँग यो कार्यक्रमको समय धेरै लामो नभएको कारणले गर्दाखेरि हामी यो अन्तमा अब यो अन्तिम प्रश्नको साथै हामी यो कार्यक्रममा भिड मार्छौँ, र तपाईँ एकजना शिक्षाविद, वैज्ञानिक, वनस्पतिविद को नाताले आजको खास गरेर पुस्तालाई जो अध्ययन गरिरहनु भएको छ, स्कुलदेखि लिएर कलेज विश्वविद्यालयसम्म कसैले अध्ययन अनुसन्धान गरिराख्नु भएको छ, उहाँहरूको निम्ति चाहिँ तपाईँले आफ्नो हिसाबले कस्तो किसिमको सन्देश दिन चाहनुहुन्छ? किनभने हामी तपाईँले जुन योगदान पुर्याउनु भएको छ, तपाईँले जुन एचिभमेन्ट हासिल गर्नुभएको छ, त्यो हामी सबैको निम्ति गौरव मात्रै होइन, हामी प्रेरणाको एउटा स्रोत बनेको छ। त्यसोसले गर्दाखेरि तपाईँले खास गरेर विद्यार्थीहरूको निम्ति, हामी सबैको निम्ति कस्तो किसिमको सन्देश दिन चाहनुहुन्छ, हामीले के गरे समाजमा उत्तम हुनेछ भोलिको दिनमा लाग्छ तपाईँलाई?
0: त कुरा के छ भनेदेखि चाहिँ, मेरो भाइ बहिनीहरू अहिले जति पनि अहिले वर्तमान कालमा चाहिँ हाम्रो भाइ बहिनीहरू आइरहेछन्, भविष्यमा पनि यस्तै प्रकारले आइरहनेछन्, यहाँ नानीहरू सबलाई म नानीहरू भन्छु, यहाँ सबलाई मेरो भन्नु के छ भनेदेखि चाहिँ, मनुष्य जातिले एकपटक जन्म लिएपछि चाहिँ उसको जन्मको साथसाथ चाहिँ उसले जिम्मेवारी पनि लिएर आएको हुन्छ। पहिला सुरु त एउटा बालकले जब ऊ बढ्दै जान्छ, पछि ऊ मानिस बन्दछ, एउटा प्रौढ एउटा एडल्ट एउटा मानिस बन्दछ, त त्यति बेला उसकै आफ्नै समस्याहरू, पढाइको समस्या भयो, खाइलुवाईको समस्या भयो, घरको समस्या भयो, पर्यावरणको समस्या भयो, वरिपरि परिवेशको समस्या भयो, आफ्नो छिमेकीहरूको समस्या भयो, यस्तै हिसाबले र धेरैवटा अब जुन चाहिँ परिवेशलाई हेर्दाखेरि उसले जुन चाहिँ देख्छ

0: अन्त अब त्यसलाई बुझेर चाहिँ फेरि आफू पनि त्यही अनुसार चाहिँ अघि बढ्नुपर्ने हुन्छ त्यहाँ। र अघि बढ्दाखेरि धेरैवटा जिम्माहरू आउँछ र त्यो जिम्माहरूलाई एकदमै आफूले बुझ्नुपर्ने हुन्छ त्यहाँ। के हुन्छ भनेदेखि चाहिँ मानिस जन्मेपछि उसँगै धेरै किसिमको जिम्माहरू पनि आइरहेको हुन्छ। कोही बेला अब कुनै पनि बालक बालिकाको आमा आप्पाहरू सानैमै उनीहरू पढ्लो भएको हुन्छन्, त्यसले गर्दा जिम्माहरू झन् बढेर गएको हुन्छ। उनीहरूले जुन कुरो पढ्नुपर्ने हुन्छ त्यो पढ्नु पाउँदैनन्, जुन कि खालको स्ट्यान्डर्ड लाइफ उनीहरूले बिताउनु पर्ने हुन्छ त्यो स्ट्यान्डर्ड लाइफ उनीहरूले प्राप्त गर्दैन, र त्यसले गर्दाखेरि त्यस्तो खालको समस्याहरू पनि त्यहाँ भइरहेकै हुन्छ, अहिले पनि छन्। र कुरा के छ भनेदेखि चाहिँ सानैदेखि हामीले एउटा उचित मार्गमा चाहिँ हामीले हिँड्ने काम गर्नुपर्छ। जहिले पनि त्यहाँ दुईवटा कुरो हुन्छ, एउटा चाहिँ उचित, एउटा चाहिँ अनुचित। त अनुचित मार्गमा चाहिँ कहिले पनि हामी जानु हुँदैन, र जहिले पनि उचित मार्गमा चाहिँ हामीले हिँड्ने गर्नुपर्छ। र जहिले पनि एक नम्बर, दुई नम्बर चाहिँ के हुन्छ भनेदेखि चाहिँ आफ्नो बाबुआमालाई हामीले रेस्पेक्ट गर्नुपर्छ। स्कुल कलेजमा गुरुबाबुहरूको रेस्पेक्ट गर्नुपर्छ हामीले। अनि रेस्पेक्ट गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ सबैलाई नै हामीले फेरि गुडविल राख्नुपर्छ। अरू साथीभाइहरूलाई चाहिँ, अरू आफन्तहरूलाई, जति पनि छ तमाम बाहिरका मान्छेहरूलाई पनि हामीले गुडविल राखेर चल्नुपर्छ। त गुडविल राख्दाखेरि सबैलाई रेस्पेक्ट गर्दा चाहिँ के भने चाहिँ उनीहरूकोबाट हामीले गुडविल पाएको हुन्छ त्यहाँ। उनीहरूबाट गुड विसेस, उनीहरूबाट एउटा कस्तो गुडविल, एउटा भित्रीय बाहिर तौरले जुनै तौरले पनि हामीलाई उनीहरूले राम्रो प्रकारले उनीहरूले गुडविल हामीले दिइरहेको हुन्छ। त्यो गुडविल चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ हामीलाई, र त्यसले गर्दाखेरि चाहिँ सबैको प्यारो हामी हुन्छौँ, सबैले हामीलाई पनि सम्मान गर्छन्। र त्यस्तो हिसाबले अहिलेको अब दुनियाँमा चाहिँ के छ भनेदेखि चाहिँ पढाइ नै सबभन्दा ठुलो कुरो हो। एजुकेसन चाहिँ, एजुकेसन छैन भने केही पनि हुँदैन। अहिले अहिलेको जुन चाहिँ युग छ, यो युगलाई चाहिँ एज अफ नलेज भनिन्छ। यो युगकै नलेजकै, यो विद्या ज्ञानकै यो युग हो भनेर भनिन्छ। अहिले फेरि कुनै पनि विषयमा चाहिँ ज्ञान चाहिँ यति भयङ्कर बढेर गइरहेको छ कि तिन वर्षमा कुनै पनि एउटा विषयमा चाहिँ ज्ञानको जति पनि परिमाण छ त्यो चाहिँ आउँदो तिन वर्षमा चाहिँ डबल भएर गइरहेको छ। नयाँ नयाँ ज्ञानहरू त्यहाँ थपिएको छ, नयाँ नयाँ कुरा त्यहाँ थपिएको छ। त्यो जम्मैलाई हामीले अवलोकन गर्नु चाहिँ यति असुविस्ता भइरहेको छ। हामीले आफूलाई अपडेट नगरेर चाहिँ त्यतिकै बसिरह्यो भने चाहिँ अरूहरू चाहिँ कहाँदेखि कहाँ पुगिसकेको हुन्छ, आफू चाहिँ पछि पछि नै बसिरहेको हुन्छ, र कम्पिटिसनमा चाहिँ हामी जहिले पनि हारेको हुन्छौँ। मैले हिसाब गर्दा त इन्डिया यति साह्रो धन्यत्य देश छ प्राकृतिक स्रोतको हिसाबले चाहिँ, तर त्यो स्रोत त हामीले बुझ्दै सकेको छैनौँ। त्यो स्रोतहरू एकदम खत्तम भएर गइरहेको छ यो इग्नोरेन्सले गर्दा, अनभिज्ञताले गर्दाखेरि चाहिँ। र प्राकृतिक सम्पद एकदमै राम्रो छ हाम्रो, तर यतापट्टि फेरि गरिबी छ हामी, हाम्रो स्ट्यान्डर्ड अफ लाइफ तल्लो लेभलमा छ। र हामीले अर्को एउटा नीति अप्नाउनु पर्छ। त्यो नीति कुन खालको अप्नाउनु, त्यो त हामी बसेर सल्लाह गर्नुपर्छ। कुन खालको लेभल चाहिँ हामीले अप्नाउने, जुन लेभलबाट चाहिँ चलिनु सकौँ एक दिन भन्ने हिसाबको हामीले त्यो खालको एउटा प्लानिङ चाहिँ, डेभलपमेन्ट प्लानिङ भन्छ, त्यो चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र प्रत्येक व्यक्तिले पनि, अहिलेको नानीहरूले पनि, तिमीहरूले चाहिँ जत्ता भए पनि ऱ्यान्डमले चाहिँ हिँड्नु हुँदैन। तिमीहरू कुन चाहिँ विषय लिएर अघि बढ्ने हो त्यसको प्लानिङ गर्नुपर्छ। प्लानिङको लागि तिमीहरूलाई कुनै असुविधा छैन। तिमीलाई त्यो प्लानिङको ज्ञान छैन भने तिमीले गुरुबाउलाई सोध्नु सक्छ। हामी यस्तो साइन्टिस्टहरू बसिरहेको छौँ र उनीहरूसँग भेटघाट गरेर तिमीहरूले आफ्नो केरियरको जुन चाहिँ एउटा रोड म्याप हुन्छ त्यो सहजै हामी बनाउन सक्छौँ। म आज बिहान यति बजी उठ्छु, यति बजी ब्रेकफास्ट खान्छु, यति बजी म पढ्छु, यति बजीसम्म बेलुका यति बजी सुत्छु, यति बजी म लेख्ने काम गर्छु भन्ने तमाम कुराहरूलाई याद गरेर चाहिँ आफूले आफ्नो एउटा गतिविधिको एउटा जुन चाहिँ रोडम्याप हुन्छ त्यसको एउटा रुटिन बनाएर आफूलाई चाहिँ रुटिनले बाँधेको हुनुपर्छ। तार बिस्तार आफ्नोमा ज्ञानको वृद्धि भइरहेको हुन्छ, आफ्नो आउटलुक पनि बद्लिरहेको हुन्छ। यस्तो हिसाबले चाहिँ अघि बढ्यो भने नथिङ इज इम्पोसिबल इन लाइफ, मेरो अनुभव। इभन अ सिङ्गल पर्सन क्यान चेन्ज द फेस अफ सोसाइटी, फेस अफ द कन्ट्री।
1: र यसरी सर

नमस्कार आदरणीय श्रोता महानुभवहरू, स्वागत छ आजको शिक्षा ज्योति कार्यक्रममा। आज पनि हामी सधैँ कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

विद्यार्थी भाई बहिनीहरू, आजको हाम्रो कार्यक्रममा भौगोलिक ज्ञान अन्तर्गत विषय रहेको छ भारतका प्रमुख बालीहरू अर्थात् मेजर क्रप्स अफ इन्डिया। र विद्यार्थी भाइ बहिनीहरू, भारत एउटा कृषि प्रधान देश हो जहाँ विभिन्न प्रकारका हावापानी र माटो पाइने भएकोले अनेक प्रकारका बालीहरू उत्पादन गरिन्छ। धान, गहुँ, मकै, चिया, कपास, उखु, जुट र दाल जस्ता बालीहरूले भारतीय अर्थतन्त्र र जनजीवनमा महत्त्वपूर्ण भूमिका खेल्दछ। विभिन्न राज्यहरूमा फरक फरक मौसम र भू आकृतिहरूका कारण फरक फरक बाली उत्पादन हुने गर्छ। जस्तै पश्चिम बङ्गालमा धान र जुट, पन्जाबमा गहुँ, असममा चिया र महाराष्ट्रमा कपास

प्रमुख रूपमा उत्पादन गरिन्छ। आजको कार्यक्रममा हामी भारतका प्रमुख बालीहरू, तिनको उत्पादन क्षेत्र, आवश्यक हावापानी र आर्थिक महत्व बारे सरल र रोचक जानकारी प्राप्त गर्नेछौँ, जसको निमित्त हामी माझ उपस्थित भइसक्नु भएको छ शिक्षिका प्रज्ञा सार्कीज्यू।

0: मेरो प्यारो विद्यार्थीहरू, मेरो आजको विषय रहेको छ क्रप्स अफ इन्डिया, भारतका बालीहरू। तिमीहरू सबैलाई थाहै छ भारत एक विशाल देश हो, जहाँको भौगोलिक बनौट र हावापानीमा धेरै ठुलो विविधता पाइन्छ। उत्तरमा हिउँले ढाकिएको उच्च हिमालय पर्वतमालादेखि दक्षिणमा हिन्द महासागरले छोएका तराई क्षेत्रहरू र पश्चिममा सुक्खा मरुभूमिदेखि पूर्वमा धेरै पानी पर्ने चेरापुञ्जी जस्ता ठाउँहरू भारतमै पर्छ। यही विविधताका कारण भारतमा संसारका लगभग सबै प्रकारका बालीहरू उब्जाउन सकिन्छ। कृषि केवल भारतको अर्थतन्त्रको हिस्सा मात्र होइन, यो यहाँको संस्कृति, परम्परा र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। भारतका धेरैजसो चाड पर्वहरू जस्तै बैसाखी, पोङ्गल, मकर संक्रान्ति, ओनम, बाली फिजाउने समयसँग जोडिएका छन्। हजारौँ वर्ष अघि सिन्धु घाटीको सभ्यतादेखि नै भारतमा व्यवस्थित रूपमा खेतीपाती हुँदै आएको पाइन्छ। आजको दिनमा पनि भारतको आधाभन्दा बढी जमिन खेतीयोग्य छ, जुन विश्वमै सबैभन्दा धेरै खेतीयोग्य जमिन भएका देशहरूमध्ये एक हो। यहाँ वर्षैभरि विभिन्न प्रकारका अन्न, तरकारी, फलफुल, मसला र नगदे बालीहरू उत्पन्न गरिन्छ। नानीहरू, अब हामी इम्पोर्टेन्स अफ एग्रिकल्चर, कृषिको महत्त्वबारे चर्चा गर्न गइरहेको छौँ। जस्तै भारतको अर्थतन्त्र र समाजमा कृषिको महत्त्वपूर्ण शब्दमा वर्णन गर्न गाह्रो छ, यसलाई भारतीय अर्थतन्त्रको मेरुदण्ड भनिन्छ। यसका प्रमुख महत्त्वहरू यस प्रकार छन्। जस्तै सर्वप्रथम रोजगारी र जीवनको उपार्जन, एम्प्लोइमेन्ट एन्ड लाइवलीहुड। भारतको कुल जनसङ्ख्याको करिब 50% भन्दा बढी मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छन्। गाउँघरमा त झन 70% भन्दा बढी परिवारको आम्दानीको एउटै मात्र स्रोत खेतीबारी र पशुपालन हो। यसले किसानलाई मात्र होइन, बाली ओसार पसार गर्ने, बजारमा बेच्ने र कृषि सामग्री बनाउने धेरैलाई रोजगारी दिएको छ। दोस्रो, राष्ट्रिय ऐनमा योगदान, कन्ट्रिब्युसन टु जिडिपी। देशको कुल गृहस्थ उत्पादनमा कृषिको करिब 16%देखि 18%सम्म योगदान रहेको छ। यद्यपि सेवा र उद्योग क्षेत्रको विकासले त्यसको प्रतिशत घटेको जस्तो देखिन्छ, तर समग्र अर्थतन्त्रलाई स्थिर राख्न कृषिको भूमिका सबैभन्दा ठूलो छ। तेस्रो, खाद्य सुरक्षा, फुड सेक्युरिटी। 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देशलाई भोकमारीबाट बचाउन कृषि नै एकमात्र आधार हो। सन् 1960 दशकमा भएको हरित क्रान्ति, यसलाई हामी ग्रिन रेभोल्युसन पनि भन्छौँ, पछि भारत खाद्यान्नमा आत्मनिर्भर भएको छ। आज भारतले आफ्ना नागरिकलाई मात्र खुवाउँदैन, विदेशमा समेत लाखौँ टन अन्न निर्यात गर्छ। उद्योगहरूका लागि कच्चा पदार्थ, र मेटेरियल्स फर इन्डस्ट्री। भारतका ठुला ठुला उद्योगहरू पूर्ण रूपमा कृषिमा निर्भर छन्। जस्तै कपडा उद्योगको लागि कपास, कटन, चिनी मिलहरूको लागि सुगर केन, खाद्य प्रशोधन, फुड प्रोसेसिङ उद्योगहरूलाई चाहिने कच्चा पदार्थ खेतबाटै आउँछ। र अन्तमा अन्तर्राष्ट्रिय व्यापार र विदेशी मुद्रा, इन्टरनेसनल ट्रेड। भारतले बासमती चामल, मसला, चिया, कफी र समुद्री खाना विदेशमा बेचेर हरेक वर्ष अरबौँ डलर विदेशी मुद्रा कमाउने गर्छ। यसले देशको व्यापार र सन्तुलन कायम राख्न मद्दत गर्छ। खेतीका धेरै प्रकारहरू छन्। भारतमा भौगोलिक अवस्था र प्रविधिको विकासको आधारमा विभिन्न तरिकाले खेती गरिन्छ। मुख्यत यसलाई 3 भागमा बाँड्न सकिन्छ। सर्वप्रथम, प्रिमेटिभ सब्सिस्टेन्स फार्मिङ, यसलाई परम्परागत निर्वाहमुखी कृषि पनि भनिन्छ। यो खेतीको सबैभन्दा पुरानो तरिका हो। यसमा किसानहरूले जङ्गलको सानो टुक्रा फाडेर वा जलाएर सफा गर्छन् र त्यही खेती गर्छन्। यसलाई स्ल्यास एन्ड बर्न कल्टिभेसन पनि भनिन्छ। भारतको उत्तर पूर्वी राज्यहरूमा झुम खेती भनिन्छ। यसमा पुरानो औजार जस्तै कोदालो हँसियाको प्रयोग हुन्छ र बाहिरबाट मल वा बिउ किनिँदैन। जमिनको मलिलोपन घटेपछि किसानहरू अर्को ठाउँमा सर्छन्। दोस्रो, इन्टेन्सिभ सब्सिस्टेन्स फार्मिङ, सदन निर्वाहमुखी कृषि। भारतका धेरै जनसङ्ख्या भएका राज्यहरू जस्तै उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गालमा यो खेती गरिन्छ। यहाँ जमिन थोरै हुन्छ तर खाने मान्छे धेरै छन्। यसैले सानो जग्गाबाट धेरैभन्दा धेरै उब्जनी निकाल्न किसानहरूले प्रशस्त रासायनिक मल, उन्नत जातको बिउ र सिँचाइको प्रयोग गर्छन्। यसमा मसिन भन्दा पनि मानिसको शारीरिक श्रम धेरै लाग्छ। तेस्रो, कमर्सियल फार्मिङ, व्यावसायिक खेती। यस प्रकारको खेतीको मुख्य उद्देश्य बजारमा बाली बेचेर धेरैभन्दा धेरै पैसा कमाउनु हो। यसमा ठुलो जमिन, आधुनिक मसिनहरू जस्तै ट्र्याक्टर, धेरै उब्जनी दिने बिउ, हाई यिल्डिङ भराइटिज अफ सिड र रासायनिक मलको प्रयोग गरिन्छ। पन्जाब र हरियाणामा गरिने गहुँ खेती व्यावसायिक खेतीको उत्कृष्ट उदाहरण हो। भारतमा मुख्यत मनसुन, वर्षा र जाडो मौसमको आधारमा खेती गर्ने समयहरूलाई तीन भागमा बाँडिएको छ। सर्वप्रथम, खरिफ सिजन, खरिफ मौसम। यो वर्षायामको मौसम हो। मे जुन महिनामा मनसुन दक्षिण र पश्चिम मनसुन सुरु हुन साथ यी बालीहरू रोपिन्छन् र सेप्टेम्बर अक्टोबर महिनामा काटिन्छन्। यस मौसमका बालीहरू धेरै पानी, उच्च तापक्रमको आवश्यकता पर्छ। मुख्य बालीहरू धान, मकै, कपास, जुट, बदाम आदि। रबी सिजन, रबी मौसम। यो जाडो यामको मौसम हो। अक्टोबर डिसेम्बर महिनामा जाडो सुरु भएपछि यी बालीहरू छरिन्छन् र अप्रेल जुन महिनामा गर्मी सुरु भएपछि काटिन्छन्। यी बाली हुर्कन चिसो मौसम र पाक्ने बेलामा घाम लाग्ने न्यानो मौसम चाहिन्छ। मुख्य बालीहरू गहुँ, जौ, तोरी, चाना र केराउ। जायद सिजन, जायद मौसम। यो रबी र खरिफ मौसमको बिचमा आउने छोटो गर्मीको मौसम हो। मार्चदेखि जुनसम्म यस समयमा सिँचाइको सुविधा भएको ठाउँमा छिट्टो फल्ने बालीहरू लगाइन्छन्। मुख्य बालीहरू तरबुजा, खरबुजा, काँक्रो र विभिन्न सागसब्जी तथा गाईबस्तुहरूलाई खुवाउने घाँस लगाउँछन्। अब हामी भारतका मुख्य बालीहरूको विषय चर्चा गर्नेछौँ। भारतको विशाल जनसङ्ख्यालाई खुवाउन विभिन्न प्रकारका खाद्यान्न बालीहरू उब्जाइन्छन्। मुख्य बालीहरूको विशिष्ट विवरण यस प्रकार छन्। धान, धान भारतको सबैभन्दा मुख्य खाद्यान्न हो। भारत विश्वमै चिनपछि धान उत्पादन गर्ने दोस्रो ठुलो देश हो। हावापानी, यो खरिफ बाली हो। यसलाई 25 डिग्री सेल्सियस भन्दा बढी तापक्रम र 100 सेन्टिमिटर भन्दा बढी वर्षा चाहिन्छ। यसको बोट खेतमा पानी जमेको अवस्थामा हुर्कन्छ। मुख्य राज्यहरू पश्चिम बङ्गाल, उत्तर प्रदेश, पन्जाब, आन्ध्र प्रदेश र उडिसा। गहुँ, गहुँ भारतको दोस्रो सबैभन्दा महत्त्वपूर्ण खाद्यान्न हो। यो विशेष गरी उत्तर र उत्तर पश्चिम भारतका मानिसहरूको मुख्य खाना हो। मुख्य राज्यहरू उत्तर प्रदेश, पन्जाब, हरियाणा र मध्य प्रदेश। तेस्रो, मोटा अनाज, यसलाई हामी मिल्लेट पनि भन्छौँ। कोदो, जुनेलो र बाजरालाई मोटा अनाज भनिन्छ। यी बालीहरू सुक्खा र कम मलिलो माटोमा पनि सजिलै फल्छन्। यसमा आइरन र फाइबर धेरै हुने भएकोले यसलाई अति पौष्टिक मानिन्छ। मुख्य राज्यहरू राजस्थान, महाराष्ट्र र कर्नाटका। चौथो, मेज, मकै। मकैलाई मानिसले खानाको रूपमा र गाई वस्तुले दाना घाँसको रूपमा प्रयोग गर्छन्। यो पुरानो जलोट माटो एलुभियल सोइलमा राम्रोसँग फल्छ। मुख्य राज्यहरू कर्नाटक, मध्य प्रदेश र बिहार। र अन्तमा पल्सेस, दाल। भारत विश्वमा दाल उत्पादन गर्ने र उपभोग गर्ने सबैभन्दा ठुलो देश हो। शाकाहारी मानिसहरूको लागि दाल प्रोटिनको मुख्य स्रोत हो। रहर, मुङ, मुसुरी आदि मुख्य दाल हुन्। दालको बोटले हावाबाट नाइट्रोजन तानेर माटोलाई मलिलो बनाउनमा मद्दत गर्छ। खाद्यान्न बाहेक किसानहरूले पैसा कमाउने उद्देश्यले व्यावसायिक बालीहरू पनि लगाउँछन्, जस्तै क्यास क्रप, यसलाई हामी नगदे बाली पनि भन्छौँ। यस्ता बालीहरू किसानले आफ्नो घरमा खानको लागि नभई बजारमा बेचेर नगद आम्दानी गर्नको लागि उब्जाउँछन्। सर्वप्रथम कपास, कटन, भारतलाई कपासको जन्मभूमि पनि भनिन्छ। कपडा उद्योगको लागि यो मुख्य कच्चा पदार्थ हो। यो डेकन प्लाटुको कालो माटोमा सबैभन्दा राम्रो फल्छ। यसलाई पाक्न 210 दिनसम्म टुसारो नपर्ने घाम लाग्ने मौसम चाहिन्छ। महाराष्ट्र र गुजरात यसका मुख्य उत्पादक हुन्। दोस्रो जुट, यसलाई सुनौलो रेसा गोल्डन फाइबर पनि भनिन्छ। यसबाट बोरा, डोरी र कार्पेटहरू बनाइन्छन्। यो बाढी आउने मैदानको मलिलो माटोमा फल्छ। पश्चिम बङ्गाल भारतको सबैभन्दा ठुलो जुट उत्पादक राज्य हो। तेस्रो सुगरकेन, यसलाई हामी उखु भन्छौँ। भारत उखु उत्पादनमा ब्राजिल पछि दोस्रो स्थानमा छ। यसबाट चिनी, सक्खर बन्छ। यसलाई 21 डिग्री सेल्सियसदेखि 27 डिग्री सेल्सियस तापक्रम र 75 सेन्टिमिटरदेखि 100 सेन्टिमिटर वर्षा चाहिन्छ। उत्तर प्रदेश र महाराष्ट्र यसका मुख्य उत्पादक हुन्। प्लान्टेसन क्रप, यो एक विशेष प्रकारको व्यावसायिक खेती हो, जहाँ हजारौँ एकरको ठुलो बगानमा एउटै मात्र बाली लगाइन्छ। यसमा धेरै पुँजी र कामदारको आवश्यकता पर्छ। चिया, चिया एक महत्त्वपूर्ण पेय पदार्थ हो। अङ्ग्रेजहरूले यसलाई भारतमा ल्याएका थिए। चियाको बोटलाई वर्षैभरि न्यानो र असिलो हावापानी चाहिन्छ, तर यसको फेदमा पानी जम्नु हुँदैन। यसैले यो भिरालो पहाडहरूमा पाइन्छ, जस्तै आसाम, दार्जिलिङ र दक्षिणका निलगिरी पहाडहरू चियाका लागि प्रसिद्ध छन्। कफी, भारत आफ्नो उच्च गुणस्तरको अरबिका कफीको लागि विश्वभर चिनिन्छ। यसको खेती मुख्यतया कर्नाटक, केरला र तमिलनाडुका पहाडी क्षेत्रमा गरिन्छ। रबर, रबर टायर र अन्य औद्योगिक सामान बनाउन प्रयोग हुन्छ। यसलाई धेरै वर्षा, 200 सेन्टिमिटर भन्दा बढी र उच्च तापक्रम चाहिन्छ। केरला भारतको सबैभन्दा ठुलो रबर उत्पादक राज्य हो। नानीहरू, अब हामी खेतीहरूलाई असर गर्ने कुराहरूबारे चर्चा गर्नेछौँ। कुनै पनि ठाउँमा कस्तो बाली फल्छ र कति फल्छ भन्ने कुरा धेरै तत्त्वहरूमा निर्भर गर्छन्, जस्तै भौगोलिक, भौतिक वा प्राकृतिक तत्त्वहरू, यसलाई हामी फिजिकल फ्याक्टर्स पनि भन्छौँ। हावापानी, तापक्रम, वर्षको मात्रा र घाम लाग्ने समयले बालीको तय गर्छ। जस्तै धानलाई धेरै पानी चाहिन्छ भने गहुँलाई चिसो। माटो, माटोको प्रकार कालो, रातो, बलौटे, यसको मलिलोपन र पानी अडिने क्षमताले उब्जनीमा असर गर्छ। जमिनको बनोट, टपोग्राफी, समथर मैदानमा ट्र्याक्टर लगाउन र सिँचाइ गर्न सजिलो हुन्छ, जबकि पहाडमा गहरा बनाएर टेरिस फार्मिङ मात्र खेती गर्न सक्छ। दोस्रो इन्स्टिट्युसनल फ्याक्टर्स, संस्थागत तत्त्वहरू, जग्गाको आकार, ठुलो जग्गामा आधुनिक खेती गर्न सकिन्छ भने सासाना टुक्रिएका जग्गामा व्यावसायिक खेती गर्न गाह्रो हुन्छ। तेस्रो टेक्नोलोजिकल फ्याक्टर्स, प्राविधिक तत्त्वहरू, सिँचाइको सुविधा, नहर, बोरिङ वा थोपा सिँचाइको व्यवस्थाले वर्षा नहुँदा पनि खेती गर्न मद्दत गर्छ। मल र बिउ, उन्नत जातको बिउ, हाई यिल्डिङ भराइटिज अफ सिड, रासायनिक तथा पाङ्गरिक मल र किटाणुनाशक औषधिको प्रयोगले उत्पादन धेरै गुणा बढाउँछ। कृषिमा यति धेरै प्रगति गरे तापनि भारतीय किसानहरूले आज पनि धेरै ठुला समस्याहरू र चुनौतीहरूको सामना गरिरहेका छन्। नानीहरू, अब हामी भारतीय कृषिका चुनौतीहरूबारे चर्चा गर्नेछौँ। सर्वप्रथम फ्रेग्मेन्टेड ल्यान्ड होल्डिङ्स, जग्गा टुक्रिने समस्या, पुस्ताङ्तरण हुँदै जाँदा बाबुको सम्पत्ति छोराहरूमा बाँडिने कानुनका कारण किसानहरूको खेतीको आकार एकदमै सानो हुँदै गएको छ। सानो जग्गामा ट्र्याक्टर जस्ता आधुनिक मसिन प्रयोग गर्न सम्भव हुँदैन, जसले गर्दा खेती महँगो र कम नाफामूलक बन्छ। दोस्रो, डिपेन्डेन्स अन मनसुन। मनसुनमा अत्यधिक निर्भरता। भारतको लगभग 50% खेतीयोग्य जमिनमा अझै पनि सिँचाइको राम्रो सुविधा छैन। किसानहरू पूर्ण रूपमा आकाशे पानी मनसुनको भर पर्नुपर्छ। पानी परेन भने खरेली लाग्छ र बाली सुक्छ, जसले किसानलाई भोकमारी सङ्घर्षमा पुर्याउँछ। तेस्रो, ल्याक अफ मोडर्न टेक्नोलोजी, प्रविधिको कमी र पुरानो तरिका। विकसित देशहरूको तुलनामा भारतका धेरैजसो साना किसानहरू अझै पनि हलो र गोरुकै भरमा खेती गर्छन्। उनीहरूसँग महँगा मसिन किन्ने पैसा हुँदैन, जसले गर्दा उत्पादन क्षमता कम भएर जान्छ। चौथो, डेप्ट ट्र्याप्ड एन्ड फार्मर सुसाइड, ऋणको ज्यालो। बिउ र मल किन्न किसानहरूले गाउँका साहु वा ब्याङ्कबाट ऋण लिन्छन्। यदि मौसम खराब भएर बाली बिग्रियो भने उनीहरूले ऋण तिर्न सक्दैनन्। यही ऋणको भारी र गरिबीको कारण भारतमा हरेक वर्ष हजारौँ किसानले आत्महत्या गर्ने जस्तो दुःखद स्थिति झेल्नुपर्छ। पाँचौँ, भण्डारण र बजारको अभाव, पोर स्टोरेज एन्ड सप्लाई चेन। बाली काटेपछि यसलाई सुरक्षित राख्ने कोल्ड स्टोर वा राम्रो गोदाम गाउँघरमा छैन, जसले गर्दा तरकारी र फलफुलहरू छिट्टै कुहिएर खेर जान्छ। साथै बीचका व्यापारीहरू, जसलाई हामी मिडल म्यान पनि भन्छौँ, ले सस्तामा किनेर बजारमा महँगोमा बेच्छन्, जसले गर्दा वास्तविक किसानले उचित मूल्य पाउँदैनन्। छठौँ, क्लाइमेट चेन्ज, जलवायु परिवर्तन। विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम, अस्वाभाविक वर्षा, बाढी र खरेलीले भारतीय कृषिलाई गम्भीर असर गरिरहेको छ। यी चुनौतीहरूलाई चिरेर कृषिहरूलाई अगाडि बढाउन सरकार र किसान मिलेर निम्न कदमहरू चाल्न सकिन्छ। जस्तै, सर्वप्रथम एडप्सन अफ टेक्नोलोजी, आधुनिक प्रविधिको प्रयोग, किसानहरूलाई सस्तोमा ट्र्याक्टर उपलब्ध गराउने, साथै खेतीमा ड्रोनको प्रयोग गरेर औषधि छर्ने र माटोको परीक्षण गर्ने प्रविधि गाउँ गाउँमा पुर्याउन पर्छ। दोस्रो, एक्सपान्सन अफ इरिगेसन, सिँचाइ सुविधाहरूको विस्तार। प्रधानमन्त्री कृषि सिँचाइ योजना जस्ता कार्यक्रमहरू मार्फत थोपा सिँचाइ प्रविधिहरूलाई बढावा दिने, जसले थोरै पानीबाट धेरै खेती गर्न सकिन्छ। तेस्रो, क्रेडिट एन्ड इन्सुरेन्स, वित्तीय सहयोग र सस्तो ऋण। किसानहरूलाई किसान क्रेडिट कार्ड मार्फत एकदमै कम ब्याजमा ऋण दिने, साथै बाली बिमा योजनालाई प्रभावकारी बनाउने, ताकि बाली नष्ट हुँदा किसानहरूले क्षतिपूर्ति पाउन सकुन्। मार्केट रिफर्म, बजार सुधार। किसानले आफ्नो सामान सिधै देशको जुनसुकै कुनामा बेच्न सक्ने राष्ट्रिय कृषि बजार जस्ता अनलाइन प्लेटफर्महरूलाई अझै विस्तार गर्ने, जसले गर्दा बीचका दलालहरूको अन्त्य हुन्छ र कोअपरेटिभ एन्ड सरकारी र एफपिओ, साना किसानहरू मिलेर समूह वा सरकारी बनाउने। यसो गर्दा उनीहरूले मिलेर मसिन किन्न सक्छन् र बजारमा आफ्नो बालीको मूल्य आफै तोक्न सक्छन्। अन्तमा, सस्टेनेबल फार्मिङ, दिगो खेती। माटोको उर्वरता बचाउन रासायनिक मलको सट्टा प्राङ्गणिक मल, अर्ग्यानिक फार्मिङ र जिरो बजेट प्राकृतिक खेतीलाई प्रोत्साहन गर्न सक्छ। भारत विश्व कृषि मानचित्रमा एक महाशक्ति रूपमा उभिएको छ। विश्वव्यापी उत्पादक अनुसार भारतको स्थान यस प्रकार छन्। पहिलो स्थान, फर्स्ट पोजिसन, भारत विश्वमा सबैभन्दा धेरै दुध, दाल, जुट, मसाला र आँप, केरा तथा मेवा जस्ता फलफुल उत्पादन गर्ने देश हो। दोस्रो, सेकेन्ड पोजिसन, चीन पछि भारत विश्वको दोस्रो सबैभन्दा ठुलो धान, गहुँ, कपास, उखु, चिया, बदाम र समग्र फलफुल तथा तरकारी उत्पादक देश हो। तेस्रो, एरिएबल ल्यान्ड, खेतीयोग्य जमिन। भारतसँग संयुक्त राज्य अमेरिका, युएसए पछि विश्वकै दोस्रो सबैभन्दा धेरै खेतीयोग्य जमिन छ, जसले यसको कृषि सम्भावना कति विशाल छ भन्ने प्रष्ट पार्छ। अन्तमा भन्नुपर्दा, भारतीय कृषिले आफ्नो लामो इतिहासमा धेरै फर्को मारेको छ। 1960 दशकमा विदेशबाट गहुँ मागेर खानुपर्ने अवस्थाबाट गुज्रिएको भारत आज विश्वका धेरै देशहरूलाई खाद्यान्न बेच्ने अवस्थामा पुगेको छ। यो भारतीय किसानहरूको कडा परिश्रम र कृषि वैज्ञानिकहरूको सफलता हो। तर भारतीय कृषि आज एउटा दोबाटोमा उभिएको छ। बढ्दो जनसङ्ख्यालाई खुवाउन अझै धेरै उत्पादन गर्नुपर्ने एकातिर छ भने अर्कोतिर जलवायु परिवर्तन र माटोको बिग्रन्दो अवस्थाले चुनौती थपेको छ। अबको समय दोस्रो हरित क्रान्तिको हो, जसमा केवल उत्पादन बढाउने मात्र होइन, बरु दिगो खेती, सस्टेनेबल एग्रिकल्चर प्रविधिको सही प्रयोग र किसानको आर्थिक समृद्धिमा ध्यान दिनु जरुरी छ। यदि किसान सम्पन्न भए भने मात्र भारतको अर्थतन्त्रले साँचो अर्थमा विकासको शिखर चुम्न सक्नेछ। भारतको भविष्य आज पनि यसका खेत र खाली हालमै निर्भर छ। मेरा प्यारा विद्यार्थीहरू, म आजको विषयलाई यतिमै अन्त्याउँदछु।
1: आदरणीय श्रोता महानुभवहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले भारतका प्रमुख बालीहरू, तिनको उत्पादन र देशको अर्थतन्त्रमा तिनको महत्वबारे जानकारी प्राप्त गर्यौं। कृषि केवल खाद्यान्न उत्पादनको माध्यम मात्र होइन, यो लाखौं मानिसहरूको जीवन र देशको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो। त्यसैले कृषिको सम्मान गर्नु र कृषकहरूको योगदानको कदर गर्नु हामी सबैको दायित्व हुन जान्छ भन्दै अर्को शैक्षिक कार्यक्रममा हामी फेरि यस्तै रोचक विषयहरू सहित भेट हुने नै छौँ। तबसम्मलाई म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

कार्यक्रममा प्रमुख आकर्षकका रूपमा वरिष्ठ एवं लोकप्रिय गायिका हीरा रसाइली अनि लोकप्रिय गायक प्रबल थापा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले मिठा मिठा गीतहरू गाएर यस कार्यक्रमलाई सुनौलो बनाउनुमा महत्त्वपूर्ण भूमिका निभाउनुभयो।

0: यसका साथै लोकप्रिय गायिका रञ्जिता सुनार, गायक अभिनव रसाइली अनि गायक सुशान्त मुक्तानले पनि मिठा मिठा गीतहरू प्रस्तुत गरेर कार्यक्रममा सुनमा सुगन्ध थपिदिनुभयो। अपराह्न 2 बजे प्रथमत आकाशवाणी खरसाङका सिग्नेचर ट्युनबाट सुरु गरियो यस कार्यक्रम। सर्वप्रथम प्रमुख अतिथि अनि अन्य अतिथिहरूमा खदा अर्पणको कार्यक्रम गरियो, साथै दीप प्रज्वलन पनि। प्रमुख अतिथि पद्मश्री डाक्टर गम्भीर सिंह योन्जन, क्लस्टर हेड जितेन कुमार रोय अनि एडिपी राजीव सुब्बाको बाहुलीबाट।
1: आजको हाम्रो प्रमुख अतिथिको रूपमा हामीले पाएका छौँ हाम्रो पहाडको मात्र नभएर हाम्रो समस्त भारतवासीको नै गौरव हुनुहुन्छ उहाँ, शिक्षाविद एवं प्रख्यात वनस्पतिविद, पद्मश्री पुरस्कार 2026 सम्मानित श्रीमान गम्भीर सिंह योन्जन सर, जोरदार तालीको साथ उहाँलाई स्वागत गरौँ। उहाँलाई प्रमुख अतिथिको रूपमा आज हामीले पाउनु पनि हाम्रो लागि भाग्यको कुरो हो, हाम्रो लागि अहोभाग्य हो, किनकि भारतको हाम्रो निम्ति भनौँ रत्न नै हुनुहुन्छ उहाँ, र आज हामीले उहाँलाई पाएका छौँ। उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। सरलाई धेरै धेरै स्वागत छ। त्यसै गरी हामीले हाम्रो यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यालय प्रमुख तथा क्लस्टर हेड आकाशवाणी सिलगढी श्रीमान जितेन सरलाई निम्ति आएका थियौँ। उहाँ बाटोमा हुनुहुन्छ, उहाँ आउनुहुनेछ र उहाँ पनि हुनुहुन्छ आजको हाम्रो अतिथिको रूपमा। त्यसै गरी हाम्रो खरसाङको असिस्टेन्ट डाइरेक्टर प्रोग्राम एडिपी राजीव सुब्बा सरलाई पनि म स्वागत गर्न चाहन्छु। उहाँ हाम्रो खरसाङ आकाशवाणी खरसाङको अभिभावक सर हुनुहुन्छ। त्यसै गरी म यहाँ मञ्चबाट देखिरहेको छु आकाशवाणी खरसाङका समाचार प्रमुख अशोक चौरसिया सर पनि हामी माझ हुनुहुन्छ। उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ खदा लगाएर। यहाँहरू सबैलाई कार्यक्रममा हार्दिक अभिवादन गर्न चाहन्छु। त्यसै गरी हामी समक्ष कार्यक्रम प्रमुख सर एलआर सर लेखनाथ सर पनि यहाँ उपस्थित हुनुहुन्छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी प्राविधिक विभागबाट चन्द्रलाल ब्राह्मिणज्यू हामी माझ हुनुहुन्छ, उहाँलाई पनि हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। अनि अन्तमा लेखापाल विभागका हाम्रा गोपाल छेत्री दाजु हुनुहुन्छ, उहाँलाई पनि हामी स्वागत गर्न चाहन्छौँ। र समग्रमा यहाँबाट मैले एक एकजनाको नाम भन्दा सायद मैले छुटाउन सक्छु, त्यसले गर्दाखेरि म यहाँ समग्रमा सबैजनालाई एकमुष्टमा स्वागत गर्न चाहन्छु। र मैले यहाँबाट देखिरहेको छु हाम्रो अति आदरणीय टिएलएस गुरामा छिरिङ गुरामा पनि हामी माझ आइसक्नु भएको छ, र समग्रमा समस्त सङ्घ संस्थाबाट आउनुभएका, कलेज स्कुलबाट आउनुभएका हाम्रा विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, जतिजना पनि यहाँ आज हामीलाई समय दिएर आउनुभएको छ, यहाँहरू सबै सबैलाई र विशेष गरेर हाम्रा कलाकारहरूलाई पनि म स्वागत गर्न चाहन्छु। र कुनै पनि कार्य गर्दा ईश्वरको सम्झना नगरी ईश्वरको आशीर्वाद नलिई हामी आरम्भ गर्दैनौँ, त्यो कुरो हामी सबैजनालाई ज्ञात भएकै हो। र त्यसैले आजको हाम्रो यो जुन साङ्गीतिक कार्यक्रम छ त्यसलाई पनि हामी ईश्वरको सम्झना गरी दीप प्रज्वलन गरेर हामी आरम्भ गर्नेछौँ। र त्यसको निम्ति म आजको हाम्रो प्रमुख अतिथि श्रीमान पद्मश्री गम्भीर सिंह योन्जन सरलाई अघि आइदिने नम्र निवेदन गर्दछु। त्यसै गरी आकाशवाणी खरसाङका एडिपी सर राजीव सर उहाँलाई पनि म अघि आउने आग्रह गर्न चाहन्छु। प्राविधिक पक्षबाट हाम्रो चन्द्रलाल ब्राह्मिणज्यू अगाडि आइदिएर दीप प्रज्वलन गरिदिने म अनुरोध गर्दछु।
0: त्यसपछि आकाशवाणी खरसाङकै विषयमा आकाशवाणी खरसाङकै उद्घोषक उमेश दर्जीद्वारा लिखित गीत आकाशवाणी खरसाङकै कलाकारहरूले प्रस्तुत गरे।
2: देशको शान र मान बनेर सेवा पुर्याइरहन्छ, यसको नाम हो आकाशवाणी खरसाङ। 65 वर्षको पाको आकाशवाणी खरसाङ वर्तमानको उन्नत प्रविधिसँग दौडिरहेछ मोबाइलका एपहरूमा पनि। र आकाशवाणीको यो स्थापना दिवसमा सबैलाई श्रोताहरू अनि हाम्रा दर्शक साथै आकाशवाणी परिवारलाई हार्दिक बधाई र शुभकामना टक्राउँछौँ। अब हामी एउटा सुरुवाती गीत जसलाई हामी ओपनिङ सङ भन्छौँ। आकाशवाणी खरसाङमाथि एउटा गीत रचिएको छ र यो गीत अब हामी यहाँ प्रस्तुत गर्न लागिरहेका छौँ। यसो त यो गीत मैले लेख्ने प्रयास गरेको छु अनि सङ्गीत यसको भर्नुभएको छ हाम्रा युवा प्रतिभाशाली सङ्गीतकार रूपेश रसाइलीले। अनि यो गीत प्रस्तुत गर्नको निम्ति यहाँ म मञ्चमा आमन्त्रित गरिरहेको छु अभिनय रसाइली, सुशान्त मोक्तान अनि रञ्जिता सुनारलाई। यहाँहरू तिनैलाई यहाँ मञ्चमा बोलाएर हामी खदा पनि अर्पण गर्नेछौँ। यो हाम्रो प्रयास हो, आकाशवाणीको एउटा गीत तयार पारेको छौँ। यहाँहरूलाई कस्तो लाग्छ? हामीले जति सक्दो यहाँहरूको मनोरञ्जनको निम्ति तयार पारेको छौँ र यहाँहरूले सुनिदिएर अवश्य मनोरञ्जन गरिदिनुहुन्छ भने हामी हार्दिक र आभार गर्दछौँ।
3: पद्मश्री डाक्टर जियोसञ्जन सरलाई मेरो सम्बोधनमा राख्दै हामी हाम्रो आकाशवाणी खरसाङको तर्फबाट केही प्रस्तुतिहरू दिन गइरहेका छौँ र यसैबीच आकाशवाणीको यस कार्यक्रममा मेरा अति आदरणीय दाजु उत्तमणि बमजन अनि मेरो प्रिय भाइ कर्म ग्यालजेन बमजनको उपस्थितिले हाम्रो यस कार्यक्रमलाई धेरै गौरवान्वित बनाएको छ र उहाँहरूलाई मेरो नमन अनि मेरो नमस्कार भन्दै हामी यो कार्यक्रम स्टार्ट गर्न लागेको छ। थ्याङ्क यू।

त्यसपछि रञ्जिता सुनार अनि अभिनय र शैलीले अर्को गीत प्रस्तुत गरेर माहौललाई अझ रोमाञ्चक बनाएका थिए।

श्रोता वृन्द, आजको यस कार्यक्रमलाई यही स्थगित गर्दै यसको रहल भाग भोलि यसै समय तपाईँहरू समक्ष लिएर फेरि हामी आइपुग्नेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला। आजलाई भने बिदा चाहन्छौँ कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास।

समय यस बेला बेलुकी 5 बजेर 30 मिनट भइसकेको छ र अबको अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

0: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। कर्नाटक कांग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25औं मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण लिनुभयो। राज्यपाल थावरचन्द गहलोतले उहाँलाई बेंगलुरूमा पद तथा गोपनीयताको शपथ दिलाउनुभयो। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वरले उपमुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। उहाँसँगै 12 विधायकले पनि मन्त्री पदको शपथ लिए। केन्द्रीय मन्त्रीमण्डलले घरेलु र अन्तर्राष्ट्रिय उडानहरूको लागि तेल मार्केटिङ कम्पनीहरूलाई 10,000 करोडको एक पटकको बजेट सहयोगलाई अनुमोदन गरेको छ। भारतीय एयरलाइन्सहरूलाई इन्धन मूल्य स्थिरता कायम राख्न मदत गर्न मन्त्रीमण्डलले यो निर्णय गरेको हो। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो एक आत्मनिर्भर कोष हो जसले नियमित भारतीय एयरलाइन्सहरूको लागि उड्डयन टर्बाइन इन्धन ATF मूल्य स्थिर गर्न मद्दत गर्नेछ। उहाँले यो निर्णयले उड्डयन क्षेत्रमा 77 लाख रोजगारी सुरक्षित गर्ने बताउनुभयो। नागरिक उड्डयन मन्त्रालय, पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय र व्यय विभागका प्रतिनिधिहरू सम्मिलित समितिले कार्यान्वयन दावीहरूको प्रमाणीकरण, मेलमिलाप र निपटानको निरीक्षण गर्नेछ। यो सहायता 36 महिनाको अवधिको लागि लागू हुनेछ। पश्चिम एसिया संकटको कारण अन्तर्राष्ट्रिय ATFको मूल्य मार्चमा प्रति लिटर 60.5 यस वर्ष मईमा प्रति लिटर 142 पुगेको छ। मन्त्रीमण्डलले दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा पुरानो ट्रक र बसहरू प्रस्थापन गर्न राष्ट्रिय राजधानी क्षेत्र योजना बोर्डलाई सहयोग प्रदान गर्ने योजनालाई पनि स्वीकृत गरेको छ। यो योजनाको उद्देश्य दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा दर्ता भएका ट्रक र बसहरूका मालिकहरूलाई BS4 वा पहिलेको उत्सर्जन मापदण्डको पालना गर्ने, ट्रक र बसहरूलाई BS6 वा विद्युतीय सवारी साधनहरूले प्रस्थापन गर्न प्रोत्साहित गर्नु हो। भारत अमेरिकालाई पछि छोड्दै वार्षिक सौर्य ऊर्जा क्षमता वृद्धिमा 2025 विश्वको दोस्रो सबैभन्दा ठूलो सौर्य ऊर्जा विकास बजार बनेको छ। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले भन्नुभयो, देशको सौर्य ऊर्जा विकास गाथाले वैश्विक मानक स्थापित गरिरहेको छ अनि मजबुत नीतिगत समर्थन, नवाचार अनि विश्वस्तरीय बुनियादी ढाँचाको माध्यमले रेकर्ड क्षमता वृद्धिलाई गति दिइरहेको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वच्छ ऊर्जा परिवर्तन तीव्र गतिले अघि बढिरहेको छ, जसले ऊर्जा सुरक्षा मजबुत भइरहेको, सतत विकासलाई बढावा प्राप्त भइरहेको छ अनि नवीकरणीय ऊर्जाको क्षेत्रमा वैश्विक नेताको रूपमा देशको स्थिति अझ मजबुत भइरहेको छ। मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन मन्त्रालयले वाणिज्य तथा उद्योग मन्त्रालयसँगको सहकार्यमा 5 जुनदेखि आन्ध्र प्रदेशको विशाखापट्टनममा समुद्री खाना निर्यात सम्बन्धी 2 दिने राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। यो कार्यक्रमको उद्देश्य राज्य र सरकारवालाहरूलाई जोडेर देशको सीफुड निर्यात पारिस्थितिकी तन्त्रलाई सुदृढ पार्नु हो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल, मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन मन्त्री राजीव रञ्जन सिंह, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू र अन्य केन्द्रीय मन्त्रीमण्डलहरू कार्यक्रममा उपस्थित हुनेछन्। सरकारले एक अन्तर्राष्ट्रिय समाचार रिपोर्टको खण्डन गरेको छ, जसमा दावी गरिएको थियो कि भारतीय रिजर्भ ब्याङ्कले लगभग 12 अरब अमेरिकी डलर मूल्यको सुन बेचेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले भनेको छ, समाचार एजेन्सीको यो दावी फर्जी हो। कार्यालयले रिजर्भ ब्याङ्कको आँकडाहरूको सन्दर्भ दिँदै स्पष्ट गरेको छ, भारतको विदेशी मुद्रा भण्डारमा सुनको भाव सेप्टेम्बर 2025 अन्तमा 13.92% बढेर 31 मार्च 2026 16.70% भएको छ अनि 22 मई 2026 यो अझ बढेर 16.85% भएको छ। आज कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमणले ठूलो क्षति पुर्याएको छ। घटनामा 1 मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। यो घटनाले अमेरिका र इरान बीचको युद्ध विरामलाई अझ कमजोर बनाएको देखिन्छ। ब्याडमिन्टनमा इन्डोनेसिया ओपन पुरुष डबल्समा भारतका सात्विक साईराज रन्की रेड्डी अनि चिराग सेट्टीले आज मलेसियाका खाई सिङ काङ अनि आरुन ताईबाट 6-11 हारको सामना गर्नु पर्यो। उता महिला सिङ्गल्समा आज उन्नति हुडाको सामना जापानकी पूर्व विश्व च्याम्पियन नोजोमी उकुहारासित हुनेछ। समाचार अहिलेलाई पूरा भयो। अब 6:50 प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब हिन्दी चलचित्रका गीतहरूका साथ रमाउनेछौ। सुन्नुहोस् तुमसे मिलके गीत, आशा भोसले अनि सुरेश वादकरको युगल आवाजमा रहेको यो गीत परिन्दा चलचित्रबाट।

0: नमस्ते धनमाया दिदी, चुल्टे भाई आइपुगे है। म पनि
1: नमस्कार है बिरे दाजु।
2: मेरो पनि यहाँ बिरे भाइलाई नमस्ते छ। लु बिरे भाइ सजिलो गरी बस्नुहोस् है।
0: हुन्छ हुन्छ,
2: सफा गर्नु निकै लामो छ।
0: हो नि,
2: सजिलो गरी त बस्नु पर्यो नि, होइन चुल्टे भाइ?
1: हो नि हो नि हो नि। अब हामी पनि भर्खर भर्खरै आएको, तपाईँ पनि आइपुगिहाल्नु भयो।
2: हजुर,
1: यहाँ धनमाया दिदी पनि हुनुहुन्छ।
2: हजुर,
0: हो नि। अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ, आज पनि केही कुराकानी त गर्नै पर्छ।
2: हजुर हो नि।
0: तर कुराकानी थाल्नुभन्दा पहिले चाहिँ सधैँ चाहिँ एउटा गीत सुनेर आनन्द लिउँ न।
1: ए हुन्छ हुन्छ, अब तपाईँ पनि भर्खर आउनु भएको, यसो आराम पनि हुन्छ। लु सुनाउन
2: सुन्नुपर्छ नि। लु सुनाउन त।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि हाम्रो थकान पनि मेट्यो
1: मेट्यो नि, आराम पायो
0: हजुर। अनि धनमाया दिदी आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
1: हजुर हजुर बिरे भाइ, सोध्नुपर्ने कुरो त म सधैँ नै लिएर आउँछु नि तपाईँहरूलाई, र के कुरोमा सोध्नु पर्यो भनेर सबै सभामा नै सोध्नु पर्यो भनेर सबै कुरो लिएर आउँछु, विषय त एउटा एउटा लिएर आउँछु। आज छुट्टै विषय लिएर आएको छु बिरे भाइ।
0: ए के सोच्नु भएको होला?
1: हजुर के छ भने मेरो घरमा नाता नातिनाहरूले बोजू ऊर्जा चाहिँ बचत गर्नुपर्छ भनेर भन्छ
0: हजुर,
1: अन्त यो चाहिँ के भनेको भनेर म त यसो सोच्छु नि त बिरे भाइ।
0: हजुर
1: नाता नातिनीलाई म सभामा गएर सबै यो ऊर्जा बचत सम्बन्धी चाहिँ सबै जानेर बुझेर आएर म तिमीहरूलाई पनि सबै बुझाउँछु ल भनेर चाहिँ कतिवटा कुरोहरू भनिरहेको छु नि त बिरे भाइ।
0: आहा, साह्रै राम्रो तपाईँले सोच बनाउनु भएछ
1: हजुर,
0: किनभने अहिलेको समयमा चाहिँ ऊर्जाको बचत गर्नु चाहिँ एकदमै जरुरी छ।
1: ज्यू ज्यू।
0: अनि ऊर्जा चाहिँ हाम्रो जीवनको
1: हजुर हजुर
0: 90-90 आवश्यकता हो नि त अहिलेको समयमा चाहिँ। अनि आजको युगमा घर विद्यालय अस्पताल

0: कारखाना, कृषि, यातायात, सञ्चार सबै क्षेत्रमा ऊर्जा बिना सञ्चालन हुन सक्छ जस्तो चाहिँ मलाई लाग्दैन हौ चुल्ठे भाइ।
1: हो नि हो नि हो नि,
2: ठिकै कुरा गर्नुभयो।
0: जनसङ्ख्या वृद्धि, सहरीकरण, प्रविधिहरू तीव्र विकासको कारण ऊर्जाको माग चाहिँ दिन प्रतिदिन बढिराखेको छ धनमाय दिदी। तर ऊर्जाको स्रोत चाहिँ सीमित भएकाले ऊर्जाको बचत अथवा संरक्षण चाहिँ हामीले गर्नै पर्ने जस्तो लाग्छ, अनि यो चाहिँ आवश्यकता पनि बनेको छ।
2: ठीक हो, हजुर हजुर।
0: अनि ऊर्जाको बचत प्राकृतिक स्रोतहरूको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र दिगो विकास हासिल गर्न मद्दत पनि गर्छ। यद्यपि ऊर्जा संरक्षणको मार्गमा विभिन्न चुनौतीहरू रहेको छन्
2: हजुर,
0: जसको समाधान गर्नु चाहिँ एकदमै जरुरी छ। धनमाया दिदी
2: ठिकै कुरा गर्नुभयो यहाँ बिरे भाइले। यो ऊर्जा संरक्षणका प्रमुख चुनौतीहरू पनि के छ होला, यसो बताइदिनुहोस् न।
1: अब विशेष गरी धनमाया दिदी, अब ऊर्जा संरक्षणको चुनौतीहरूमा चाहिँ जनचेतनाको अभाव जस्तो लाग्छ मलाई चाहिँ। धेरै मानिसहरू ऊर्जा संरक्षणबारे, महत्त्वबारे पर्याप्त जानकारी छैन, अनि ऊर्जा बचतले वातावरण, अर्थतन्त्र अनि भविष्यमा पार्ने सकारात्मक प्रभावबारे जानकारीको कमी छ। त्यो कारण चाहिँ अब यो चुनौतीहरूमा चाहिँ सबैभन्दा प्रथम चाहिँ जनचेतनाको अभाव हो जस्तो लाग्छ। अब सँगसँगै के कुरा गर्न चाहन्छु भन्दाखेरिको, अब अहिले जनसङ्ख्या बढेर गएको छ है, अब जनसङ्ख्या बढे सँगसँगै उद्योग भयो, यातायात भयो, अन्य सेवाहरूमा ऊर्जाको माग पनि बढ्दै जान्छ।
2: ठिकै हो,
1: त्यसैले ऊर्जा संरक्षणलाई अब यसलाई चाहिँ अब चुनौतीपूर्ण बनाउँछ भनौँ न, होइन, जनसङ्ख्याले गर्दाखेरि पनि। फेरि अब कस्तो हुन्छ भने प्राय प्राय हामी मानिसहरू आवश्यक नभएको समयमा पनि घरमा देख्नु भएको छ त, बत्ती बालिरहेको हुन्छ, पङ्खा चलाइरहेको हुन्छ, टेलिभिजन चलाइरहेको हुन्छ, कम्प्युटर खुल्लै हुन्छ, अन्य उपकरणहरू चलाइरहेको हुन्छ, यस्तो चाहिँ अब ऊर्जा चाहिँ खेर जानु चाहिँ दिनु भएन।
0: अनि धनमाया दिदी, यो ऊर्जा संरक्षणको चुनौतीमा अर्को कुरा थप्नु मन लागेको चाहिँ के भन्दाखेरि,
2: बताउनुहोस् न। हजुर हजुर,
0: हामी चाहिँ पुराना र ऊर्जा बेसी खर्च हुने उपकरणहरू प्रयोग गरिराखेका छौँ के धनमाया दिदी। अब धेरै घर तथा संस्थाहरूमा पुराना विद्युतीय उपकरणहरू प्रयोग गरिन्छ जसले चाहिँ बेसी मात्रामा ऊर्जा खपत गर्छन्। त्यसरी नै ऊर्जा संरक्षणको अर्को चुनौतीमा छ जीवाश्म इन्धनमा निर्भरता। अनि तपाईँलाई थाहा भएकै कुरो हो, पेट्रोल, डिजल, कोइला र प्राकृतिक ग्यास जस्ता स्रोतहरूमा चाहिँ अत्याधिक निर्भर रहेको छ। अनि यी स्रोतहरू चाहिँ सीमित रहेका छन् र वातावरण प्रदूषणका मुख्य कारण पनि यही नै हो के धनमाया दिदी।
2: हजुर हजुर बिरे भाइ।
1: अनि त्यसरी नै अर्को चाहिँ के छ भने, ग्रामीण तथा अब हामी दुर्गम क्षेत्रहरूमा हेर्छौँ, ऊर्जा दक्ष प्रविधि र नवीकरणीय ऊर्जाको पहुँच पर्याप्त छैन। अब हामी त्यही पुरानै उपकरणहरू प्रयोग गर्छौँ नि त, यहाँ वीरताजुले पनि भन्नुभयो। अनि साथसाथै अर्को चाहिँ के भन्न चाहन्छु भने, ऊर्जा संरक्षण सम्बन्धी नीति भए पनि त्यसको कुनै पनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिन्छ। त्यही भएर पनि ऊर्जा संरक्षणमा चुनौतीहरू आइरहेको छ।
2: हजुर,
0: अब यही ऊर्जा संरक्षणको अर्को चुनौतीहरूमा चाहिँ के छ भन्दाखेरि चाहिँ जलवायु परिवर्तन दिदी।
2: ए ज्यू ज्यू हजुर, यो चाहिँ के कस्तो प्रकारले हुन्छ होला नि?
0: जलवायु परिवर्तनका कारण ऊर्जा उत्पादनमा समेत असर परेको छ। विशेष गरी जल विद्युत उत्पादनमा वर्षा र पानी चाहियो, तर जलवायु परिवर्तनले गर्दाखेरि ठुलो चुनौती भइराखेको छ क्या। अब ठिक समयमा पानीहरू पर्दैन है, त्यो कारणले पनि यो समस्याहरू चाहिँ आइराखेको छ।
2: अनि यस्तै प्रकारले ऊर्जा संरक्षणका समाधान चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ त्यो पनि त जान्नु पर्यो है।
0: अनि यो ऊर्जा संरक्षणको समाधान सम्बन्धी हामी अवश्य कुरा गर्नु नै पर्छ, तर त्योभन्दा अगाडि चाहिँ हामी एकछिन विश्राम गरेर गीत सुनौ न ल धनमाया दिदी।
2: ए हुन्छ हुन्छ, लु सुनौ न त।

0: धेरै रमाइलो पनि भयो, आनन्द पनि आयो। हामी ऊर्जा संरक्षण बारेमा कुराकानी गर्दैछौँ। यहाँ धनमाया दिदीले प्रश्नहरू गर्नुहुँदैछ।
1: हो नि हो नि, अघि गीत सुन्न अगाडि यहाँले ऊर्जा संरक्षणको समाधानहरू बताइदिनुहोस् न भनेर सोध्नु हुँदै थियो नि।
0: हजुर हजुर,
1: अब यो विषयमा कुरा अगाडि बढाइदिनु पर्छ होला चुल्ठे भाइ।
0: हो, विशेष गरी अब ऊर्जा संरक्षणको समाधान चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि प्रथममा चाहिँ के आउँछ भनेदेखिको जनचेतना फैलाउनु पर्यो क्या दिदी।
2: हजुर,
0: अब विद्यालय भयो, कलेज भयो, समुदाय सञ्चार माध्यम मार्फत ऊर्जा संरक्षण सम्बन्धी चाहिँ व्यापक जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, थाहा हुनु पर्यो
2: नि।
0: त्यो भयो भने चाहिँ ऊर्जा संरक्षणको समाधान गर्न सकिन्छ। अनि साथसाथै अर्कोमा चाहिँ के आउँछ भनेदेखिको ऊर्जा दक्ष उपकरणको प्रयोगमा ल्याउनु पर्यो है। ऊर्जा दक्ष उपकरण भन्दाखेरि चाहिँ अब एलइडी बत्ती जसले चाहिँ ऊर्जा कम खर्च गर्छ होइन, अनि ऊर्जा दक्ष पङ्खाहरू भयो, फ्रिजहरू भयो, अब कतिजनाले एयर कन्डिसनरहरू लाउँछन्, नयाँ प्रविधि भएको त्योहरू ल्याउनु पर्यो, अनि अन्य उपकरणहरूको पनि प्रयोगलाई चाहिँ अब प्रोत्साहन गर्नु पर्यो हामीले।
1: सौर्य ऊर्जा, जल विद्युत, पवन ऊर्जा तथा बायोग्यास जस्ता स्वच्छ र फेरि नवीकरण गर्ने ऊर्जाको प्रयोग बढाउनु पर्यो। अनि त्यसरी नै हामीले ऊर्जा बचत गर्ने बानीको विकास पनि गर्नुपर्छ है धनमाया दिदी। आवश्यक नभएको समयमा बत्ती, पङ्खा र अन्य उपकरणहरू बन्द गर्ने बानी बसाल्नु पर्यो।
2: ठिकै हो हजुर।
1: अनि त्यसरी नै हामीले ऊर्जा बचतमा हामीले अर्को गर्नुपर्ने काम चाहिँ के छ भन्दाखेरि सार्वजनिक यातायातको प्रयोग गर्नु पर्यो। अब निजी सवारी साधनको सट्टा सार्वजनिक यातायात जस्तै बसहरू भयो होइन, अनि साइकल वा पैदल यात्रालाई हामीले प्राथमिकता दिनुपर्छ।
0: एकदम एकदम।
1: अनि त्यसरी नै सरकारले ऊर्जा सम्बन्धी कडा नीति निर्माण गरी प्रभावकारी ढङ्गमा चाहिँ यसलाई कार्यान्वयन गर्नुपर्छ के धनमाया दिदी। यस्तो प्रकारले चाहिँ हामीले ऊर्जा संरक्षणको समाधान गर्न सक्छौ धनमाया दिदी।
2: राम्रो कुरा हो नि है चुल्ठे भाइ।
0: हजुर हजुर हजुर।
2: अरू कुराहरू पनि छ होला नि, यसो बताइदिनुहोस्।
0: अर्को चाहिँ के छ भने नि धनमाया दिदी, अब युवाहरूको चाहिँ सक्रिय सहभागिता चाहियो क्या। अब युवाहरूले चाहिँ ऊर्जा संरक्षण अभियानहरू सञ्चालन गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्, अनि त्यो कारण चाहिँ युवाहरूको सक्रिय सहभागिता चाहिन्छ।
2: ठिकै हो हजुर हजुर। अनि यस्तै प्रकारले ऊर्जा संरक्षणको महत्त्व पनि त छ होला है, त्यो पनि यसो जानिराखौँ न त।
1: महत्त्वहरूमा चाहिँ के छ भन्दाखेरि धनमाया दिदी, प्राकृतिक स्रोतहरूको संरक्षण हुन्छ है, ऊर्जा संरक्षण गर्यो भने वातावरण प्रदूषण कम हुन्छ, जलवायु परिवर्तनमा नियन्त्रण मदत पुग्छ, आर्थिक बचत हुन्छ, ऊर्जा सुरक्षामा योगदान पनि पुग्छ है धनमाया दिदी, अनि लामो समयसम्म विकासको लक्ष्य प्राप्त गर्न सहयोग पनि मिल्छ।
2: हो नि,
1: यो चाहिँ विशेष ऊर्जा संरक्षणको महत्त्वहरू रहेको छ धनमाया दिदी।
2: हजुर, राम्रो कुरा हो नि।
0: अनि धनमाया दिदी, हाम्रो नानीहरू विद्यार्थीहरूको भूमिका पनि एकदमै अहम हुने गर्छ है। अब विद्यालयहरूमा ऊर्जा बचत सम्बन्धी कार्यक्रम सञ्चालन गरेमा है, अब अनावश्यक बत्ती र उपकरणहरू बन्द गर्ने कामहरू त्यो सिकाउनु पर्यो नि त होइन, ऊर्जा संरक्षण सम्बन्धी सन्देश समाजमा फैलाउनु पर्यो, नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्नु पर्यो, प्रोत्साहन दिनु पर्यो, अनि वातावरण संरक्षणको गतिविधिमा सहभागी हुनु पर्यो नि त। यो कुराहरू चाहिँ गर्नु पर्यो ऊर्जा संरक्षण सम्बन्धी।
1: अनि धनमाया दिदी,
2: अब
1: ऊर्जा संरक्षण चाहिँ आजको आवश्यकता र भोलिको सुरक्षा हो है, यो चाहिँ हामीले मनमा लिनु पर्यो। जनचेतनाको कमी, जनसङ्ख्या वृद्धि, ऊर्जाको दुरुपयोग, अनि पुराना प्रविधि तथा जीवाश्म इन्धनहरूमा निर्भरता ऊर्जा संरक्षणका प्रमुख चुनौतीहरू हुन्। यस्ता चुनौतीहरूको समाधान जनचेतना, नवीकरण

0: बुझ्न त पाएँ। अब यही बुझेको सबै जानेको बुझेको कुरोहरू नै लगेर मेरो नाता नातिनाहरूलाई यसो गाउँघरको छोराछोरीहरूलाई पनि यसो बताइदिनु पऱ्यो नि त।
1: हुन्छ हुन्छ,
0: सबैलाई नै यसरी जानेको कुरो छ भने त सबैले नै बुझ्छ नि त, होइन चुल्ठे भाइ बिरे भाइ?
2: अनि हामीले अन्तिममा भन्यौँ नि यो अब सरकारको मात्र दायित्व नभएर हामी प्रत्येक नागरिकको नै दायित्व हो नि त। सबैले बुझेको छ भने त ऊर्जा संरक्षण गर्नु सक्छ नि।
0: ठिकै हजुर हो नि,
2: अनि तपाईँले कुरा पनि बुझ्नु भएछ। अब चाहिँ यसो गरौँ न, फेरि अर्को गीत सुनेर आनन्द लिऊ न।
0: ए समय छ भने लु यसो सुनौ न त छोटे भाइ।
1: हुन्छ हुन्छ।

0: बडा रमाइलो भयो, आनन्द पनि आयो है। अनि यहाँ धनमाया दिदीले पनि अब सोध्नु भएको प्रश्नहरूको अब हामीले राम्रैसँग जवाब दियौँ होला, उहाँ सन्तुष्ट हुनुहुन्छ जस्तो त लाग्यो। यसो हेर्दा त
1: हो नि,
0: अब ऊर्जा संरक्षणको चुनौती र समाधान विषयमा त सोध्नु हुँदै थियो। अब हामीले जाने जति हामीले बुझे जति कुरा त गर्यौँ,
1: त्यसो भए अब हाम्रो सभाको समय पनि सिद्धियो जस्तो छ है। अब चाहिँ घरतिर लागौँ न त ल।
2: हुन्छ हुन्छ, सँगै जाउँ न त।

0: समाचार दोखो प्रादेशिक समाचार मेनुका राईबाट सुन्नुहोस्। सिक्किम उच्च न्यायालयले बुधबार न्यायमूर्ति मीनाक्षी मदन राईलाई पटना उच्च न्यायालयको मुख्य न्यायाधीशमा नियुक्त गरिएको अवसरमा सम्मान स्वरूप फूल कोर्ट रेफरेन्स आयोजना गर्यो। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 2 जूनमा नियुक्ति पत्र जारी गर्नुहुँदै न्यायमूर्ति राईलाई पटना उच्च अदालतको मुख्य न्यायाधीशमा औपचारिक रूपमा नियुक्त गरेपछि उक्त सन्दर्भ आयोजना गरिएको हो। उहाँले 5 जूनमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा सिक्किम उच्च न्यायालयका रजिस्ट्रार जनरल केडब्ल्यू भुटियाले पूर्ण न्यायालय सन्दर्भ नोट प्रस्तुत गर्नुभयो। पूर्ण अदालत सन्दर्भ वाचन गर्नुहुँदै न्यायाधीश श्री ए मोहम्मद मुस्ताकले न्यायमूर्ति राईलाई बधाई ज्ञापन गर्नुभयो। साथै उहाँको यस उपलब्धिलाई सिक्किमको न्यायपालिकाका लागि गौरवपूर्ण क्षण भएको बताउनुभयो। न्यायाधीश श्री भास्कर राज प्रधानले पनि न्यायमूर्ति राईको उत्कृष्ट न्यायिक यात्राबारे चर्चा गर्नुहुँदै उहाँको उन्नतिलाई सिक्किमको न्यायिक इतिहासमा एउटा ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। आफ्नो सम्बोधनमा न्यायमूर्ति राईले सिक्किम उच्च अदालत तथा माथहतका न्यायालयका सम्पूर्ण अधिकारी र कर्मचारीप्रति आफ्नो न्यायिक यात्राभरि निरन्तर सहयोग र समर्थनका लागि हार्दिक आभार व्यक्त गर्नुभयो। न्यायमूर्ति राईको नियुक्तिलाई सिक्किमका लागि ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ। उहाँले सन् 1990 राज्यकै पहिलो महिला न्यायिक मेजिस्ट्रेट फर्स्ट क्लास कम सिभिल जजका रूपमा आफ्नो न्यायिक यात्रा शुरू गर्नुभएको थियो। त्यसपछि उहाँले मुख्य न्यायिक मेजिस्ट्रेट जिल्ला तथा सत्र न्यायाधीश रेजिस्ट्रार जनरल तथा सिक्किम उच्च अदालतका न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो। पटना उच्च अदालतको मुख्य न्यायाधीशमा उहाँको नियुक्तिलाई राज्यका लागि गौरवको विषय तथा महिलाहरूका लागि प्रेरणाको स्रोतका रूपमा लिइएको छ। गेजिङ जिल्लाको ब्लक प्रशासनिक केन्द्र यक्सुमले 11 मईदेखि 2 जूनसम्म 5 ग्राम पञ्चायत इकाईहरूमा आधिकारिक भ्रमण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ब्लक विकास अधिकारीको नेतृत्वमा विभिन्न विभागका अधिकारीहरूले ग्रामीण विकास गतिविधि, सरकारी योजना, ठोस फोहोर व्यवस्थापन नियम 2026, सामाजिक कल्याण योजना तथा प्रशासनिक जिम्मेवारी बारे जानकारी दिएका थिए। कार्यक्रममा एन कट पहल, कनेक्ट टू सीएम कार्यक्रम, मनसून पूर्व तयारी, अनुशासन, समय पालन तथा पारदर्शी सेवा प्रवाह बारे छलफल गरिएको थियो। कार्यक्रमले विभागीय समन्वय सुदृढ गर्नुका साथै सरकारी योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ। अतिरिक्त जिल्लापाल सविन्द्र राईको नेतृत्वमा जिल्ला स्तरीय अनुगमन समितिले आज रङली स्थित जीआई हाइड्रो प्राइवेट लिमिटेडमा 2 मासिक निरीक्षण कार्यक्रम सम्पन्न गर्यो। समितिले पावर हाउस, रङली ड्याम साइट तथा लोअर ग्यालेरीको निरीक्षण गर्दै अग्नि सुरक्षा प्रणाली, उद्धार प्रक्रिया, मेसिनेरी सञ्चालन, भूकम्पीय अनुगमन तथा प्रकाश व्यवस्थाको समीक्षा गर्यो। निरीक्षणपछि आयोजित बैठकमा समितिले नियमित मक ड्रिल सञ्चालन, आपतकालीन प्रतिक्रिया टोली सुदृढीकरण तथा पर्याप्त उद्धार सामग्री उपलब्ध गराउन जोड़ दिएको थियो। साथै भूकम्पीय जोखिम सम्बन्धी प्रतिवेदन तथा प्राविधिक विवरण उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिइयो। उत्तर पूर्व परिषदको 73 पूर्ण अधिवेशन 4 जून 2026 मेघालयको शिलङमा आयोजना हुने भएको छ। परिषदका अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा हुने उक्त अधिवेशनमा डोनर मन्त्री तथा एनएसीका उपाध्यक्ष ज्योतिरादित्य एम सिन्धिया, डोनर राज्यमन्त्री सुकान्त मजुमदार साथै परिषदका सदस्यहरू अनि 8 राज्यका राज्यपाल तथा मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ। उक्त बैठकमा डोनर मन्त्रालयका सचिव, 8 उत्तर पूर्वी राज्यका मुख्य सचिवहरूको पनि उपस्थिति रहनेछ। नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादुङका बीए इतिहास अनर्स अन्तिम वर्षका 40 विद्यार्थीहरूले 3 जूनमा शैक्षिक अवलोकन कार्यक्रम अन्तर्गत सिक्किम राज्य अभिलेखालयको भ्रमण गरे। भ्रमणका क्रममा विद्यार्थीहरूलाई अभिलेख व्यवस्थापन, कागजी सामग्री संरक्षण तथा ऐतिहासिक अनुसन्धानमा अभिलेखालयको भूमिकाबारे जानकारी दिइयो। आज एक कार्यक्रम बीच जनरल सेन्ट्रल लाइफ इन्स्योरेन्सले सिक्किममा आकस्मिक स्वास्थ्य सेवा बलियो बनाउन सोचिग्याङ स्थित एसटीएनएम अस्पताललाई दुईवटा अत्याधुनिक लाइफ सपोर्ट एम्बुलेन्स प्रदान गरेको छ। यी एम्बुलेन्सले विशेष गरी दुर्गम तथा पहाड़ी क्षेत्रका बिरामीको स्थानान्तरण र आकस्मिक स्वास्थ्य सेवामा सहयोग पुर्याउनेछ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो प्रादेशिक समाचार पूरा भयो।
1: बेला समय बेलुकीको 6:45 भइसकेको छ र अब प्रस्तुत छ आज बेलुकी अनि भोलि प्रसारण हुने कार्यक्रमको रूपरेखा। अबको केही क्षण 6:50 सुन्नुहुनेछ खरसाङ केन्द्रको प्रादेशिक समाचार। 7:05 सामूहिक आवाजमा लोकगीत, 7:15 सुर संगम अन्तर्गत नेपाली आधुनिक गीत सुन्नुहुनेछ। 7:45 भूटानी कार्यक्रम, 8:00 युवाणी, 8:45 दिल्ली केन्द्रबाट समप्रसारण गरी हिन्दी अनि अंग्रेजी समाचार, 9:15 स्पटलाइट अनि 9:30 वार्ताका राष्ट्र कार्यक्रम। भोलिको हाम्रो कार्यक्रम बिहानको 6:22 शुरू हुनेछ। 6:30 कार्यक्रम अर्चना, 7:07 शुभ प्रभात अन्तर्गत खेतीपातीबारे सल्लाह, 7:35 संगीत प्रभामा सुन्नुहुनेछ विभिन्न कलाकारको आवाजमा नेपाली आधुनिक गीत, 8:30 रंग विरंगको संसार, 8:45 योजना कार्यक्रम, 9:35 साहित्यिक कार्यक्रम सृजना, 10:05 कार्यक्रम हेलो खरसाङ जस अन्तर्गत यहाँले सुन्नुहुने विभिन्न कलाकारको आवाजमा हिन्दी गीत, साथमा मनोरञ्जनात्मक कार्यक्रम, 10:30 कार्यक्रम हाम्रो सरोकार, त्यसै गरी 10:07 स्वर माधुरी अन्तर्गत नेपाली आधुनिक गीत विभिन्न कलाकारको स्वरमा, 12:05

तपाईँको अनुरोधमा 1 बजेर 5 मिनटमा तिब्बती कार्यक्रम, 4 बजे नारी प्रगति, 4 बजेर 30 मिनटमा शिक्षा ज्योति, 5 बजेर 7 मिनटमा जय जवान, 5 बजेर 30 मिनटमा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, अनि 6 बजेर 10 मिनटमा गाउँले सभा, 6 बजेर 50 मिनटमा खरसाङ केन्द्रको प्रादेशिक समाचार, 7 बजेर 5 मिनटमा लोकलहरी, 7 बजेर 15 मिनटमा सुर सङ्गम अन्तर्गत सुन्नुहुनेछ सञ्जिता छेत्रीको स्वरमा नेपाली आधुनिक गीत, 8 बजे युवावाणी, अनि 8 बजेर 45 मिनटमा हिन्दी समाचार, 9 बजेर 15 मिनटमा स्पटलाइट, 9 बजेर 30 मिनटमा वार्ताका राष्ट्र कार्यक्रम। र यसका साथै हामी सुन्नेछौँ मौसमको जानकारी। आज खरसाङ, दार्जिलिङ, मिरिक तथा आसपासका पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। बिहान र बेलुकाको समयमा कुहुरो लाग्न सक्ने भएकोले सवारी चालकहरूलाई विशेष सावधानी अप्नाउन अनुरोध गरिन्छ। यस्तै तराई क्षेत्र, अलिपुरद्वार तथा सिलगढी आसपासमा मौसम सामान्यतया बदली रहनेछ, अनि दिउँसो वा साँझतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

0: अबको केही क्षणमा सुनुहुने छ खरसाङ केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बङ्गालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। राज्यमा भारतीय जनता पार्टी भाजपा सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बङ्गाल राज्य दिवस मनाउने घोषणा गरेको छ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्लास्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। दार्जिलिङस्थित टुरिस्ट लजमा जिटिएका पदाधिकारीहरूबीच एउटा प्रशासनिक बैठक सम्पन्न भएको छ। अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसित भेट गर्नुभयो। अब समाचार विस्तारमा। पश्चिम बङ्गालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। सहरी विकास, महिला अनि बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्र पौलले नवन्नामा योजनाको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि यस अवसरमा उपस्थित हुनुहुन्थ्यो।
2: पहिलो चरणमा लाभार्थीहरूलाई आजदेखि उनीहरूको ब्याङ्क खातामा 3,000 रुपियाँ प्राप्त हुन सुरु हुनेछ। अनुमान गरे अनुसार यो योजनाले लगभग 2 करोड मानिसलाई लाभ मिल्नेछ। सुरुवातमा 28 लाखभन्दा अधिक लाभार्थीहरूको खातामा राशि पठाइएको छ र हरेक 7 दिनपछि सूची बढ्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य प्रशासनका अधिकारीहरूको अथक प्रयासले योजनाको सञ्चालन तुरन्त सुरु गर्न सम्भव भयो। मन्त्री अग्निमित्र पालले भन्नुभयो, लक्ष्मी भण्डार योजनामा ठूलो मात्रामा धोखाधड़ी थाहा लागेको कारण सरकारले अन्नपूर्ण योजनालाई लिएर अतिरिक्त सावधानी अप्नाएको छ।

0: उद्घाटनपछि प्रत्येक ब्लक अनि नगरपालिका क्षेत्रमा 100 चयनित लाभार्थीहरूलाई स्वीकृति पत्र सुम्पिने कार्यक्रम छ। कोलकाता नगर निगम क्षेत्रमा पनि 100 लाभार्थीहरूलाई स्वीकृति पत्र प्राप्त हुनेछ। खबर अनुसार लाभार्थीहरूको सूचीलाई सम्बन्धित उपविभागीय अधिकारीहरू, बीडीओ अनि नगर निगम अधिकारीहरूको सिफारिसको आधारमा अन्तिम रूप दिइनेछ। लाभार्थीहरूलाई पञ्जीकरण गर्नका लागि 90 दिनको समय दिएको छ। आकाशवाणी खरसाङको समाचार कक्षबाट उषा किरणको रिपोर्ट।
1: राज्यकी महिला एवं शिशु कल्याण मन्त्री अग्निमित्र पलले भन्नुभयो, अन्नपूर्ण भण्डार योजना केवल आर्थिक सहायता प्रदान गर्ने योजना होइन, तर महिलाहरूलाई आत्मनिर्भर अनि सशक्त बनाउने एउटा महत्त्वपूर्ण पहल हो। उहाँले आज भन्नुभयो, भाजपा सरकार बनेपछि जुन प्रकारले महिलाहरूको आर्थिक सशक्तिकरणको संकल्प लिइएको छ, त्यसलाई अब धरातलमा उतार्ने काम भइरहेको छ। पत्रकारहरूसित बातचितमा मन्त्री पलले भन्नुभयो, उहाँको निम्ति यो गर्व अनि सम्मानको विषय हो कि मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा महिलाहरूका लागि सुरु गरिएको अन्नपूर्ण भण्डार योजना अन्तर्गत लाखौँ महिलाहरूको खातामा डाइरेक्ट बेनिफिट ट्रान्सफर डिबिटीको माध्यमले सहायता राशि भुक्तान गरिएको छ। राज्यमा भारतीय जनता पार्टी सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बङ्गाल राज्य दिवस मनाउने घोषणा गरेको छ। यो निर्णय आज भएको राज्य मन्त्रीमण्डल बैठकमा लिइएको हो, जसको अध्यक्षता मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुभयो। मन्त्रीमण्डलको बैठकपछि पञ्चायत मन्त्री दिलीप घोषले भन्नुभयो, 20 जुन 1947 तत्कालीन बङ्गाल विधानसभामा डाक्टर श्यामा प्रसाद मुखर्जीको नेतृत्वमा एउटा महत्त्वपूर्ण प्रस्ताव पारित गरिएको थियो। यस प्रस्तावले बङ्गाल विभाजन अनि पश्चिम बङ्गाल राज्य गठनको मार्ग प्रशस्त गरेको थियो। यसै ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै राज्य सरकारले 20 जुनको दिन पश्चिम बङ्गाल दिवसको रूपमा मनाउने निर्णय गरेको हो। श्री दिलीप घोषले भन्नुभयो, अबदेखि हरेक वर्ष 20 जुन राज्य सरकारको तर्फबाट आधिकारिक कार्यक्रम आयोजित गरिनेछ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्लास्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। विश्वविद्यालयका कुलाधिपतिको रूपमा उहाँले यस कार्यक्रमको अध्यक्षता गर्नुभयो। जानकारी अनुसार दीक्षान्त समारोह विश्वविद्यालयको विवेकानन्द प्रेक्षगृहमा आयोजित गरिएको थियो। वर्ष 2023 22 दीक्षान्त समारोह 7 नोभेम्बरको दिन आयोजित गरिएको थियो। त्यसपछि केही कारणहरूले गर्दा 2 वर्षसम्म दीक्षान्त समारोह आयोजित गरिएको थिएन। 2 वर्षपछि विद्यासागर विश्वविद्यालयमा दीक्षान्त समारोह आयोजित गरियो, जसमा राज्यपाल सामेल हुनुभयो। पश्चिम बङ्गालमा सत्तारूढ भाजपा सरकारले पूर्ववर्ती तृणमूल कङ्ग्रेस सरकारको जनकल्याणकारी योजना मा क्यान्टिनलाई जारी राख्ने फैसला गरेको छ। यद्यपि योजनाको नाम परिवर्तन गरी अब मा आहार गरिनेछ। यसका साथै सरकारले राज्यभरि यस योजनाको विस्तारको पनि घोषणा गरेको छ। आज 59 नयाँ सरकारको पूर्ण मन्त्री परिषदको पहिलो बैठकपछि पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषले यो जानकारी दिनुभएको हो। श्री घोषले भन्नुभयो, हालसम्म राज्यमा 390 केन्द्रहरू यस योजना अन्तर्गत भोजन उपलब्ध गराइरहेको थियो, अब 110 नयाँमा आहार केन्द्र स्थापित गरिनेछ। त्यसपछि राज्यमा जम्मा 500 केन्द्रहरू मात्र 5 रुपियाँमा भोजन उपलब्ध गराउनेछन्। उहाँले भन्नुभयो, सरकारको प्राथमिकता गरिब अनि आवश्यकहरूलाई सस्तो दरमा पौष्टिक भोजन प्रदान गरिरहनु हो। यसै उद्देश्यले योजनालाई बन्द गर्नुको साटो यसको विस्तार गर्ने निर्णय लिएको हो। राज्य सरकारले भारतीय क्रिकेट टिमका पूर्व कप्तान अनि बङ्गाल क्रिकेट बोर्ड सिएबीका पूर्व अध्यक्ष सौरभ गाङ्गुलीको सुरक्षा व्यवस्थापनमा कटौती गर्ने निर्णय गरेको छ। हालसम्म गाङ्गुलीलाई जेड श्रेणीको सुरक्षा प्राप्त थियो, तर अब उनलाई वाई श्रेणीको सुरक्षा दिइनेछ। यस सम्बन्धमा सौरभ गाङ्गुलीसित प्रतिक्रिया लिने कोसिस गरिए पनि श्री गाङ्गुलीले यस मुद्दामा कुनै टिप्पणी गर्न चाहेनन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार सम्हालेपछि 59 आयोजित एउटा बैठकमा स्पष्ट गर्नुभएको थियो कि जुन व्यक्तिहरूलाई वास्तविक खतरा छैन, उनीहरूलाई अनावश्यक सुरक्षा उपलब्ध गरिने छैन। पश्चिम बङ्गालमा तृणमूल कङ्ग्रेसमा उथुलपुथुल बीच राजनैतिक घटनाक्रम तीव्र बनेको छ। तृणमूल कङ्ग्रेसबाट निष्कासित विधायक ऋतव्रता ब्यानर्जीले राज्य विधानसभामा विपक्षको नेता पदमा दावी गर्दै 58 विधायकहरूको समर्थनको दावी गरेका छन्। विधानसभा सूत्र अनुसार 58 विधायकहरूद्वारा हस्ताक्षरित एक पत्र अध्यक्ष रथिन्द्र बोसलाई सुम्पिएको छ, जसमा ब्यानर्जी गुटलाई वास्तविक तृणमूल कङ्ग्रेसको रूपमा मान्यता दिने माग गरिएको छ। यस गुटले मुर्शिदाबादको रघुनाथगञ्जका विधायक अखरुज मानलाई मुख्य सचेतक नामित गरेको छ। एन्टालीबाट सन्दीपान शाह अनि कस्बाबाट जावेद खानलाई उपनेताको रूपमा प्रस्तावित गरिएको छ। गुटले दावी गरे अनुसार पत्र सुम्पिएको समय सबै 58 समर्थक विधायक विधानसभामा उपस्थित थिए। उनीहरूले अध्यक्षलाई यो पनि सूचित गरेका छन् कि छिटै अन्य 6 विधायकहरूको समर्थन प्राप्त हुनेछ। यसैबीच तृणमूल कङ्ग्रेसले शोभनदेव चट्टोपाध्यायलाई सदनका प्रतिपक्ष नेता, आसिमा पात्रा अनि नयना बङ्गोपाध्यायलाई उपनेता अनि फिराद हाकिमलाई मुख्य सचेतक घोषित गरेको छ। कोलकातामा एउटा ऱ्यालीलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपामाथि विभाजनको षड्यन्त्र रचेको आरोप लगाउनुभयो। यसैबीच तृणमूल कङ्ग्रेसका केही नेताहरू आज नवन्नमा आयोजित मुख्यमन्त्री शुभेन्दु अधिकारीको प्रशासनिक बैठकमा सामेल भए। बैठकमा तृणमूल नेता फिराद हाकिम, कुणाल घोष, नयना बङ्गोपाध्याय, अशोक देव समेत अन्य विधायक उपस्थित थिए। उनीहरूको उपस्थितिलाई पार्टीभित्र चलिरहेको मतभेद अनि नेतृत्व सङ्घर्षको सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ। नवन्नमा कोलकाता, हाउडा अनि दक्षिण 24 परगना जिल्लाहरूका प्रतिनिधिहरूलाई लिएर प्रशासनिक समीक्षा बैठक आयोजित गरिएको थियो। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: दार्जिलिङ स्थित टुरिस्ट लजमा नवनिर्वाचित विधायकहरू, दार्जिलिङ जिल्ला प्रशासन, पुलिस प्रशासन तथा जिटिएका पदाधिकारीहरूबीच एउटा प्रशासनिक बैठक सम्पन्न भयो। उक्त बैठकमा विभिन्न प्रशासनिक तथा विकास सम्बन्धी विषयहरूमा छलफल गरियो। साथै पश्चिम बङ्गाल सरकारद्वारा सञ्चालित अन्नपूर्ण योजना अन्तर्गत दार्जिलिङ क्षेत्रका 10 लाभार्थीहरूलाई अन्नपूर्ण प्रमाणपत्र वितरण गरियो। बैठकमा सहभागी सबै पक्षहरूले जनकल्याणकारी योजनाहरूको प्रभावकारी कार्यान्वयन तथा क्षेत्रीय विकासका लागि समन्वयनात्मक रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यका विभिन्न जिल्लाहरूमा झैँ अन्नपूर्ण योजना कार्यक्रम, सिलगढीमा पनि दार्जिलिङ जिल्ला प्रशासनको तर्फबाट एउटा विशेष कार्यक्रम बीच आयोजित गरियो। यस अवसरमा जिल्लाधिकारी सहित अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। साथै भाजपा कार्यकर्ताहरू पनि कार्यक्रममा भागीदार बने। कार्यक्रम अवधि प्रतीकात्मक रूपमा केही लाभार्थी महिलाहरूलाई योजनाको स्वीकृति प्रमाणपत्र सर्टिफिकेट प्रदान गरियो। जिल्ला प्रशासन अनुसार चरणबद्ध तरिकाले सबै पात्र महिलाहरूको ब्याङ्क खातामा यो राशि पठाइनेछ। प्रशासनले बताएअनुसार यो योजनाको माध्यम मार्फत महिलाहरूको आर्थिक स्थिति दरिलो हुनेछ अनि उनीहरू आत्मनिर्भर बन्न सक्नेछन्। दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले आज दार्जिलिङमा पश्चिम बङ्गाल सरकारको महत्त्वाकाङ्क्षी अन्नपूर्ण योजनाको उद्घाटन कार्यक्रममा सहभागिता जनाउँदै यसलाई महिलाहरूको सशक्तिकरणका लागि दूरदर्शी अनि ऐतिहासिक पहल भएको बताउनु भएको छ।
5: यस योजना अन्तर्गत पश्चिम बङ्गालका 25-60 वर्ष उमेर समूहका सबै योग्य महिलाहरूलाई आधारसँग जोडिएको ब्याङ्क खातामा प्रत्यक्ष लाभ हस्तान्तरण डीबीटी मार्फत मासिक 3,000 रुपियाँ प्रदान गरिनेछ। सांसद विष्टले योजनाले राज्यभरिका लाखौं आमा, दिदी बहिनी र छोरीहरूलाई आर्थिक सम्मान र आत्मनिर्भरताको नयाँ युगतर्फ अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। डीबीटी प्रणाली मार्फत लाभार्थीको खातामा प्रत्यक्ष रकम जम्मा गरिने भएकाले जनतामा सुशासनप्रतिको विश्वास अझ बलियो बन्ने विश्वास श्री विष्टले जताउनुभयो। उहाँ अनुसार यस योजनाले परिवारको खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउनका साथै महिलामाथिको दैनिक आर्थिक दबावलाई पनि उल्लेखनीय रूपमा कम गर्नेछ। योजनाले महिलाहरूलाई परिवारको समग्र कल्याणमा थप ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भन्दै सांसद विष्टले महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणमा यसको दूरगामी प्रभाव रहने बताउनुभयो। यसका साथै घराइसी खर्च क्षमता बढेसँगै स्थानीय अर्थतन्त्रलाई समेत गतिशील बनाउन यस योजनाले महत्वपूर्ण भूमिका खेल्नेमा सांसद विष्टले विश्वास जताउनुभयो। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेसित भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, नेपाल भारतको छिमेकी प्रथम नीति अन्तर्गत एक प्रमुख साझेदार हो। उहाँले भन्नुभयो, भारत दुवै देशबीच विशेष अनि बहुआयामी सम्बन्धहरूलाई नयाँ उचाइमा लैजानका लागि नयाँ सरकारसित सहयोग गर्न उत्सुक छ। प्रधानमन्त्रीले लामेछानेको साझा अनि समृद्ध भविष्यका लागि मिलेर काम गर्ने विचारहरूको पनि स्वागत गर्नुभयो। मिरिक महकुमा शासक कार्यालयमा मिरिक क्षेत्रका महिला लाभार्थीहरूलाई अन्नपूर्ण योजना मार्फत 3,000 रुपियाँको दरले रकम भुक्तान गरियो। यस अवसरमा बोल्दै भारतीय जनता पार्टीका नेता एमके जिम्बा, मिरिक मण्डल अध्यक्ष अमर राणा अनि गोपालधारा सियोक अनि ओकाइटी मण्डल संयोजक अरूण घिसिङ सहितको प्रतिनिधिले राज्य सरकारले दिएको वचन अनुसार आजदेखि राज्यभरि अन्नपूर्ण योजना सुरु भएको छ भन्दै योजनाको लाभ योग्य अनि भारतीय महिलाहरूले उठाउन सक्ने बताए। उनीहरूले राज्यका महिलाहरू अत्तालिनु पर्दैन भन्दै सबैले नै यसको लाभ पाउने बताए। रिम्बिक लोदमा समष्टिका आइजिजेएफ प्रमुख संयोजक बुद्ध लक्ष्मले वर्तमान राज्य सरकारद्वारा सञ्चालनमा ल्याइएको अन्नपूर्ण भण्डार योजना सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै योग्य लाभार्थीहरूलाई सचेत र जिम्मेवार ढङ्गले फर्म भर्न आग्रह गरेका छन्। क्षेत्रमा आयोजित जनसम्पर्क तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजनाको उद्देश्य, आवश्यक कागज अनि आवेदन प्रक्रियाबारे जानकारी गराएका छन्। उनले कुनै पनि प्रकारको गलत सूचना वा अफवाहमा नपरी आधिकारिक निर्देशिका अनुसार मात्र फर्म भर्नुपर्ने जोड दिए। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बङ्गालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपले शुभारम्भ भएको छ। राज्यमा भारतीय जनता पार्टी सरकारले 20 जुनको दिन आधिकारिक रूपले पश्चिम बङ्गाल राज्य दिवस मनाउने घोषणा गरेको छ। राज्यपाल आरएन रविले आज मेदिनीपुर जिल्ला स्थित विद्यासागर विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिनुभयो। दार्जिलिङ स्थित टुरिस्ट लजमा जिटिएका पदाधिकारीहरूबीच एउटा प्रशासनिक बैठक सम्पन्न भयो अनि प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नेपालका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामेछानेसित भेट गर्नुभयो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा बेलुकी 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: समय यस बेला बेलुकीको 7:05 भइसकेको छ र अब कार्यक्रम लोकलहरी अन्तर्गत सुन्नेछौ सामूहिक आवाजमा लोकगीत।

तपाईको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नु। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

0: आकाशवाणी हो समाचार वंदना राय बाट सुन्नुहोस्। शुरुमा यस बुलेटिन का मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले भारतीय एयरलाइन्सहरूलाई उनीहरूको घरेलू र अन्तर्राष्ट्रिय सञ्चालनमा सहयोग गर्न 10,000 करोड़ रूपियाँको एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डलाई अनुमोदन गरेको छ। कर्नाटक कंग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25 मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। आज बिहान दिल्लीको मालवीय नगरमा रहेको एक होटलमा आगलागी हुँदा 21 जनाको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दुखद घटनामा ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू र एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ़ीकरण गर्ने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो र इण्डोनेशिया ओपन ब्याडमिण्टन प्रतियोगिताको पुरूष एकल स्पर्धामा आयुष शेट्टी प्री क्वार्टर फाइनलमा पुगेका छन् भने मिक्स डबल्स स्पर्धामा भारतीय जोड़ी रोहन कपूर र ऋत्विका शिवानी गद्देले पनि प्री क्वार्टर फाइनलमा स्थान बनाएका छनृ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले भारतीय एयरलाइन्सहरूलाई उनीहरूको घरेलू र अन्तर्राष्ट्रिय सञ्चालनमा सहयोग गर्न 10,000 करोड़ रूपियाँको एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डलाई अनुमोदन गरेको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो एक आत्मनिर्भर कोष हो जसले नियमित भारतीय एयरलाइन्सहरूका लागि उड्डयन टर्बाइन इन्धन एटीएफ मूल्यहरू स्थिर गर्न मदद गर्नेछ।
1: एटीएफ प्राइस स्टेबिलाइजेशन फण्डमा एक सेल्फ सस्टेनिङ रिभल्भिङ फण्ड बनाया गया। एटीएफ प्राइस फर द एयरलाइन क्यारियर्स who want to participate in this, उनको एक स्टेबल एटीएफ प्राइस अभी करंट क्राइसिस के दौरान मिलेगा। इससे हमारे एंटायर एविएशन सेक्टर में करीब 70 लाख से अधिक जो जॉब्स हैं, जिनके ऊपर इम्पैक्ट पड़ना आरंभ होने लगा था बिकॉज ऑफ द स्ट्रेस इन द सेक्टर, वो इससे सिग्निफिकेंटली मिटिगेट होगा।
0: उहाँले थप भन्नुभयो, यो निर्णयले उड्डयन क्षेत्रमा 77 लाख रोजगार सुरक्षित गर्नेछ। मन्त्रीमण्डलले दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा पुराना ट्रक र बसहरू प्रतिस्थापन गर्न राष्ट्रिय राजधानी क्षेत्र योजना बोर्डलाई सहयोग प्रदान गर्ने योजनालाई पनि अनुमोदन गरेको छ। यो योजना साझेदार राज्यहरू र दिल्ली, हरियाणा, राजस्थान र उत्तर प्रदेशका केन्द्रशासित प्रदेशहरूसँगको सहकार्यमा लागू गरिनेछ। श्री वैष्णवले भन्नुभयो, यस ऐतिहासिक 2 वर्षीय योजनाको उद्देश्य दिल्ली राष्ट्रिय राजधानी क्षेत्रमा वायु प्रदूषण कम गर्नु र स्वच्छ परिवहनलाई प्रवर्धन गर्नु हो।
2: दिल्ली के पॉल्यूशन को रोकने के लिए लगातार कई स्टेप्स लिए जा रहे हैं। उन स्टेप्स में एक बहुत बड़ा निर्णय लिया गया कि जो 40% कॉन्ट्रीब्यूशन है पार्टिकुलेट मटेरियल का, वो ट्रांसपोर्टेशन सेक्टर के कारण आता है और उस ट्रांसपोर्टेशन में जो सबसे बड़ा कॉन्ट्रीब्यूटर हैवी ट्रक्स और बसेस, पुरानी ट्रकों और बसों को रिप्लेस करने का इसमें फैसला लिया गया है।
0: केन्द्रीय मन्त्रीमण्डलले रामेश्वरदेखि पारादीपसम्म 163 किलोमिटर भन्दा बढ़ी फैलिएको नयाँ तटीय राजमार्ग निर्माणलाई पनि अनुमोदन गरेको छ। श्री वैष्णवले जानकारी दिनुभयो, यस परियोजनाको कुल लागत 830 करोड़ रूपियाँ भन्दा बढ़ी हुनेछ। आर्थिक मामिला सम्बन्धी मन्त्रीमण्डल समितिले 3,936 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा बिहारको NH31 र NH231 को खगड़िया पूर्णिया खण्डलाई 4 लेनमा स्तरोन्नति गर्न पनि अनुमोदन गरेको छ। कर्नाटक कंग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25 मुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। राज्यपाल थावरचन्द गहलोतले वहाँलाई बेंगलुरूमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वरले उपमुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो भने वहाँसँगै 12 जना विधायकले पनि मन्त्री पदको शपथ लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले डीके शिवकुमारलाई बधाई दिनुभएको छ। आज बिहान दिल्ली को मालवीय नगर में रहेको एक होटल में आग लागी हुँदा 21 जना को मृत्यु भएको छ। दक्षिण दिल्ली का डीसीपी अनंत मित्तल ने 8 दमकल को सहयोग में आगलागी सफलतापूर्वक निभाइएको बताए। प्रधानमंत्री नरेन्द्र मोदी ने आगलागी को घटना में भएको ज्यान गुमाउने प्रति दुख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल में पोस्ट गर्दै वहां अधिकारीहरूले प्रभावितहरूलाई सबै सम्भव मदद प्रदान गरिरहेको बताउनुभयो। वहां प्रत्येक मृतक का आफन्तलाई प्रधानमंत्री राष्ट्रीय राहत कोषबाट 2-2 लाख रूपियां को अनुग्रह रकम प्रदान गर्ने घोषणा गर्नुभयो भने घाइतेहरूलाई 50-50 हजार रूपियां दिइनेछ। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र केन्द्रीय गृहमन्त्री अमित शाहले पनि दुखद आगलागी घटनामा ज्यान गुमाउने प्रति समवेदना व्यक्त गर्नुभयो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आगलागी घटनामा ज्यान गुमाउने प्रति शोक व्यक्त गरेकी छिन्। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजना आज औपचारिक रूपमा शुभारम्भ गरियो। राज्यकी शहरी विकास, महिला तथा बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्रा पौलले नवन्नामा यसको उद्घाटन गर्नुभयो। पहिलो चरणमा लाभार्थीहरूले आजदेखि आफ्नो ब्याङ्क खातामा 3,000 रूपियाँ प्राप्त गर्न थाल्नेछन्। पश्चिम बंगालमा तृणमूल कंग्रेस भित्रको अशान्तिको बीचमा राजनैतिक घटनाक्रम तीव्र भएको छ। निष्कासित तृणमूल कंग्रेसका विधायक ऋतुव्रत ब्यानर्जीले 58 विधायकहरूको समर्थनको दावी गर्दै राज्य विधानसभामा विपक्षी नेताको पद दावी गरेका छन्। यसैबीच कोलकातामा एक रैलीलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपामाथि विभाजनको षड्यन्त्र रचेको आरोप लगाएकी छिन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू र एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढीकरण गर्ने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो। यस अवसरमा बोल्दै राष्ट्रपतिले देशभरका जनजातीय समुदायहरू सांस्कृतिक रूपमा समृद्ध रहेको र तिनीहरूलाई अगाडि बढ़ाउन प्रयास गरिनुपर्ने बताउनुभयो। वहाँले केही जनजातीय समुदायहरू अझै पनि विभिन्न सरकारी योजनाहरूबाट अनभिज्ञ रहेकोमा चिन्ता व्यक्त गर्नुभयो।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। कर्नाटक काँग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25औं मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ। सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्य मन्त्री डाक्टर एल मुरुगनले मिजोरममा विकास परियोजनाहरूको निरीक्षण गर्नुभयो। भारतका लागि अमेरिकी राजदूत सर्जिगो गोरले प्रस्तावित भारत अमेरिका अन्तरिम व्यापार सम्झौताको 99% काम पूरा भएको बताउनु भएको छ र इन्डोनेसिया ओपन ब्याडमिन्टन टुर्नामेन्टको पुरुष सिङ्गल्समा आयुष सेट्टी प्री क्वार्टर फाइनलमा पुगेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। उहाँले भन्नुभयो, देशको प्रत्येक गाउँ अनि व्यक्तिसम्म विकास पुग्नुपर्छ। राष्ट्रपतिले आज नयाँ दिल्लीमा एकीकृत जनजातीय विकास एजेन्सीहरू अनि एकीकृत जनजातीय विकास परियोजनाहरूलाई सुदृढ गर्न राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने क्रममा यस्तो बताउनु भएको हो। राष्ट्रपति मुर्मूले चिन्ता व्यक्त गर्दै भन्नुभयो, अझै पनि केही जनजातीय वर्गलाई सरकारको विभिन्न योजनाबारे जानकारी छैन।
2: जनजातीय समुदायको अनेक गाउँ और बस्तियाँ दूर दराजको क्षेत्रमा जङ्गलो और पहाडो तली इलाकामा होते ऐसे इलाकाको विकासको मुख्य तरासे पूरी तरह जोड्ना आपका कर्तव्य है। अन्तिम गाउँ और अन्तिम बस्तीके अन्तिम घर तक विकास कार्यक्रमको पहुँचाना आपका उत्तरदायित्व।
1: यो कार्यक्रम जनजातीय गरिमा उत्सव 2026 अन्तर्गत आयोजित गरिँदैछ। सम्मेलन अन्तर्गत देशभरका जनजातीय विकासका लागि जिम्मेदार संस्थागत प्रणालीहरूलाई सुदृढ गर्नमा ध्यान केन्द्रित गरिनेछ, जसमा शासन सुधार, अभिसरण तन्त्र अनि प्रौद्योगिकी आधारित सेवा वितरण सामेल छ। सम्मेलनमा 26 राज्य अनि 4 केन्द्रशासित प्रदेशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। पश्चिम बंगालको सामाजिक सुरक्षा योजना अन्नपूर्ण योजनाको आज औपचारिक रूपले शुभारम्भ भएको छ। शहरी विकास, महिला अनि बाल विकास तथा समाज कल्याण मन्त्री अग्निमित्रा पालले

सिन्हामा योजनाको उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारी पनि यस अवसरमा उपस्थित थिए। पहिलो चरणमा लाभार्थीहरूलाई आजदेखि उनीहरूको ब्याङ्क खातामा 3,000 रुपियाँ प्राप्त हुन शुरू भएको छ। अनुमान गरी अनुसार यो योजनाले लगभग 2 करोड मानिसलाई लाभ पुग्नेछ। शुरूआतमा 28 लाख भन्दा अधिक लाभार्थीहरूको खातामा राशि भुक्तान गरिनेछ र हरेक 7 दिनपछि सूची बढ्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य प्रशासनका अधिकारीहरूको अथक प्रयासले योजनाको सञ्चालन तुरन्त शुरू गर्न सम्भव भयो। मन्त्री अग्निमित्र पालले भन्नुभयो, लक्ष्मी भण्डार योजनामा ठूलो मात्रामा धोकाधड़ी थाहा लागेको कारण सरकारले अन्नपूर्ण योजनालाई लिएर अतिरिक्त सावधानी अप्नाएको छ। उद्घाटनपछि प्रत्येक ब्लक अनि नगरपालिका क्षेत्रमा 100 चयनित लाभार्थीहरूलाई स्वीकृति पत्र सुम्पिएको छ। कोलकाता नगर निगम क्षेत्रमा पनि 100 लाभार्थीहरूलाई स्वीकृति पत्र प्राप्त भयो। खबर अनुसार लाभार्थीहरूको सूचीलाई सम्बन्धित उपविभागीय अधिकारीहरू, बिडिओ अनि नगर निगम अधिकारीहरूको सिफारिसको आधारमा अन्तिम रूप दिनेछ। लाभार्थीहरूलाई पञ्जीकरण गर्नका लागि 90 दिनको समय दिएको छ। कर्नाटक काङ्ग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25औं मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। राज्यपाल थावरचन्द गहलोतले उहाँलाई बंगलुरूमा पद तथा गोपनीयताको शपथ गराउनुभयो। पूर्व गृहमन्त्री डाक्टर जी परमेश्वरले उपमुख्यमन्त्रीको रूपमा शपथ लिनुभयो। उहाँसँगै 12 विधायकले पनि मन्त्री पदको शपथ लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले डीके शिवकुमारलाई कर्नाटकका मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएकोमा बधाई दिनुभएको छ। एक सोशल मिडिया पोस्टमा श्री मोदीले सफल कार्यकालका लागि शुभकामना दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केन्द्र सरकार जनताको कल्याणका लागि कर्नाटक सरकारसित मिलेर काम गर्नेछ। भारतीय प्रशासनिक सेवाका अधिकारी एएसपीएस रवि प्रकाशले आज पुदुचेरीको मुख्य निर्वाचन अधिकारीको रूपमा कार्यभार सम्हाल्नुभयो। निर्वाचन आयोगले 26 मईमा जारी एक अधिसूचनाको माध्यमले रवि प्रकाशलाई पुदुचेरीको मुख्य निर्वाचन अधिकारी नियुक्त गरेको हो। यो नियुक्ति पूर्व मुख्य निर्वाचन अधिकारी पी जवाहरको स्थानान्तरणपछि गरिएको हो। यो नियुक्ति पुदुचेरी सरकारको परामर्शले लोक प्रतिनिधित्व अधिनियम 1950 प्रावधानहरू अन्तर्गत गरिएको हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डाक्टर एल मुरुगनले मिजोरमको कोलासिप जिल्लामा कयौं सरकारी संस्थानहरू अनि विकास परियोजनाहरूको निरीक्षण गर्नुभयो। उहाँले सैदानस्थित क्षेत्रीय खेल प्रशिक्षण केन्द्र पीएम श्री सरकार मोडल प्राथमिक विद्यालय 1, दियाकन हाई स्कूल, आड्रेन सुसम चिल्ड्रेन होम अनि कोलासिप बेङ्घारस्थित आँगनबाड़ी केन्द्रको भ्रमण गर्नुभयो। डाक्टर मुरुगनले आईसीएआरको खेत बचाउ अभियानको पनि शुरूआत गर्नुभयो। यसको उद्देश्य रासायनिक उर्वरक मुक्ति खेती अनि टिकाउ कृषि पद्धतिहरूलाई बढावा दिनु हो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले प्रस्तावित भारत अमेरिका अन्तरिम व्यापार सम्झौताको 99% काम पूरा भएको बताउनु भएको छ। आज मुम्बईमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै श्री गोरले भन्नुभयो, दुवै देशले बाँकी रहेका समस्याहरू समाधान गर्न काम गरिरहेका छन्। उहाँले आशा व्यक्त गर्दै सम्झौता आगामी केही हप्तामा अन्तिम रूप पाउन सकिने बताउनुभयो। अमेरिकी व्यापार प्रतिनिधिमण्डलले हाल नयाँ दिल्लीमा भारतीय अधिकारीहरूसँग छलफल गरिरहेको छ। प्रतिनिधिमण्डलको नेतृत्व प्रमुख वार्ताकार ब्रेन्डन लिन्सले गरिरहनु भएको छ। केन्द्रीय मन्त्रीमण्डलले घरेलु र अन्तर्राष्ट्रिय उडानहरूको लागि तेल मार्केटिङ कम्पनीहरूलाई 10,000 करोडको एकपटकको बजेट सहयोगलाई अनुमोदन गरेको छ। भारतीय एयरलाइन्सहरूलाई इन्धन मूल्य स्थिरता कायम राख्न मद्दत गर्न मन्त्रीमण्डलले यो निर्णय गरेको हो। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो एक आत्मनिर्भर कोष हो जसले नियमित भारतीय एयरलाइन्सहरूको लागि उड्डयन टर्बाइन इन्धन ATF मूल्य स्थिर गर्न मद्दत गर्नेछ। इन्डोनेसिया ओपन ब्याडमिन्टन टुर्नामेन्टको पुरुष सिङ्गल्समा आयुष सेठी प्रिक्वार्टर फाइनलमा पुगेका छन्। आयुषले आज चीनका वेङ
होङयाङलाई पराजित गरे। त्यही मिक्स डबल्समा रोहन कपूर अनि रुचिका शिवानी गद्दीको भारतीय जोडीले पनि प्री क्वार्टर फाइनलमा स्थान बनाएको छ। भारतीय जोडीले चिनी ताइपेका हु लिङ फाङ अनि याङ पो सुआनलाई पराजित गरे। यो समाचार युट्युबमा @AIR न्युज मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मूले भन्नुभयो, देशभरिका जनजातीय समाज सांस्कृतिक रूपले खुबै समृद्ध छ अनि उनीहरूलाई अघि बढाउने प्रयास गरिनुपर्छ। कर्नाटक काँग्रेस विधायक दलका नेता डीके शिवकुमारले आज राज्यको 25 मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ। सूचना एवं प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डाक्टर एल मुरुगनले मिजोरममा विकास परियोजनाहरूको निरीक्षण गर्नुभयो। भारतका लागि अमेरिकी राजदूत सर्जियो गोडले प्रस्तावित भारत अमेरिका अन्तरिम व्यापार सम्झौताको 99% काम पूरा भएको बताउनु भएको छ। र इन्डोनेसिया ओपन ब्याडमिन्टन टुर्नामेन्टको पुरुष सिङ्गल्समा आयुष सेठी प्री क्वार्टर फाइनलमा पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:05 समाचारको नवीन संस्करण लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवावाणी कार्यक्रममा। श्रोताबिन, आजको विषयमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोतागण, कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर मनोरञ्जन गराउनेछु। गुजारिस गीत सन् 2008 को चलचित्र गजनीबाट प्रस्तुत गरिएको हो। यो गीत एक गहिरो रोमान्टिक र कमजोर बिन्ती हो। यस गीतलाई जावेद अलीद्वारा गाएको र एआर रहमानद्वारा संगीतबद्ध र प्रसुन जोशीद्वारा लिखित शब्दहरूले एक पुरुषको आफ्नो प्रेमको प्रतिफल दिनको लागि भावनात्मक अनुरोधको वर्णन गर्दछ, जसले उनको सहमतिले एक्लो जीवनमा आनन्द र रङ ल्याउनेछन् भन्ने वाचा गर्दछ।

बन्जारा शब्दको अर्थ हराउनु हो। यसले सामान्यतया प्रेम को गीतलाई जनाउँछ, जहाँ जीवनमा हराएको व्यक्तिले आफ्नो विशेष व्यक्तिलाई भेट्दा शान्ति र आनन्दको अनुभूति पाउँछ। विषय वस्तुले कुनै उद्देश्य बिना एक ठाउँबाट अर्को ठाउँमा भौतारिने प्रतिनिधित्व गर्दछ। जबसम्म त्यो व्यक्तिले आफ्नो हृदयको लागि आश्रय प्रदान गर्दैन। मोहम्मद इरफानको आवाजमा शब्द निसङ्गीत छ मिथुन।

साथियाको अर्थ साथी वा आत्माको साथी हो। यो मूल शब्द साथबाट आएको हो, जसको अर्थ साथ वा सँगै हो। यस गीतले मित्रता र हेरचाहको भावनाले भरिएको सम्बन्धलाई बुझाउँछ। यसको अर्थ केवल साथी हुनु मात्र नभई एक अर्कालाई समर्थन गर्ने गहिरो सम्बन्ध पनि हो। श्रेया घोषाल र अजयको आवाजमा संगीतकार अजय अतुल, शब्दकार स्वानन्द किर्किरे।

गेरुवा एक हिन्दी शब्द हो जसको अर्थ केसर, गेरुवा, न्यानो, रातो, सुन्तला रङको हुन्छ। सन् 2015 को चलचित्र दिलवाले को लोकप्रिय बलिउड गीतको सन्दर्भमा रङ दे तु मोहे गेरुवा वा मलाई रङ देऊ भनेको हो। गीतले यस जीवन्त रङलाई गहिरो सर्वव्यापी प्रेम र भक्तिको लागि एक शक्तिशाली रूपकको रूपमा प्रयोग गर्दछ। अरिजित सिंह र अन्तरा मित्राको आवाजमा संगीतकार प्रीतम, शब्दकार अमिताभ भट्टाचार्य।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ धेरै गलिया अङ्कित तिवारीको आवाजमा। सङ्गीतकार अङ्कित तिवारी, शब्दकार मनोज मुन्तासिर।

समय यस बेला बेलुकीको 10:30 भइसकेको छ। यहाँहरू सुनिरहनु भएको थियो एफएम 103.5 मेगाहर्ज दार्जिलिङ 100.2 साथमा न्युज अन एआईआर एपमा पनि। त आजको सम्पूर्ण कार्यक्रम यही नै समाप्त हुँदछ। भोलि पुनः भेट हुने नै छौँ। अहिलेलाई भने शुभरात्रि, जय हिन्द।

बेलुकीको 10:30 भइसकेको छ। यहाँहरू सुनिरहनु भएको थियो एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एपमा पनि। त आजको सम्पूर्ण कार्यक्रम यही नै समाप्त हुँदछ। भोलि पुनः भेट हुने नै छौँ। अहिलेलाई भने शुभरात्रि, जय हिन्द।